0: व्यक्ति सजग छ त्यो व्यक्ति मात्रै विवेकी हुन सक्छ। होइन भने बेहोसीमा गरिएको काम विवेकपूर्ण हुनै सक्दैन। जे पनि म गर्छु होसपूर्वक गर्छु, थाहा पाइ पाइकन गर्छु, जानी जानी गर्छु। त्यसकारण गुणहरूलाई सदुपयोग गर्नको लागि ध्यानको अभ्यास गरौँ, अरू विकल्पै छैन। र ध्यानको अभ्यास भनेको के हो? सजगताको अभ्यास, होसको अभ्यास। र सजगतापूर्वक काम गर्ने व्यक्ति कहिल्यै कहीँ असफल हुँदैन, कहीँ पनि बिग्रिँदैन। जीवनमा नबुझी नहुने कुरा, दुई प्रकारको हाम्रो इच्छा हुन्छ। एउटा मेरो इच्छा हुन्छ, अर्को प्रकृतिको इच्छा हुन्छ अथवा ईश्वरको इच्छा हुन्छ। यो दुईवटा इच्छाको सन्तुलन मिल्यो भने चाहिँ एकदमै राम्रो। मैले जे इच्छा गरेँ त्यो इच्छासँग ईश्वरको इच्छा पनि मेल खायो भने शुभै शुभ भयो, राम्रो भयो। हाम्रो मन कहिल्यै असन्तुलित हुँदैन, आफ्ना इच्छाहरू पुरा भए। तर कहिलेकाहीँ के हुन्छ भने मेरो इच्छा एकातिर, ईश्वरको इच्छा एकातिर हुन्छ। अब त्यस्तो किन हुन्छ भन्नु होला भने मैले आधा मात्रै देखेको छु कि जीवन, आधा देखेको छैन। आजसम्मको कुरा त मलाई थाहा छ, भूत जम्मै थाहा छ मलाई, तर भविष्य के पनि थाहा छैन। विगतको अनुभव त मसँग छ, तर भोलि के हुन्छ भन्ने मलाई थाहा छैन। म अनभिज्ञ छु, मेरो लागि अन्धकार छ। हामीलाई आधा थाहा छ, आधा थाहा छैन। तर ईश्वरलाई, प्रकृतिलाई सब थाहा छ, भूत पनि थाहा छ, भविष्य पनि थाहा छ। त्यसकारण भोलि कुनै अप्ठ्यारो पर्छ भने र मैले आज गरेको कामबाट भोलि अप्ठ्यारो हुनेवाला छ भने उसले बिगार दिन्छ काम, उसको र मेरो इच्छा मिलेन, उसले मेरो इच्छा पुरा हुन दिँदैन। नदिएपछि अनि हामी रिसाउन थाल्छौँ, अनि भगवान्लाई नि गाली गर्न थाल्छौँ, भाग्यलाई सराप्छौँ, मेरो त भाग्यै फुटेछ भन्न थाल्छौँ। होइन, मेरो इच्छा पुरा भएन भने चाहिँ मेरो हित छ, किनभने ईश्वरको इच्छा, भूत भविष्य दुइटैको ज्ञान छ उसको इच्छामा। मेरो इच्छामा त भूतको मात्रै ज्ञान छ, भविष्यको छैन। त्यसकारण दुईवटा कुरा याद गर्ने ल, मेरो इच्छा पुरा भयो राम्रो, भएन मेरो इच्छा पुरा भएन भने खुसी हुने भगवान्को इच्छा पुरा हो, ईश्वरको इच्छा पुरा हो। ईश्वरको इच्छा पुरा हुँदाखेरि खुसी हुनु पर्दैन, आफ्नो इच्छा पुरा हुँदा चाहिँ दङ्ग पर्ने, अनि ईश्वरको इच्छा पुरा हुँदा चाहिँ सराप्न पाइन्छ। या त मेरो इच्छा पुरा हुन्छ या ईश्वरको इच्छा पुरा हुन्छ, दुईवटा मध्ये एउटा इच्छा पुरा हुन्छ। इच्छा पुरा नहुने त सवालै उठ्दैन। या त मेरो इच्छा पुरा, मेरो इच्छा पुरा भएन, मैले भने जस्तो हुन्छ, यदि मैले भने जस्तो भएन भने ईश्वरले भने जस्तो हुन्छ, खुसी हुने दुइटै अवस्था। यति बुझ्यो भने नि मन सन्तुलित हुन्छ। सन्तुलित मनले मात्रै सारा व्यवहार सन्तुलित गर्न सक्छ र हरेक गुणहरूलाई सन्तुलित रूपमा प्रयोग गर्न सक्छ। कुनै पनि कुरा त्याग्न योग्य छैन, सन्तुलित रूपमा प्रयोग गर्न योग्य छन्।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ट जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: रंग बहार
3: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
4: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
5: जोखिमपूर्ण तथा आपतकालीन उद्धार,
6: सिमरिक एयर।
5: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण,
6: सिमरिक एयर।
5: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर। निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
7: सधैँ सम्झिनुहोस् सिमरिक एयर प्राली।
8: हटलाइन नम्बर 9851106995, 9851106996, 9851106997 र 9851106998।
5: सिमरिक एयर सदैव।

0: यहाँहरूको सेवामा।
1: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
2: अहिले बिहानको 6 बजे तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: नमस्कार, बिहान 6 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित छु म पुष्कर खतिवडा। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 94 मेगाहर्ज साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। बाढ़ीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी, काममा तीव्रता, स्रोतको कमी हुन नदिने बालेनको प्रतिबद्धता, असोज 1 गतेदेखि कृष्णवीर सड़क दुईतर्फी खुल्ने। बालेनसँगको छलफलपछि सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ। ग्रीन आर्मीको वैधानिकता विवाद अब अदालतमा छलफल हुने। कांग्रेस संस्थापन पक्षको प्रस्ताव इतर समूहद्वारा अस्वीकार, 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक, विवाद समाधानमा गम्भीर सहमतिको प्रयास नगरेको आरोप। युक्रेनले गरेको रूसी इन्धन संरचनामाथिको आक्रमणले तेल संकट, आक्रमण तत्काल रोक्न राष्ट्रपति ट्रम्पको आग्रह। मध्य पूर्वको तनाव र इरान युद्धले पनि तेल आपूर्तिमा असर। र इङ्ल्याण्ड विरूद्धको टेस्ट क्रिकेटमा गति सुस्त बनाउँदा आईसीसी टेस्ट च्याम्पियनसिप सूचीमा पाकिस्तानको काटियो 11 अङ्क। म्याच शुल्कको 50% जरिवाना पनि तिर्नुपर्ने। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यस्तै सरकारले बाढ़ी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काममा तीव्र पारेको जनाउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले लगत्तै पक्की सड़क र पुल निर्माण गर्नेछ। जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 वटा कार्यदल निर्माण गरी सड़क र पुल निर्माणलाई तीव्रता दिइरहेको जानकारी दिनुभयो। साथै उहाँले यो कामलाई दोहोरोपना हुन नदी आफूहरूलाई प्रत्यक्ष रूपमा सघाउन स्थानीय जनप्रतिनिधिसँग पनि आग्रह गर्नुभएको छ। छलफलमा सहभागी प्रभावित क्षेत्र नुवाकोटका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले प्रभावित क्षेत्रमा पुगेर गैर सरकारी संस्थाहरूले बाढ़ी प्रभावितलाई घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई संरक्षण गरिदिने जस्ता आश्वासन दिँदै हिँडिरहेको भन्दै उनीहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँगको समन्वय गरेर मात्रै काम गर्न सुझाव दिनुभएको छ। यता भोटेकोशी बाढ़ीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सड़क विभागले असोज 1 गतेदेखि सबै सवारी साधनका लागि दुईतर्फी सड़क सञ्चालन गर्ने तयारी गरेको छ। सड़क विभागका योजना तथा अनुगमन महाशाखा उप महानिर्देशक शुभराज नेउपानेका अनुसार कृष्णवीरमा सड़क खुलाउने कामको परीक्षण सफल भएपछि अब ग्राभेल सतहगत निकास, सरफेस ड्रेनेज तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजन्टल ड्रिलिङको काम बाँकी रहेको छ। नेपाल जियोटेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सड़क खन्दै तत्कालीन रूपमा व्यापक काम गरेर यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्रविधि काम अगाडि बढाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो।
1: हिजोको अवस्थामा हामीले ट्र्याक 1 चरण खोलेर सकाएका थियौँ अनि हाम्रो टार्गेट चाहिँ बुलेट हाम्रो जुन ग्यासको यहाँ काठमाडौँमा अड्किरहेको बुलेटहरूलाई पास गर्ने लक्ष्य थियो। त्यही अनुसार चाहिँ हामीले बुलेट व्यवसायहरूसँग पनि कोर्डिनेसन गरिरहेको थियौँ तर उहाँहरूले चाहिँ सबै बुलेट पास गर्न सक्नु भएन। जुन एभाइलेबल थियो त्यसलाई चाहिँ पास गर्ने गरी र हाम्रो बाटोको ट्रायल गर्ने गरी चाहिँ हामीले हिजो खोलेको हो। तर त्यहाँ ग्राभलको काम गर्न बाँकी छ, त्यसपछि सब सर्फेस ड्रेनेजको काम गर्न बाँकी छ। पहिरोले एक्टिभ जोनमा चाहिँ हामीले फ्रेन्च ड्रेनहरू जेनरल ड्रिलिङहरू गरेर त्यहाँबाट पानी निकाल्नु पर्ने हुन्छ, त्यो कामहरू बाँकी छ। अब तत्काल सुरु गर्न हामी फ्रेन्च ड्रेनको काम गर्छौँ, त्यो काम बाँकी र ग्राभलको काम बाँकी हुनाले हामीले हिजोको ट्रायल पश्चात चाहिँ अहिलेलाई यो 3 दिन ड्रेन र ग्राभलको काम गर्ने भनेर रोकेका हौँ। अब ग्राभल र फ्रेन्च ड्रेनको काम सके सँगसँगै हामी असोज 1 गतेदेखि चाहिँ सर्वसाधारणको लागि र सबै सवारी साधनको लागि चाहिँ कृष्णवीर पूर्ण रूपमा खोल्ने तयारी। अब हामी खोल्दाखेरि दुई तर्फ नै खोल्छौँ।
0: यसैबीच प्रधानमन्त्री बालेनसँग छलफल गरेर फर्किँदै गरेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ पक्राउ परेका छन्। उनी सिंहदरबारको गेटबाटै पक्राउ परेका हुन्। बाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ सोमबार प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा सहभागी थिए। छलफलपछि फर्किँदै गरेका अध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ब्याङ्किङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले ग्रीन आर्मीको वैधानिकता सम्बन्धी विवादमा सरकार र सुरक्षा निकायलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ। अधिवक्ता सामराज अर्याल सहितले ग्रीन आर्मीको दर्तानी खारेज हुनुपर्ने माग गर्दै दायर रिटमा न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, ग्रीन आर्मी नेपाल सहितलाई अन्तरिम आदेशको छलफलमा झिकाएको हो। भोटेकोशी बाढी प्रभावितहरूको उद्धार र राहतमा खटिएको ग्रीन आर्मीले गैरकानूनी रूपले नेपाली सेनाको भेषमा गतिविधि सञ्चालन गरेको दावी सहित सर्वोच्चमा रिट निवेदन दायर भएको हो। ग्रीन आर्मीले मिल्दोजुल्दो पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी रिटमा छ। सो संस्था गैर सरकारी संस्था रहेकाले नेपाल आर्मीले झैं सैनिक प्रकृतिको संरचनामा गतिविधि गर्न नपाउने जिकिर पनि रिटमा गरिएको छ। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर यामाहा रेजियार
2: बर्जर पेन्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
2: सिमरिक एयर,
1: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
2: सिमरिक एयर,
1: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
2: सिमरिक एयर,
1: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका सक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर, निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
3: सधैँ सम्झिनुहोस् सिमरिक एयर प्राली।
4: हटलाइन नम्बर 98510695, 98510696, 98510697 र 98510698।
1: सिमरिक एयर, सदैव यहाँहरूको सेवामा।
5: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। नेपाली कांग्रेसको संस्थापनेत्तर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ। संस्थापनेत्तर समूहले हिजो सम्पर्क कार्यालय चुन्दैमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र सम्वाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ़न खोजेको भन्दै आगामी मंगिर 21, 22 र 23 गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढ़ाउने जनाएको हो। विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने भन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिएको कांग्रेस संस्थापन इतर समूहका संयोजक डाक्टर शशांक कोइरालाले बताउनुभयो। उहाँले असोज 15 गतेदेखि सञ्चालन हुने ओडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउने पार्टी कार्यकर्तालाई अनुरोध गरेको बताउनु भएको छ। उहाँले पार्टीको शक्ति, यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उहाँले आगामी मंगिर 21, 22 र 23 गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गर्नुभयो।
6: लोकतान्त्रिक संगठन संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो। पार्टीको मूल मर्म लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा 15 महाधिवेशन सम्पन्न गर्ने निरन्तर प्रयास गरेका थियौँ। पार्टीलाई विभाजनको दिशातर्फ धकेल्नु कुनै पनि कदम मञ्च संवाद र सहमति मार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो, तर दुर्भाग्यवश प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन। हामीले विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सेना नगर्न, तान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आग्रह गरेको थियौँ। पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्ने एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यस्तै कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र संचार माध्यम मार्फत प्रचार गर्ने काम मात्रै भएको उहाँको दावी छ। महतले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूसँग ठोस रूपमा संवाद र सहमतिको पहल नभएको बताउनुभयो।
7: उहाँहरूले गम्भीर सहमतिको प्रयासै गर्नु भएन, खालि मिडियाबाजी मात्रै गर्नुभयो, सामाजिक सञ्जाल र मिडियामा प्रचार गर्नुभयो, तर ठोस पहल न चाहिँ उहाँले शेरवाजीसँग गर्नुभयो न कुनै चाहिँ यो 14 अधिवेशनबाट निर्वाचित जुन हामी 15 अधिवेशनमा जाने कुरा गर्दैछौँ कसैसँग पनि त्यो ठोस पहल उहाँहरूबाट गरेको हामीलाई थाहा छैन। दोस्रो कुरा, अहिले जुन चाहिँ यो वक्तव्यमा पनि स्पष्ट रूपमा आइसकेका छ, प्रेस विज्ञप्तिमा आइसकेका छ, हाम्रो संयोजकज्यूले पढेर सुनाउनु भयो, त्यहाँ के स्पष्ट छ भने उहाँले के प्रस्ताव गर्नु कि 3 गते वडा अधिवेशनमा तपाईँहरू चाहिँ भाग लिन आउनुहुन्छ भने 14 अधिवेशनको निर्वाचित नेतृत्व जो बाहिर छ, विशेष अधिवेशनमा छैन, उहाँहरूलाई त्यो मौका दिइनेछ। यो भन्दा अपमानजनक कुरा के हुन सक्दछ? हामी चाहिँ केन्द्रीय सदस्य भयौँ भनेर चाहिँ देखाउनको लागि हामी यो पार्टीमा लागे हौ, यसको मूल्य र मान्यता छैन? बिपी कोइराला जस्तो मूर्धन्य नेतृत्वले स्थापना गरेको पार्टी हो, यसको मूल्य र मान्यता छ, संस्कार छ।
5: संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। राष्ट्रिय सभा अन्तर्गत विधान व्यवस्थापन समितिमा हिजो भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 माथिको दफावार छलफलका क्रममा सांसदहरूले कोष स्थापना गर्नुपर्ने जोड़ दिएका हुन्। नेपाली कांग्रेसका सांसद आनन्द प्रसाद ढुङ्गानाले किसानका लागि क्षतिपूर्ति सुनिश्चित गर्दै छुट्टै कोष आवश्यक रहेको बताउनुभयो। किसान देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै महामारीका कारण पशुधन गुमाएका किसानलाई राज्यले क्षतिपूर्ति दिनै पर्ने गरी धारकारी व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
4: हाम्रा प्राइम मिनिस्टरले जाने गरेर संयुक्तसम्म गएर तपाईँको क्षतिपूर्ति दिनुपर्छ भनेर जाने गरेर हामी भन्दैछौ, किनभने हामी उत्सर्जन वर्ता गरेका छैनौँ, गल्ले गरेको छ त्यो राष्ट्रले तिर्नुपर्छ भन्दा। त्यस्तै तपाईँको चानलाई तपाईँको महामारी हुन्छ, एउटा भैँसी हुन्छ बिचरा गरिब, त्यो भैँसीको दुध बेचेर त्यसले बिचरा आफ्नो बाल बच्चा पालेको हुन्छ। अब त्यो भैँसी मरेपछि त्यसले के गर्छ? त्यहाँ तपाईँ क्षतिपूर्ति पनि दिनुहुन्न, त्यसलाई राहत पनि दिनुहुन्न। त्यसले मेरो भनाइ पनि के हो भने सरकारले जसरी भए पनि मेरुदण्ड भएको तपाईँको जाने गरेर किसानलाई बलियो बनाउने हो भने, त्यो राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउने हो भने तपाईँको जाने गरेर यसमा क्षतिपूर्ति भनेर तपाईँको कोष तयार खडा गर्नै पर्छ।
5: यस्तै नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले किसानहरूलाई राहत र क्षतिपूर्ति दिलाउन शक्तिशाली कोष स्थापना गर्नुपर्ने बताउनुभयो। उहाँले कोषमा हरेक आर्थिक वर्षमा सरकारले निश्चित रकम विनियोजन गर्ने व्यवस्था गर्न माग गर्नुभयो।
8: बनिरहेका कोषहरू त्यसरी राम्ररी नचलेको कुराको उदाहरणहरूले चाहिँ यो अर्थ मन्त्रालयले डिस्करेज गर्छ भन्ने कुरा चाहिँ हामी सबैले बुझेको, किनकि कोषको उपाध्यायता एकदम नहुने, कोषको अन्यत्र दुरुपयोग हुने कुराहरू पनि छ। त्यसकारण यसमा चाहिँ हाम्रो मान्यज्यूले बङ्गाल मान्यज्यूले राखेको विषयमा चाहिँ त्यत्तिकै संवेदनशीलता भएर यदि सोच्ने हो भने कोषमा हरेक आर्थिक वर्षमा सर्टेन पैसा यसको लागि राख्ने, अनि मैले यो अरूले कसले कन्ट्रिब्युसन गर्न सक्दो रहेछ भनेर दिमाग लाउँदाखेरि कस्तो भने जस्तो यहाँ जस्तो कुनै पनि उत्पादक किसानलाई केही पनि नलगाउने, जस्तो डेरी उत्पादन, माछा उत्पादन, पशुको मासु उत्पादन अथवा अन्डा अथवा पशु पंक्षी जन्य मासु उत्पादनमा हामीले के पनि नगर्ने, जब बिक्री वितरणमा ट्रान्सपोर्टेसनको लागि क्वारेन्टाइन गर्छ नि, क्वारेन्टाइनमा त्यो केही दस्तुर त हामीले अहिले पनि तिर्छौँ हो, त्यो दस्तुर तिर्ने बेलामा टोटल भोल्युम अफ जतिको छ त्यसमा चाहिँ सर्टेन पैसा 0.05% मात्रै भए पनि यो संक्रामक पशु रोगकोमा चाहिँ यो क्षतिपूर्ति दिने भन्ने सन्दर्भमा यहाँबाट अलिकति पैसा च्यानलाइज गर्ने।
5: यसै गरी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ। छलफलमा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकाहरूलाई पनि गाभ्ने नीति लिएको बताउनुभयो। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छिट्टै कोष स्थापना गर्न माग गरिएका थियो, तर मन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो।
9: विगतका दिनमा मान्यज्यूहरूले पनि एक्सेप्ट गर्नु भएको छ कि विगतको दिनहरूमा हामीले कोषहरू खडा गर्दाखेरि त्यो कोषको कार्यान्वयन हुन नसकेको, भएको कोषहरूमा पनि दुरुपयोग भइराखेको कारणले गर्दाखेरि यो संक्रामक पशु रोग नियन्त्रण विधेयकको कन्टेक्स्टमा पनि त्यही नै हामीले चाहिँ कोष परिकल्पना कल्पना त गर्यौँ, हामीले पठाउँदाखेरि सुरुमा कोष परिकल्पना गरेरै पठायौँ, तर पछि चाहिँ के हो त अर्थ मन्त्रालयको राय लिँदाखेरि चाहिँ त्यहाँनिर बाजिन आयो। आइसकेपछि अब हजुरहरूको पनि कुरा उठिसकेपछि बरु जसरी हाम्रो रामकुमारी झाँक्री मान्यज्यूले त्यही कन्सेप्टलाई लिएर राज्यलाई चाहिँ थप आर्थिक भार नपर्ने गरेर स्टेक होल्डरहरूबाट नै एउटा कोष सिर्जना गर्ने हिसाबमा जाने हो भनेपछि त्यसमा चाहिँ जान सकिन्छ।
5: अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: आयो आयो आयो
8: होइन के आयो,
9: उपहारै उपहारको बहार आयो।
8: जसले पढ्छ अवश्य पढ्छ।
9: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो, जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेस को वार्षिक ग्राहक बन्ना साथ आकर्षक उपहार द वन्डरल्यान्ड को रूप 1500 को भाउचर अनि INI सिनेमाज को मुभी भाउचर अथवा रूप 500 देखि 3700 को स्क्राच कुपन अनि INI सिनेमाज को मुभी भाउचर र अन्नपूर्ण केबल कार को टिकट पाउनुहुनेछ। साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 MBPS एक वर्षको लागि फुल इन्टरनेट प्याकेज। मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ।
8: छिटो गर्नुहोस्, आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेस को ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्।
10: थप जानकारीका लागि फोन नम्बर 01-41-12-471, टोल फ्री नम्बर 1660-01-77700।
11: ब्रेक पछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। प्रधानमन्त्री राहत कोषमा आर्थिक संकलन बढ्दै गएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार हाल कोषमा कुल 13,68,73,54,606 रुपियाँ रहेको छ। कोषमा जम्मा भएको सो रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,517 रुपियाँ मौजात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,596 अमेरिकी डलर मौजात छ। यसअघि सो कोषबाट बाढ़ी प्रभावित क्षेत्रका लागि 1 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ। अन्नपूर्ण खबरमा विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजेलको आपूर्तिमा केही कठिनाई उत्पन्न भएको बताउनुभयो। ट्रम्पले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगहरूसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा असर परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजलको महत्वपूर्ण आपूर्तिकर्ता मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अर्कोतर्फ मध्यपूर्वको तनाव र इरानसँगको सम्बन्धित युद्धका कारण पनि अन्तर्राष्ट्रिय तेल आपूर्तिमा असर परिरहेको छ। अन्नपूर्ण खबरमा अब खेल खबर। इङ्ल्याण्ड विरूद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप तालिकामा पाकिस्तानको 11 अङ्क काटिएको छ। एज वास्टनमा भएको घरेलु टोली इङ्ल्याण्डको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। योसँगै इङ्ल्याण्डको टेस्ट श्रृङ्खला 3-0 क्लिन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिप तालिकामा 5 अङ्कसहित पुछारमा छ। इङ्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इङ्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौँ। अन्त्यमा मुख्य खबर फेरि एकपटक। बाढ़ीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी, काममा तीव्रता, स्रोतको कमी हुन नदिने बालेनको प्रतिबद्धता, असोज 1 गतेदेखि कृष्णवीर सड़क दुईतर्फी खोल्ने। बालेनसँगको छलफलपछि सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ। ग्रीन आर्मीको वैधानिकता विवाद अब अदालतमा छलफल हुने। काङ्ग्रेस संस्थापन पक्षको प्रस्ताव र इतर समूहद्वारा अस्वीकार। 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक। विवाद समाधानमा गम्भीर सहमति प्रयास नगरेको आरोप। युक्रेनले गरेको रूसी इन्धन संरचनामाथिको आक्रमणले तेल संकट। आक्रमण तत्काल रोक्न राष्ट्रपति ट्रम्पको आग्रह। मध्यपूर्वको तनाव र इरान युद्धले पनि तेल आपूर्तिमा असर। र इङ्ल्याण्ड विरूद्धको टेस्ट क्रिकेटमा गति सुस्त बनाउँदा आइसिसी टेस्ट च्याम्पियनसिप सूचीमा पाकिस्तानको काटियो 11 अङ्क। म्याच शुल्कको 50% जरिवाना पनि तिर्नुपर्ने। हवस् त, अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 94 MHz सातै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। बिहान 9 बजेको अन्नपूर्ण खबरका साथमा पुनः उपस्थित हुनेछु। मलाई बिदा दिनुहोस्। नमस्ते।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
1: ध्यान दिएर सुन्नुहोस् है, गजबैको छ यो अफर।
2: नभौतारिनुस् खोज्दै सपनाको घर, अन्नपूर्णले पुर्याइदिन्छ अब त्यो रहर।
1: यसका लागि www.annapurnapost.com मा गएर अन्नपूर्ण होम्स क्लिक गर्नुहोस् र आफूले चाहेको घर रोजेर दङ्ग पर्नुहोस्। हामीसँग भाडा तथा खरिदका लागि पूर्ण फर्निसिङ युक्त सुविधाजनक आकर्षक घर बंगलो अपार्टमेन्टहरू उपलब्ध छन्।
2: सम्पर्क 98 010 47 790 01 41 12 305 एक्सटेन्सन 3734।
1: घर जुटाउने चिन्ता हाम्रो, खुसी तपाईँको। अन्नपूर्ण होम्स।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
6: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
7: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
8: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
7: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
8: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
7: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
8: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
7: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
8: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
7: राइड स्मार्ट, राइड एथर।
8: फोन नम्बर 98513-54106।

0: हजारमा डिस होम हरसभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।

0: आईएमई लाइफ इन्स्योरिङ फ्युचर
1: तपाईको पीडामा मलम लगाउन बढाउने छौं हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
2: उपलब्ध विशेषज्ञ सेवाहरू,
3: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz
1: रेडियो पावर घटना विषय को सशक्त संवाद
2: पावर्ड बाय
3: ठुक का साथ व्यापार व्यवसाय करना आर्थिक जोखिम कम करना विश्वास हामीलाई गर्नुस् यूनाइटेड अजोर इंश्योरेंस यूनाइटेड बाय ट्रस्ट।
4: नमस्कार श्रोता, कार्यक्रम रेडियो पारमा स्वागत छ। म भोपाल रिटेल। तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित सातै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकै साथ सुन्न सक्नुहुन्छ। नेपाली काङ्ग्रेसको अबको महाधिवेशनका लागि अर्थात् 15 महाधिवेशनका लागि अहिलेको संस्थापन पक्षले विशेष महाधिवेशनमा सरिक नभएको तर 14 महाधिवेशनबाट कार्य समितिमा निर्वाचित भएका सबै केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कार्य समितिमा हटाउने निर्णय गरेको छ। तर अब असोज 3 हुने अधिवेशनमा पनि सँगसँगै अघि बढ्नुपर्ने उसले शर्त राखेको छ। यो पछाडि काङ्ग्रेसको खास गरी देउबा पक्षसम्म रहेका अधिकांश नेताहरू 31 त जाने तयारी नै भएको विषय आएको छ। त्यो बाहेक अधिकांश नेताहरू अब यो आउने गगन थापा नेतृत्वको विशेष महाधिवेशनले गर्न लागेको महाधिवेशनमा सरिक हुने निर्णय भएको बताइएको छ। खास गरी देउबा पक्ष अर्थात् यो विशेष महाधिवेशनको विपक्षमा रहेकाहरू मध्येका एकजना केदार कार्कीसँग आज हामी अब उहाँहरू के गर्नुहुन्छ यो सन्दर्भमा संवाद गर्नेछौ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। केदार कार्कीज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु। अब विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले तपाईँहरूलाई पनि केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ, सरी गराएको छ। अब महाधिवेशनमा सहभागी हुने बाटो खुल्ला भयो होइन?
5: केन्द्रीय समितिलाई हामीले चाहिँ समायोजन गरौँ भनेर निर्णय जुन गर्नुभयो,
4: हजुर,
5: मैले अघि नै मैले पहिलेदेखि नै भन्दै आएको के भने यो चाहिँ कम्पनी जस्तो निर्णय गर्ने कम्पनीको मालिकले के भन्छन् ल सञ्चालक समिति यतिलाई चाहिँ हामीले सेयर खोलायौँ यो सेयर दिउँ भने त्यो कम्पनी होइन, यो पार्टी हो। पार्टी भनेको चाहिँ संवाद र सहमतिले मात्रै अगाडि बढ्छ। संवाद सहमति र सहकार्यले अगाडि बढ्ने कुरालाई चाहिँ मैले यति दिएँ मैले यसो गरिदिएँ भन्ने र बिन्ती चढाएकालाई चाहिँ हामीले लिन्छौँ भनेर बिन्ती चढाउनेहरूलाई समाहित गर्नलाई समायोजन भनिँदैन,
4: हजुर,
5: होइन त्यो समाहित गरेको बिन्ती चढाएकालाई। त्यसैले के भने यहाँ चाहिँ एउटा कुरा, दोस्रो कुरा चाहिँ अब एउटा कुरा के भने विशेष महाधिवेशन सकिने
4: तपाईँ त विगतमा केन्द्रीय समितिमा हुनुहुन्थ्यो तर केन्द्रीय समितिमा भएकाहरूको जो भाग खोसिएको थियो उहाँहरूले त भाग पाउनुभयो, जान तयार हुनुभएको कुरा आएको छ नि त। अब
5: को जान तयार हुनुभयो भन्ने कुरा पनि आएको छ,
4: बिन्ती
5: चढाउनेहरू जान तयार हुनुभयो होइन,
4: हजुर, 31 सूची आइसक्यो।
5: 31 के 71 पनि हुनसक्छ,
4: त्यही
5: सङ्ख्या नगर्नु न, सङ्ख्याले हो, सङ्ख्याको कुरा भएन, यो चाहिँ एथिक्सको कुरा भयो। जहाँ नियमित महाधिवेशन 14 महाधिवेशनमा निर्वाचित सभापतिको र विशेष महाधिवेशन निर्वाचित सभापतिको बिचको के भन्छ तपाईँलाई चाहिँ कन्फ्लिक्ट हो,
4: हजुर,
5: यहाँ नेतृत्व कन्फ्लिक्ट हो, नभए त नेतृत्व जे भन्यो त्यो हुँदो रहेछ नि त, यतापट्टि गरेर आऊ भन्दा यता जाने, गुरेर उता जाऊ भन्दा उता जाने हुँदो रहेछ नि त। त्यस कारणले नेतृत्वको चाहिँ कुरा हो कि नेतृत्व सहित भयो कि भएन, गुण चाहिँ के भन्छ बच्चा बच्चा लियो कि माउसहित लियो भन्ने कुरा हो। पाडा मात्र लगेर के गर्नु, दुध दुने भैँसी चाहिँ उसमै छ के तपाईँलाई अर्कै गोठमा छ अनि त पाडो चाहिँ मैले लिएर आएँ अब त्यसले दुध दुहोस् न भनेर हुन्छ र
4: भनेको थलाको भैँसी पनि जानु पर्यो,
5: थलाको भैँसी चाहिएन
4: होइन। अनि 8 भन्ने जो थियो पूर्णबहादुर खड्काले पेस गरेको त्यो त सम्बोधन भयो नि त अब 8 त गर्नुपर्ने के त, यो गर्दा पनि ठिक छैन उ गर्दा पनि ठिक छैन,
5: होइन होइन। पूर्णबहादुर खड्का यो के भयो भने पहिले चाहिँ पूर्णबहादुर खड्का र शेखर कोइरालासँग बसेर गगनजीले कुरा गर्नुभयो, गगनजीले कुरा गरेपछि त्यसको 7 के गरिदिनु भयो भने उहाँहरूका 19 मान्छे हामी ल्याउँ भनेर न्युज निकाल्नुभयो, अर्कै 19 लिनुभयो। अहिले पनि उहाँहरूले के गर्नुभयो भने शेखर कोइरालासँग कुरा गर्दै हुन्थ्यो, शेरबहादुर सहितसँग चाहिँ एकता गर्नुपर्छ भनेर शेखर कोइरालाले भन्नुभयो, पूर्णबहादुरको घरमा गएर पूर्णबहादुर सहित ल्याउनु भयो, होइन एउटा बाछो एउटा पालो एउटा ऊ एक एकवटा गर्दै किन्दै जाउँ न।
4: होइन त्यो बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्का भएको बेला अर्थात् अदालतको निशामा आउनुभन्दा अगाडिको जो 8 माग थियो अर्को पक्षको यी चिज समेट भन्ने थियो त्यो त समेटियो त, अहिले 8 समेटियो, अब के गर्नु पर्यो,
5: कहाँबाट समेटियो अनि त्यो
4: पूर्णबहादुर खड्काले भन्नुभयो, राम्ररी खड्काले भन्नुभएको छ 8 समेटियो अब बाटो खुल्ला भयो,
5: होइन अब त्यो त समेट उहाँहरूले के भन्छ आफ्नो आफ्नो नजरले हेर्ने कुरा छ, त्यो बाटो ठिक पनि होला उहाँहरूको नजरले। यहाँ 2-3 कुरा फन्डामेन्टल कुरा चाहिँ अब त्यो के समेट्यो समेटेन, अब उहाँहरूले भनेको कुरालाई कति विश्वास गर्ने, होइन जनकपुरमा बोलेको कुरा वृद्धावटमा अर्कै, काठमाडौँमा बोलेको अर्कै, पोखरामा बोलेको अर्कै, अन्त बोलेको अर्कै, सिद्धान्त होइन विचार अडान यी सबै कुराहरू त्यागेर के हुन्छ भने त्यागिसके त्यस्तो हुन्छ। अब अर्को चाहिँ यतापट्टिका भ्रष्ट हुन् हामी भ्रष्ट हौँ भ्रष्टलाई लिन भन्नु थियो, अब त्यहाँ हेऱ्यो भने के भन्छ भने भ्रष्टै भ्रष्टको ताँती पनि त्यहीँ देखिन्छ, होइन भर्खरै कता पुलिस केस परेका मान्छेहरू पनि के भन्छ भने त्यहीँ भेटिन्छ, त्यस कारणले त्यो धेरै विवादित यतातिर लाने कुरा पनि भएन. उहाँहरूले भ्रष्ट र प्रष्ट भन्ने कुरा पनि चिलिम खाइसकेको, चिलिम खायो नि त
4: होइन, प्रष्ट काङ्ग्रेसमा समाहित भइसकेपछि भ्रष्टहरू सबै सुनपानीले छर्केको नि हुनसक्छ, त्यो अर्को कुरा भयो. तर तपाईँले जे जे भन्दै आउनुभएको थियो त्यो सबै कुरा माग सम्बोधन भइसकेपछि अब अड्कियो के
5: भने होइन. अनि लगन पछिको पोतेकै काम तपाईँले अधिवेशन डिक्लेयर गरेर होइन यति गतिभित्र अधिवेशनमा आउनुहुन्छ भने तपाईँको पद भयो नभए भएन भनेर है. अनि तपाईँलाई के भन्छ अधिवेशनको प्रक्रियामा चाहिँ प्रक्रियाका बारेमा छलफल पनि नगराइकन अनि मालिकले बोलायो त्यस कारणले अब हामी चाहिँ गयौँ मालिककोमा भनेर जाने कुरा त होइन होला नि, यो त पार्टी हो नि. र अर्को कुरा, पार्टी त आखिरी के भन्छ निर्वाचन आयोगले चाहिँ दिएको अवस्थामा छ. निर्वाचन आयोगले खालि मान्यता दिएको तर अदालतबाट अन्तिम फैसला नभइसकेको अवस्थामा छ. त्यस कारणले त्यो अवस्थामा भइसकेपछि लुरु लुरु जानुपर्ने या के भन्छ गर्नुपर्ने अवस्था हामी चाहिँ देख्दैनौँ.
4: तर कुइनो नापेर लामबद्ध भएर साथीहरू त तयार हुनुभयो त, लाइन लाग्नुभयो, जान गइसक्नुभयो.
5: त्यस्तो त अस्ति के भन्छ नि तपाईँलाई उसको के अरे राजसभाको खुलेको बेलामा पनि जाने मान्छे त्यही नि गए नि होइन र यतैबाट गए क्या मान्छे मन्त्री भइरहेछन् नि.
4: अब तपाईँहरू के गर्ने नजाने,
5: तपाईँहरू
4: बजेट खोजेका कति 2-4 सय बाँकी रहनुहुने हो के हो यत्रो काम.
5: बिउ त थोरै नै, बिउ त 1-2 मानले हुन्छ, खाने धान भन्दा बिउ धानै बढी महत्त्व हुन्छ, त्यसले नै बढी के भन्छ उम्रिन्छ पनि, बढी फल्छ फेरि अर्को पल्टलाई. तर खलामा राखेर के भन्छ त्यो कुटाउन राखेको धान, भुसी परेको धान भनेको चाहिँ त्यो चाहिँ जति मन भए पनि के फरक हो, अर्कोपल्ट उम्रिँदैन.
4: खेतबारी नै बाँकी नराखेपछि बिउ जतिलाई राखे पनि के गर्नु
5: खेत होइन, खेतबारी त के भन्छ बटिया पनि पाइन्छ.
4: अर्काको सदिया गर्ने,
5: सदिया बटिया के भन्छ खेतबारी भन्ने कुरा त के भन्छ तपाईँलाई त नयाँ बनाउन सकिन्छ, नयाँ तरिकाले निकाल्न सकिन्छ. बटिया लिँदा लिँदै के भन्छ खेतबारी किन्न सकिन्छ होइन र. पहिले त सबै राणाले राजाले दरबारियाले हुके ढुकेले कब्जा गरेको जग्गा अहिले त जनताको हातमा त पुगिरहेछ नि त.
4: यतिसम्म सुन्यो सर्वोच्च अदालतमा हालेको मुद्दा समेत अहिले यहाँ यता जाने टोलीमा परेका रुटबाट फिर्ता गर्नेसम्मको तयारी सुनियो, अब के हुन्छ? तपाईँहरू त माछ माछ भ्यागु त उनी भयो नि त, मुद्दा हाल्ने पूर्णबहादुर खड्काले मुद्दै फिर्ता लिइसकेपछि कुरा सकियो.
5: मूल व्यक्तित्वले मुद्दा हाल्ने पूर्णबहादुरले फिर्ता लिनु होला, मुद्दा एउटाले पूर्णबहादुरको मुद्दा पूर्णबहादुरले फिर्ता लिनुहुन्छ. तर मूल मुद्दा त शेरबहादुरसँगै हो, मूल मुद्दा त शेरबहादुर देवै हो नि सभापति त, मूल मुद्दा शेरबहादुरसँगै भएकोले शेरबहादुरको एउटा हो. अनि अरूसँग सिग्नेचर गरेर अरूको चाहिँ वारिस लिएर जानुभएको, वारिस लिएर जाने मान्छे चिठी लिएर जाने मान्छे नै पहिलो गयो भने त अर्को अर्कोले त अर्कोले त त्यसलाई के गर्ने मेरो लग हो भनेर त पछि लाग्दैन होइन. चिठी पुर्याउने नै पहिलो गयो नि, चिठी पुर्याउने मान्छे पहिलो जानुको अर्थ के लाग्छ र.
4: तर कस्तो बर्बादीमा फस्नु भयो नि तपाईँहरू, हेर्नुहोस् त, कोही विश्वास गर्न योग्य मान्छे आज शेरबहादुर देवासँग हुनुहुन्न रहेछ, सबैले छाड्ने, एउटा बाँकी केदार कार्कीहरू देख्नु पर्ने भयो. अब
5: त्यो त यस्तो कुरा,
4: फेरि तपाईँ पनि पहिले 36 को आँकडा थियो नि तपाईँको पनि त्यस्तो धेरै
5: हो. त्यसैले के त्यसैले सैद्धान्तिक कुरा, हामी व्यक्तिगत रूपमा व्यावहारिक रूपमा के के छ भने उहाँसँग सयभन्दा बढी लिन जाने मान्छे महामन्त्री भइसकेपछि गगनजी नै हुनुहुन्थ्यो, हामी नै के भन्छ फरक धार राखिरहेका थियौँ होइन. अब त्यहाँ पुगेर कसैले लुटेर गयो भने लुटेर लानुहुन्न, सहमतिले लानुपर्छ, लुट्नुहुन्न, कुट्नुहुन्न, मार्नुहुन्न होइन. तिमी चाहिँ जसको घरमा जसले पालो त्यसैलाई मारेर हिँड्नुहुन्न त भन्नु पऱ्यो नि. फकाएर लिन पायो, मारेर लान पाइँदैन भन्ने हो क्या बाहिरको मान्छेले पनि.
4: हजुर,
5: अर्काको घरमा श्रीमान श्रीमती झगडा गरेर कुटाकुट गरे भने त कुट्नुहुन्न भनेर जानुपर्छ, बचाउनुपर्छ मानवीय नाताले भने. आफ्नै के भन्छ घरभित्रमा फरक मत राख्ने बित्तिकै कमजोर भयो, कमजोर बनायो अनि त्यसलाई चाहिँ हेप्यो भने त हेप्न त दिने भएन नि.
4: ए अब गर्ने के त तपाईँहरूसँग, न साथीभाइ बाँकी रहे, अब तपाईँहरूको घोषित महाधिवेशन पनि हुने अवस्था देखिएन,
5: तपाईँहरूले
4: जिल्लामा खटाका प्रतिनिधि समेत उता पुग्ने अवस्था आयो, गर्ने के?
5: अर्का प्रतिनिधि सुन न, प्रतिनिधि अर्को जान्छ नि, उम्मेदवार दिएकै मान्छे गायब हुन्छन् अन्तबाट, त्यो त छँदैछ त. त्यस कारणले गर्दाखेरि प्रतिनिधि अर्को हुन्छ नि, सैद्धान्तिक रूपमा के भन्छ अडान लिने मानिसहरू, पार्टीको अदालतले के भन्छ नि फैसला नगरुन्जेलसम्म म यहाँ बस्छु भन्ने मान्छेहरू पनि हुनसक्छ नि. कसैलाई भो चाँडो खानु परेको छ त्यो भाग्छ होइन, कसैलाई अडानमा रहनुहुन्छ. पञ्चायतकालमा कति मान्छे हामीसँगलाई छोडेर गए, काङ्ग्रेस छोडेर गए, गएनन् न. जतातिर सत्ता छ त्यतातिर जाने मान्छेहरू थुप्रै हुन्छन् नि, तर अडान लिएर बस्ने मान्छे थोरै हुन्छन्, त्यो थोरैको जित हुन्छ. सारा के भन्छन् तपाईँलाई चाहिँ दक्षिण अफ्रिकाको मान्छेहरू जेल बसेको होइन, त्यो नेल्सन मण्डेला बस्या हो.
4: गर्भमा रहेको बच्चाको आधिकारिकताको कुरा हुँदा हुँदै सुरु भएको मुद्दा, त्यो बच्चा जन्मेर कति वर्ष हुने भयो त्यति बेलासम्म मुद्दा नटुङ्गे जस्तो हुने भयो के तपाईँहरूको काङ्ग्रेसको विवाद चाहिँ महाधिवेशन अर्को हुन आँटिसक्यो, असोजदेखि सुरु हुँदैछ.
5: पार्टी एक हुँदा पनि पार्टी एकै ठाउँमा जाँदा पनि कतिपय मुद्दाहरू जीवित रहन्छन्, त्यो मुद्दा जीवितै रहन्छन् र त्यो त्यही मुद्दाको आधारमा चाहिँ एक्सर्साइजहरू हुन्छन्। त्यस कारणले गर्दाखेरि सैद्धान्तिक कुरामा अडान लिएर बस्नेहरू थोरै नै हुन्छन्।
4: हजुर,
5: फाइदा हेरेर हामी छुटिहाल्यौँ कि हामी बर्बाद भयौँ कि भन्ने मान्छेहरू धेरै नै हुन्छन् जहाँ पनि संसारमै।
4: हजुर,
5: संसारमै लिड गर्ने मान्छेहरू अहिले दुई तिहाई बहुमत जितेको छ, के भन्छ तपाईँलाई उत्यो राजसभाले लगभग दुई तिहाईमा छ, तर के छ भने सांसदहरूले न सभापति भेट्न पाउँछन् न मन्त्री भेट्न, दुई चारजनाले निर्णय गर्छन् होइन। त्यस कारण त भिड हुनु नै के भन्छ भने एकदम जनमत हुनु, भिड हुनु नै सबै कुरा हुनु भन्ने त भयो होइन नि।
4: तर यस्तो छ नि, त्यो मात्र होइन, न चार तारा छ, न रुख छ, न केही छ, केही बाँकी छैन, न पार्टी कार्यालय छ।
5: सुन न, चार तारा त्यो त शेरबहादुर देवाको सदस्यता हो,
4: चार तारा झन्डा त अर्को बनाउन सक्नु होला, रुख चिन्ह तपाईँहरूसँग छैन।
5: सुन न, सुन, सडक छोडिदिनु भयो, रुख चिन्ह पनि छ, चार तारा पनि छ, रुख चिन्हमा लडेका मान्छेहरू पनि यही छन् र रुख चिन्ह र चार तारा चाहिँ अब अहिले हामी अदालतमा भइसकेपछि रुख चिन्ह र चार तारा यसको भन्ने छैन। त्यस कारणले गर्दा नेपाली काङ्ग्रेसको विवाद अदालतमा छ, अदालतमा हुन्जेलसम्म के भन्छ भने सभापति चाहिँ के भन्छ भने विशेषबाट भवनजी हो, नियमितको शेरबहादुर देवालले म नै हुँ सभापति भनेर हालिसकेपछि त्यसमा अरू कुरा त झन्झटै भएन नि।
4: त्यसमा वडा अधिवेशनमा
5: धेरै के भन्छ भने चार तारा रुख जता छ भने हामी चाहिँ चार तारा रुखतिर हामीतिर छौँ, हामी छौँ, चार तारा रुख जता छ भनिरहेछन्। कोही कोही केन्द्रीय सदस्य कचोटी भए, सांसद भएका मान्छे, मन्त्री भएका मान्छेले पनि चार तारा रुख जता छ म त्यतै छु भन्छ। अनि अर्को चाहिँ शेरबहादुरसँग चाहिँ चार तारा रुख छैन त, शेखर कोइराला चार तारा रुख लिएर लडेको मान्छे होइन, रा प्रकाश शर्मा चार तारा रुख लिएर लडेको मान्छे होइन, काङ्ग्रेसबाट निकालेको छ अहिले शेखर कोइरालालाई या के भन्छ त भनेर शशाङ्क कोइरालालाई शेरबहादुर देवालाई काङ्ग्रेसले निकालेको छ, त्यसले लिएको चाहिँ अर्कै चिन्ह हो।
4: कसरी
5: मन्त्री भए त्यही शेरबहादुर देवको पछि लागेरै मात्र भएको रहेछन्, अब यत्र लाग्न पाइन्छ भन्ने खालका लागेका रहेछन्।
4: होइन, बरु तपाईँले निकालेको मान्छे लगतै सभापति भए, अब उहाँले त निकाल्नु भएको छैन, उहाँहरूको सदा सहायता पनि होला एउटा पाटो चाहिँ। दोस्रो, अब अधिवेशनमा सहभागी हुने कि नहुने वडामा तपाईँ, काङ्ग्रेस रहने कि नरहने भन्ने सवाल आयो नि तपाईँलाई।
5: सुन्नु, हुने
4: यो असोज तिनदेखिको तिनवाला
5: नेपाली काङ्ग्रेसको अधिवेशनमा असोज पन्ध्रदेखिको सुरु हुने।
4: तिनबाट छ नि आधिकारिक काङ्ग्रेसको त,
5: पन्ध्रबाट छ आधिकारिक काङ्ग्रेसको।
4: तपाईँलाई आयोगले चिन्दैन, अदालतले पनि
5: आयोगले चिनेन, तैँले बदमासी गरिस् भनेर आयोगको विरुद्धमा अदालतमा मुद्दा छ।
4: अदालतले पनि चिन्दैन एउटा फेजको, त्यो त निशाना हो, त्यसको
5: निशा भइसक्यो। सुन न, निशा दिनु भनेको त अदालतमा सुरुदेखि के भन्छ तपाईँलाई बहस सुरु हुन्छ, बहसमा जाउँ न भइहाल्यो नि।
4: भनेपछि
5: नभए यति हतार गर्नुपर्ने, यति के भन्छ मरिरहनु पर्ने, यति नै हतार गरेर गर्नुपर्ने के भने डरले हो नि,
4: क्रियाशील
5: दिन्न तिमीहरूले के भन्छ खारेज भयो, अब तिमीहरूको पानी चल्दैन, अब छुन्ने छुवाछुत हुन्छ, तिमीहरूलाई हामी हेर्दैनौ होइन, हात पनि हल्लाउँदैनौ भन्दै हिँड्नु भएको सभापतिले यो क्रियाशील किन हतार हतार सब मैले फुका गरेँ, मेरो यो क्रियाशील किन भन्नु भने यसको त लाने भयो अनरसिप अर्कैतिर भनेर डरले हो नि। यो डर नभएको भए अनि फेरि भ्रष्टहरू छन्, म फलानु फलानु लिन्न भनेर वार्ता गर्नुभएको होइन, तपाईँले लेख्नुहुन्छ त पत्रिकामा यसलाई चाहिँ लिँदैन, यसलाई चाहिँ लिन्न भनेको छ गगनजीले भनेर, अनि त्यसलाई चाहिँ छानेर नलिने, यसलाई लिने भनेर छान्नुभयो त उहाँहरूले, चिया छान्नेबाट छान्नुभयो।
4: शेरबहादुर देउवा बाहेक सबै लिइसक्नुभयो के?
5: हो,
4: शेरबहादुर देउवालाई पनि केन्द्रीय सदस्यको स्टेटस त दिइसक्नुभयो उहाँले के? स्टेटस
5: पक्रो न, शेरबहादुर देउवा बाहेक चाहिँ फलानु लिन्न अदालतमा मुद्दा भएकाहरू कता के गरेकाहरू लिन्न भन्नुहुन्थ्यो होइन, अनि त्यो छानेर लेख्नुभयो त यो लिन्न भनेर, लिनुभयो कि लिनु भएन? तपाईँहरू त लेखिरहनुहुन्थ्यो त्यहाँ, तपाईँहरूकामा आएर कुर्ली फलानु हिजो अस्ति मात्र देखेको थिएँ, फलानु कसरी लिने भ्रष्टाचारीलाई भन्थे भरे अनुसार एउटै के भन्छ भने ऊ चाहिँ 9 दिन पो बसेको थाहै भइन्छ जनतालाई, त्यस पछाडि फेरि तिनलाई पनि लिनुभएछ, फेरि सोलो डोलो खसी बगडी एकै धोकडी होइन र
4: होइन, तर सन्दर्भ के हो भन्दाखेरि तपाईँले एउटा चिज त बुझ्नु पर्यो, 14 महाधिवेशनबाट निर्वाचित सबै पद मात्रै त्यो कार्य समिति यो तपाईँको पदाधिकारी पद बाहेक सबै पद पाइसक्नुभयो त, देवबाजीलाई पनि लिइसक्नुभयो उहाँले।
5: सुन्नु, उहाँको कम्पनीको मालिक जस्तो आदेश गरेर ल आज दिएँ आज दिन्न आज दिएँ भोलि यति दिने भन्ने कुराले त्यो कम्पनीको मालिक हो, पार्टी र कम्पनी फरक कुरा हो। पार्टीमा संवाद, सहमति र सहकार्य तिनवटा कुरा हुन्छ, संवाद हुन्छ, त्यस पछाडि सहमति हुन्छ संवाद पछाडि, त्यस पछाडि ल सहकार्य गरेर अगाडि बढ्ने भन्ने फाइनल डिसिजन हुन्छ। यो कुरालाई नगरेर म मालिक हुँ, ल आइज तँलाई मैले यो नियुक्ति दिएँ, त्यो नियुक्ति लिनलाई पनि के हुन्छ भने तपाईँलाई चाहिँ एकछिन इन्टरभ्यू लिने के अरे ऊ गर्ने हुन्छ भने, यहाँ त के छ भने हामी मालिक हौ, हामीले जे गर त्यही हुन्छ भन्ने मालिक। अनि त्यहाँ अब के भयो भने त्यो केन्द्रीय कमिटीमा चाहिँ पुराना सबै दास लास्ला छन्, अनि त्यो दास लास्ला जस्तो अरू अरू दास हामी ल्याउँछौँ भन्ने हिसाबले भयो नि त। पोलिटिकल पार्टीमा त संवाद हुन्छ नि हजुर,
4: के गर्नु पर्यो त तपाईँको कुरा भन्नुहोस् त, ल निचोडमा सुनौ।
5: अब त्यो गगनजीलाई नै थाहा छ
4: होइन, तपाईँहरूको सोल्युसन चाहिँ बुझौँ न, उहाँहरूले गर्ने त किस्ता किस्तामा साथीहरू भइसक्नु भयो।
5: सुन्न, त्यो गगनजीलाई नै थाहा छ, उहाँले किस्ता किस्तामा लिन खोज्नु भएको, त्यही प्रक्रिया अप्नाउनु भएको, मूल नेतृत्वहरूसँग मूल सरकारवालाहरूसँग चाहिँ संवाद नगरिकन त्यसको के भन्छ एक किसिमको सहमति नगरिकन गरिने त्यो गरिने निर्णयले त्यसलाई चाहिँ के भन्छ एकता गर्ने हामीले लचकता अप्नायौँ भन्ने त्यो देखिँदैन।
4: गर्ने के त भन्नु नि तपाईँले, ठ्याक्कै एक दुई तिन
5: सोलोसम्म उहाँले संवाद गर्नुपर्छ
4: अनि संवाद चाहिँ के विषयमा गर्ने भने
5: सुन्नु न, सुन्नु संवाद होइन, संवाद त अधिवेशनको विषय होला, निष्पक्ष अधिवेशन बनाउनको लागि समिति बनाउनु पर्ने होला। अब अधिवेशन सुरु भइसक्यो अनि तपाईँले चाहिँ खुलु लुरु लुरु जाँदैछन् अरू, त्यसको उद्देश्य त निष्पक्ष अधिवेशन बनाउन समिति बनाउने पनि हो नि त, होइन र? अन्त समितिको चाहिँ क्रियाशील छानबिन गर्ने समिति बनाउने पनि भन्ने थियो नि, होइन र?
4: हजुर।
5: अब तपाईँ त क्रियाशील त पर्सि 3 गतेको अधिवेशन छ, अब कता छानबिन गर्ने बनाउनुहुन्छ? त्यही महेन्द्र यादव जो अहिले गगनजीकोमा हुनुहुन्छ उहाँले नै भनेको होइन क्रियाशील छानबिन गर्नमा 3 महिना लाग्छ भनेर, कि होइन? तपाईँको मिडियामा त्यो रेकर्ड छ कि छैन?
4: बिर्सिनुभयो
5: त्यही त, अनि त्यो बिर्सिनुभयो, त्यहाँ जा यहाँ जाँदा चाहिँ एउटा रङ हुने अनि त्यहाँ जाँदा चाहिँ अर्को रङ हुने, कुन सरफले धुनुहुन्छ उहाँहरू, कुन साबुनले मुख धुनुहुन्छ, केले कुला गर्नुहुन्छ?
4: त्यहाँ गएपछि त तपाईँ पनि परिवर्तन हुनुहुन्छ, तपाईँ पनि परिवर्तन हुनु होला नि त्यहाँ पुगेपछि, किन अरूलाई मात्र भन्नुहुन्छ?
5: हो, त्यही भएर त्यहाँ नभएको परिवर्तन भइहाल्छ कि भनेर,
4: भनेपछि संवाद भन्दा बाहेक
5: आफ्नो रङ त्यो सेलरोटी पकाउँदाखेरि के भन्छ सेती गाई पानी खाँदा त राति भएर आई के हो भन्थ्यो क्या हामीलाई, त्यहाँ छिरेपछि सबै सेलरोटी हुने रहेछ।
4: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
5: धन्यवाद।
4: हामी सुन्थ्यो नेपाल कङ्ग्रेसका नेता केदार कार्की, गगन थापा नेतृत्वको नेपाली कङ्ग्रेस अर्थात् अहिले विशेष महाधिवेशनबाट चुनिएको र आधिकारिक देखिएको जो कङ्ग्रेस छ, त्यो काङ्ग्रेसले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरू जो विशेष महाधिवेशनमा सरिक भएनन् उनीहरूलाई पनि समाहित गर्ने निर्णय गरेर महाधिवेशन एकताको गर्ने बाटो खुल्ला गरेको बताइरहँदा, अब देउवाहरूसँगै रहेका कतिपय नेताहरू भने के भन्छन् यसै पाटोलाई केन्द्रित गरेर हामीले केदार कार्कीसँग सम्वाद गर्यौं। अर्को अङ्कमा फेरि तपाईँ हाम्रो भेट हुने नै छ, हामीलाई आजलाई बिदा दिनुहोस्, नमस्ते।
1: रेडियो पाउ घटना विषयको सशक्त सम्वाद
3: पावर्ड बाइ ठुक्क साथ व्यापार व्यवसाय गर्न आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
2: नमस्ते।

0: सुनिश्चित गर्छौं। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क फोन नम्बर 5658555
5: 5658555।
6: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
7: सिमरिक एयर।
6: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
7: सिमरिक एयर।
6: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
7: सिमरिक एयर।
6: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर। निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
8: सधैं सम्झिनुहोस् सिमरिक एयर प्राली।
0: हटलाइन नम्बर 9851106995 9851106996 9851106997 र 9851106998।
6: सिमरिक एयर सदैव यहाँहरूको सेवामा।

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। यूनाइटेड अजोर इन्स्योरेन्स, यूनाइटेड बाई ट्रस्ट।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: Radio Annapurna Nepal, 94 megahertz.
6: अहिले बिहानको 7 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
7: रेडियो अन्नपूर्ण नेपाल 94
8: अन्नपूर्ण सम्पूर्ण।
9: नमस्कार, कार्यक्रम अन्नपूर्ण सम्पूर्णमा हार्दिक स्वागत छ। श्रोता, अन्नपूर्ण सम्पूर्ण लिएर उपस्थित भएको छु म पुष्कर खतिवडा। यस कार्यक्रममा आज प्रकाशित अन्नपूर्ण पोस्ट, कान्तिपुर दैनिक।

0: पुर्खा पत्र नयाँ पत्रिका लगायतका राष्ट्र दैनिक पत्र पत्रिकाहरूको खबर विचार आलेख दृष्टिकोण अभिमन्त्र सम्पादकीयलाई यहाँहरूमा आज प्रस्तुत गर्ने गर्दछौ। कार्यक्रमको शुरूआतमा आज कुन कुन पत्रिकाले पहिलो पृष्ठमा के खबर छापेका छन् तिनका शीर्षक पढौं। शुरूआतमा अन्नपूर्ण पोस्ट। अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना भनेर लेखिएको खबर छ। त्यसै गरी टिप्पणी अब याचना होइन प्रमाणसहितको न्याय भनेर खबर छ भने एमाले पुनर्गठन बहस थप पेचिलो भन्ने खबर छ। त्यसै गरी हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन भन्ने शीर्षकको खबर छ भने इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने भनेर खबर रहेको छ। आज गोर्खापत्रमा पुनर्निर्माणमा स्रोतको कमी हुँदैन प्रधानमन्त्री भन्ने शीर्षकको खबर छ भने साइबर अपराध विरूद्ध साझा संकल्प प्रस्ताव भन्ने खबर छ। त्यसै गरी क्षतिग्रस्त सड़क सञ्चालन असोजभित्रै सञ्चालनको तयारी भनेर क्षतिग्रस्त सड़क सञ्जाल असोजभित्रै सञ्चालनको तयारी भन्ने खबर छ भने सुरुङ क्षेत्रमा खोजी जारी शीर्षकको खबर छ। त्यसै गरी पाठ्यपुस्तक छपाई प्रभावित खबर छ भने अन्तर्राष्ट्रियमा साउदी अरबमाथि हुतीको आक्रमण भनेर खबर रहेको छ। आजको कान्तिपुरले 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित भनेर खबर छापेको छ भने खानेपानी मुख्य समस्या भन्ने खबर छ। महामारीको जोखिम त्यसै गरी भोटेकोसी बाढीमा निजी क्षेत्रको झण्डै 3 खर्बको क्षति भन्ने खबर छ भने तपाईँले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ भनेर प्रश्नवाचक चिन्हसहितको खबर प्रकाशित रहेको छ। त्यसै गरी आजको नयाँ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा खबर छापेको छ अनियन्त्रित महगी भनेर। त्यसै गरी जापानिज इन्सेफ्लाइटिसको संक्रमणको सीमा दुई महिनामा 11 को मृत्यु शीर्षकको खबर छ भने तीनधारा संस्कृत छात्रावास पुस्तकालयको बेहाल भन्ने खबर छ। त्यसै गरी 21 राजदूत नियुक्ति सिफारिस गृह कार्य शीर्षकको खबर छ भने महिलामाथि हुने साइबर बुलिङ विरूद्ध संकल्प प्रस्ताव दर्ता भनेर खबर रहेको छ। र श्रोता भने हामी आज प्रकाशित यिनै खबरलाई विस्तृतमा पढ्दैछौँ। शुरूआतमा अन्नपूर्ण पोस्ट। अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू अहिले पहिले कनेक्टिभिटी अनि मात्र पुनर्स्थापना भनेर खबर छ। सुरेन्द्र काफ्लेले लेख्नु भएको छ भोटेकोसीमा जलप्रलय आएको 19 दिन बितिसक्दा पनि सड़क सञ्जाल ठप्प भई उद्धार र राहतमा सकस भइरहेको बेला प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका 15 स्थानीय तहका जनप्रतिनिधिसँग विस्तृत छलफल गरेका छन्। जनप्रतिनिधिहरूले सड़क र पुल बगेर रसुवार नुवाकोट र धादिङका कतिपय क्षेत्र कर्णाली जस्तै विकट बनेको बताउँदै कनेक्टिभिटी र पुनर्स्थापना गर्न माग गरेका छन् भन्ने खबर रहेको छ। यसैलाई विस्तृतमा भित्री पृष्ठमा लेखिएको छ भोटेकोसीमा जलप्रलय आएको 3 साता बितिसक्दा पनि बाढी प्रभावित क्षेत्रको सड़क सञ्जाल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। सड़क सम्पर्क टुटेको ठाउँमा राहत उद्धार र खोजी कार्य समेत प्रभावित भएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बाढीपछि प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणबारे प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार 15 स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन्। छलफलमा स्थानीय तहका प्रमुखहरूले सबैभन्दा पहिले सड़क र पुल सम्पर्क स्थापित गर्न सरकारलाई आग्रह गरेका छन्। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले पूरै जिल्ला नै सड़क सञ्जालबाट विच्छेद रहेकोले वैकल्पिक सड़क निर्माणका लागि कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् भनेर खबर रहेको छ। त्यसै गरी अर्को खबर छ यसैभित्र टिप्पणी रहेको छ अब याचनाहीन प्रमाणसहितको न्याय भनेर लेखिएको छ। डाक्टर विमल राज रेग्मीले लेख्नुभएको टिप्पणी हो यो। नेपाल रसुवाको जलवायुजन्य विपदको महाप्रलय पश्चात बढ्दो जोखिम जलवायुजन्य विपदको तीव्रता र त्यसबाट सिर्जित मानवीय र आर्थिक सामाजिक तथा वातावरणीय क्षतिको गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनमा नेपालको न्यून हिस्सा छ तर हरित ग्यास उत्सर्जन न्यूनीकरणमा नेपालको उल्लेखनीय योगदान हुँदाहुँदै यसको महासङ्कट नेपालले भोग्दै आएको छ। विशेष गरी हिमाली क्षेत्रमा व्यापक तापक्रम वृद्धिले हिम भण्डार पग्लने हिमतालको विस्तार हिमताल विस्फोटन जस्ता बाढी अत्याधिक वर्षा बाढी पहिरो खडेरी तथा तापक्रम वृद्धिले नेपालीहरूको जनजीवन जीविकोपार्जन स्वास्थ्य पूर्वाधार कृषि पानीको स्रोत जैविक विविधता तथा सांस्कृतिक सम्पदामाथि बढ्दो जोखिम र सङ्कट सिर्जना गरिरहेका छन् भनेर खबर रहेको छ। त्यसै गरी एमाले पुनर्गठन बहस थप पेचिलो भनेर शिवप्रसाद ढुङ्गानाले लेखेको खबर छ। निर्वाचनमा लज्जास्पद पराजयपछि एमालेभित्र शुरू भएको पार्टी पुनर्गठनको बहस अहिले दुई फरक प्रतिवेदनलाई एउटै दस्तावेजमा मिलाउने चरणमा पुगेको छ। पुनर्गठनको अर्थ संगठन सुधार मात्रै हो कि नेतृत्व व्यवस्थापन पनि हो भन्ने प्रश्नमै मतभेद छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेपछि एमाले भित्रको वास्तव पेचिलो बनेको हो। दुवै प्रतिवेदनमा पार्टी संगठन सुधार, निर्वाचनको समीक्षा र कमजोरी सच्याउने विषय छन् तर नेतृत्वको निरन्तरता, उमेर हद, कार्यकाल र नेतृत्व हस्तान्तरणको प्रक्रियामा फरक धारणा देखिएको छ। सोमबार काभ्रेको बलथलीमा बसेको कार्यदल बैठकले पनि दुई प्रतिवेदनमा सहमति जुटाउन सकेन। बैठक निष्कर्षविहीन भएपछि अब संयोजक थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेलले रहेका तीन सदस्यीय समितिले अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी पाएका छन्। एमाले सचिव डाक्टर राजन भट्टराईका अनुसार निर्वाचनमा हारको समीक्षा, संगठन सुदृढीकरण र सुदृढीकरणको सहित पार्टी पंक्तिलाई एकताबद्ध बनाउने प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदललाई छ भनेर रहेको छ। त्यसै गरी अर्को खबर रहेको छ, हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन भनेर सागर घले लेखेको खबर। चाँदीको छाना जस्तै सेतामे हिमालले नेपालको अधिकांश उत्तरी भागलाई ओगटेको छ। सोही हिमाल आरोहण र रमणीय दृश्यलाई आँखामा कैद गर्न विभिन्न देशका आरोही र पर्यटक नेपाल भित्रिने गरेका छन् भने आन्तरिक पर्यटक पनि हिमाल भनेपछि लोभिनी गर्छन्। हिमाली क्षेत्रमा बस्ने नागरिकको जीवनको आधार बनेको छ हिमाल। तर बिस्तारै विश्व जगतमा उच्च नाम कमाएका हिमालहरू कालो पत्थर जस्तै हुँदै गएका छन्। जलवायु परिवर्तनको मुख्य कारक हरित गृह ग्यासलाई मानिँदै आएकोले कालो कार्बनले वातावरण प्रदूषणमा पुर्याएको असरको बहस भने ओझेलमा परेको छ। जलवायु परिवर्तनको विभिन्न कारणहरूमध्ये कालो कार्बन उत्सर्जनलाई एक मुख्य कारक मानिने वातावरण विज्ञ एवं अनुसन्धानकर्ता डाक्टर उत्तम बाबु श्रेष्ठ बताउँछन्। जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रको हिउँले ढाकेको भूभाग बिस्तारै अस्थिर चलायमान बढ्दै गएको छ। उनी भन्छन्, कालो कार्बन लगायत अन्य विविध कारणहरू भए पनि यसको मुख्य कारक भनेको तापक्रम वृद्धि नै हो। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र र विभिन्न वातावरणीय प्रतिवेदनहरूका अनुसार हिमालय क्षेत्रका हिम नदीहरू पग्लनुमा करिब 1/30% भन्दा बढी हिस्सा कालो कार्बनको भूमिका छ भनेर खबर छ। त्यसै गरी इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने भनेर अर्को खबर रहेको छ। काङ्ग्रेसको संस्थापन इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने घोषणा गरेको छ। इतर पक्षले मङ्सिर 21 गतेदेखि 23 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। संस्थापन पक्षले संवादलाई व्यवस्था गरेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षले आरोप लगाएको छ उसले पार्टी एकतामा चासो नदिएकाले यस्तो कदम चालिएको बताएको छ। महाधिवेशन तयारी समितिका संयोजक शशाङ्क कोइराला छन्। उनका अनुसार असोज 15 गतेदेखि ओडा तहको अधिवेशन सुरु हुनेछ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले एकलौटी गरेको कोइरालाको आरोप छ भनेर खबर रहेको छ आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा। आज गोर्खापत्रले पुननिर्माणमा स्रोतको कमी हुँदैन, प्रधानमन्त्री भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षित बस्ती विकासको तयारी भनेर खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट क्षतविच्छेद भएका मानव बस्ती, सडकपुल लगायत भौतिक संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि आर्थिक स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभाका सदस्यसँग छलफल गर्दै उहाँले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन सञ्चालन गरी पुननिर्माण तथा पुनस्थापनाको काम अघि बढाउने बताउनु भएको हो भनेर खबर रहेको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीको विपदमा संघ प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भए उद्धार तथा राहत काम अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो भन्ने खबर छ भने क्षतिग्रस्त सड़क सञ्जाल असोज भित्रै सञ्चालनको तयारी भनेर खबर रहेको छ। सरकारले रसुवा भोटेकोसीमा आएको भीम बाढीका कारण क्षतिग्रस्त सड़क सञ्जाल असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुननिर्माणको कामलाई तीव्रता दिएको छ भनेर लेखिएको छ। नागरिकको आवाज जवत सहज बनाउन र नजिकै गरेका ठूला चाडपर्वमा आपूर्ति व्यवस्थापनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यसहित सरकारले यो कदम चालेको हो। विशेष गरी बाढीले बढी क्षति पुर्याएका राजमार्ग र रणनीतिक सड़कहरूमा प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ भनेर लेखिएको छ। त्यसै गरी साइबर अपराध विरुद्ध साझा संकल्प प्रस्ताव भनेर अर्को खबर छ। महिला तथा बालबालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्ता पक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसद दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायको लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ भनेर खबर रहेको छ। त्यसै गरी अर्को खबर छ, सुरुङ क्षेत्रमा खोजी जारी भनेर खबर छ। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाहरूको खोजीलाई तीव्र पारिएको छ। नेपाली सेना आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले माथिल्लो त्रिशुली 1 र त्रिशुली 3A जलविद्युत आयोजनामा पावर हाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशुली 3B एक्सकाभेटर र ब्याकहो लोडर प्रयोग गरी आवास गृह कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावर हाउसतर्फ खोजी केन्द्रित गरिदिएको छ। यस्तै गरी रसुवागढी लाङटाङ चिलिमे माथिल्लो त्रिशुली ए त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो भनेर खबर छ। त्यसै गरी पाठ्य पुस्तक छपाई प्रभावित भनेर सूर्यप्रसाद पाण्डेले लेखेको खबर छ। विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्ति नै चिन्ता बढेको छ। विद्यालय तह पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप NCF 2076 परिमार्जनका लागि सरकारी कार्यदल बनाएर काम गरिरहेको छ भनेर खबर छ। त्यसै गरी अर्को खबर छ, अन्तर्राष्ट्रियमा साउदी अरबमाथि हुथीको आक्रमण भनेर लेखिएको छ। यमनको हुथी विद्रोहीले साउदी अरबमाथि क्षेपरास्त्र र ड्रोन आक्रमण गरेको छ। अब्बा विमानस्थललाई लक्षित गरी ब्यालिस्टिक क्षेपरास्त्र र विस्फोटक ड्रोनहरू प्रहार गरिएको हो। साउदी नेतृत्वको गठबन्धनका अनुसार यस नागरिक विमानस्थल र वरपरका क्षेत्रमा भएका आक्रमणहरूमा परि 73 जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन्। यसमा महिला तथा बालबालिका समेत घाइते भएका छन् भनेर खबर रहेको छ आजको गोर्खापत्रको पहिलो पृष्ठमा। आज कान्तिपुरले आफ्नो पहिलो पृष्ठमा खबर छापेको छ, तस्विर छ दीपक केसीले कैद गर्नुभएको हिन्दू महिलाको प्रमुख पर्व हरितालिका तीजका अवसरमा सोमबार पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुको भिड भनेर रातामै तस्विर रहेको छ। त्यसै गरी 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित खानेपानी मुख्य समस्या महामारीको जोखिम भनेर खबर छापिएको छ। दया दुधराज र अर्जुन पौडेलले लेख्नु भएको छ। विदुर नगरपालिका स्थित पिपल टारको होल्डिङ सेन्टरमा 5 वर्षीय योविसा श्रेष्ठ र श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्। तर राति उनलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमा नै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविसालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टार स्थित फार्मेसी लगेकी छन्। योविसा एक्लै बिरामी होइनन्। सेन्टरमा रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिना शिशुलाई पनि ज्वरो आएको छ। के भएको भन्दा साउने सिटामोल दिएर पठाउँछन्। बच्चा अझै निको भएको होइन, योगिताले भनिन्। बाढीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ भनेर खानेपानी मुख्य समस्या महामारीको जोखिम 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित भनेर बाढी पीडितहरू बिरामी भइरहेको र राम्रो उपचार नपाएको प्रसङ्गलाई कान्तिपुरले आज लेखेको छ। त्यसै गरी भोटेकोशी बाढीमा निजी क्षेत्रको झण्डै 3 खर्बको क्षति भनेर यज्ञ भन्जालीले लेखेको खबर रहेको छ। भोटेकोशी बाढीमा भएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकार र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडिएनले एनएको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडिएनएका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ भन्ने खबर छ भने अर्को खबर रहेको छ, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति असर पर्छ भनेर दया दुधराजले लेख्नु भएको खबर रहेको छ। कसैको जीवन 80 वा 90को दशकतिर फर्किएको छ। पुरानो फोटो एल्बममा होइन, मोबाइलको स्क्रिनमा फराकिलो काँध भएको पहिरन, पुरानै हेयर स्टाइल फिक्का छिपछिपे रङको तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत हो न त दशक अघि खिचिएको तस्विर, मात्र एआईले केही सेकेन्डमा तयार पारिदिएको कृत्रिम नोस्टालिजिया हो। स्क्रिनमा एउटा बटन थिचेर बनाएको यो रमाइलो ट्रेन्डको पछाडि पनि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, विद्युत खपत गृह र पानीको अदृश्य मूल्य जोडिएको छ। दक्षिण एसियाका प्रख्यात राजनीतिक खेलाडी र कलाकर्मी समेतले यो एआई नोस्टालिजिया ट्रेन्डमा सामेल भएका छन्। भर्चुअल दुनियाँमा यो ट्रेन्ड जति रमाइलो र सहज देखिए पनि वातावरणमा उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ। इन्टरनेटको भाषामा जसलाई क्लाउड भनिन्छ, त्यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमिनमा रहेको भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलमा दिएको निर्देशन फाइबर अप्टिक केबल हुँदै हजारौं किमी टाढा रहेको विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौं ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयूले विद्युत खबर गर्दै गणितीय जोड घटाउ मार्फत सो तस्विर निर्माण गर्छन् भनेर खबर रहेको छ। आज नयाँ पत्रिकामा अनियन्त्रित महँगी भनेर खबर छापिएको छ। अजित अधिकारीले लेख्नु भएको छ, चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रुपियाँसम्म बढेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ। उपभोक्ता अस्वाभाविक महँगीको भार झेल्न बाध्य छन्। बाढी पहिरोको कारण सड़क तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ, तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन भनेर लेखिएको छ। चामल पहिले 2200 बाट 2600 पुगेको, लङ ग्रेन चामल 3200 बाट 3600 पुगेको छ। दाल पहिले, मासको दाल पहिले 140 बाट अहिले 200 पुगेको छ, र अर्को दाल 190 बाट अहिले 210 पुगेको छ। चना 130 बाट 140 पुगेको छ। तेल सनफ्लावर पहिले 280 बाट अहिले 310 पुगेको छ। भटमासको तेल 270 बाट 300 रुपियाँ पुगेको छ। धारा तोरीको तेल पहिले 375 बाट अहिले 380 पुगेको छ। तरकारी प्याजमा पहिले 60 रुपियाँबाट अहिले 120 रुपियाँ पुगेको छ। आलु 120 बाट 160 पुगेको छ। काउली 100 बाट 180 पुगेको छ। गोलभेडा 60 बाट 100 रुपियाँ पुगेको छ। भिन्डी, परवल, भेन्डा 80 बाट 100 पुगेको छ। करेला 70 बाट 100 पुगेको छ। बन्दा मुला 50 बाट 80 पुगेको छ। कागती 200 बाट 450 रुपियाँ पुगेको छ भने अन्डा प्रति केट 575 रुपियाँबाट 605 पुगेको छ। त्यसै गरी अन्डाको भाउमा साउनमा 4 पटक र भदौमा 2 पटक बढाइएको छ। चिनी किलोको 140 पुग्यो बजारमा, त्यो पनि अभाव छ भनेर लेखिएको खबर रहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराँती भन्छन्, हामी मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा छैनौँ। त्यसै गरी उपभोक्ता अधिकार कर्मी माधव तिमल सिन्हा भन्छन्, भाउ अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन भनेर लेखिएको छ। त्यसै गरी जापानिज इन्सेफ्लाइटिसको संक्रमण कोशीमा 2 महिनामै 11 को मृत्यु, झापा, मोरङ, सुनसरी र इलाममा संक्रमण भनेर खबर छ। चिरञ्जीवी घिमरेले लेख्नु भएको छ, क्युलेक्स प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट हुने जापानिज इन्सेफ्लाइटिस जेईको संक्रमणबाट कोशी प्रदेशमा 2 महिनामै 11 जनाको मृत्यु भएको छ। झापामा 7 र सुनसरीमा 2 तथा मोरङ र इलाममा 1-1 गरी 11 जनाको ज्यान गएको हो। प्रदेश स्वास्थ्य मन्त्रालयमा झापामा 5 जनाको मृत्यु भएको तथ्याङ्क आएको प्रवक्ता डाक्टर सभ्यता पन्थीले बताइन्, तर जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख विजय कुमार दासले झापाको मेचीनगरमा 2, अर्जुनधारा बिर्तामोड 12 दशी, हल्दीबारी र भद्रपुरमा 1-1 जनाको मृत्यु भएको बताए। मन्त्रालयमा तथ्याङ्क पुगि नसकेको हुन सक्ने उनको भनाइ छ भनेर खबर रहेको छ। जय विरुद्ध झापामा असोज माझदेखि खोप लगाउने तयारी भनेर पनि लेखिएको छ। त्यसै गरी 3 धारा संस्कृत छात्रावास पुस्तकालयको बेहाल भनेर खबर रहेको छ। अमूल थापाले कैद गर्नुभएको छ, संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ अन्तर्गत रहेको छात्रावासमा 86 विद्यार्थी छन्। आचार्य र शास्त्री विद्यार्थी बस्ने छात्रावासको पुस्तकालय भने धुलो टकटक्याउनु पर्ने अवस्था छ। 2072 भूकम्पले क्षतिग्रस्त बनेको 3 धारा छात्रावास पुननिर्माणको पर्खाइमा छ। छात्रावासमा पानी चुहिएर पुस्तकमा पनि क्षति पुगेको छ भनेर खबर रहेको छ। त्यसै गरी 21 राजदूत नियुक्ति सिफारिस गृह कार्य, प्रधानमन्त्री बालन शाह 6 असोजमा राष्ट्रसङ्घीय महासभामा सहभागी हुन न्युयोर्क जानुअघि सिफारिस गर्ने तयारी भनेर परशुराम काफ्लेले लेख्नुभएको खबर छ। प्रधानमन्त्रीको न्युयोर्क भ्रमण अघि नै सरकारले 21 देशमा राजदूत नियुक्तिको गृह कार्य गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा संयुक्त राष्ट्रसङ्घीय महासभाको 81औं सत्रमा सहभागी हुन न्युयोर्क जानु अघि रिक्त देशका लागि राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी भएको छ भनेर लेखिएको छ। खुल्ला प्रतिस्पर्धाका आधारमा 13 र परराष्ट्र मन्त्रालयका सहसचिव मध्येबाट 8 देशमा राजदूत सिफारिस हुन लागेका हुन्। जेठमा सरकारले राजदूतका लागि खुल्ला आवेदन मागेकोमा 4 महिनापछि नियुक्त सिफारिसमा अन्तिम चरणमा पुगेका अधिकारीहरूले बताएका छन्। राजदूत नियुक्ति सिफारिस प्रक्रिया अन्तिम चरणमा छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ पत्रिकासँग भने कुनै पनि बेला राजदूत नियुक्तिका लागि सिफारिस हुन सक्छ भनेर लेखिएको छ। त्यसै गरी 2700 आवेदनबाट सम्भावित राजदूतहरूको सूची बन्दै भनेर नेपालको कूटनीतिक इतिहासमा पहिलो प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन मागे अनुसार 2700 जनाले आवेदन दिएका छन्। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान, साउदी अरेबिया लगायतका लागि राजदूत पदमा आवेदन माग भएको थियो। यीमध्ये परराष्ट्रले सम्भावित राजदूतहरूको सूची बनाइरहेको छ। परराष्ट्र मन्त्रालय बाहिरका विज्ञ प्रागिक व्यक्ति तथा अवकाशप्राप्त उच्च उपसचिवदेखि सहसचिव, नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरीका अवकाशप्राप्त अधिकारी तथा अवकाशप्राप्त निजामती कर्मचारीले पनि आवेदन दिएका छन्। परराष्ट्र मन्त्री खनालले आवेदकहरूको सूची सार्वजनिक नगरिने बताउँदै आएका छन् भनेर खबर रहेको छ। त्यसै गरी महिलामाथि हुने साइबर बुलिङ विरुद्ध संकल्प प्रस्ताव दर्ता शीर्षकको खबर छ, जसलाई हामीले यसअगाडि अन्य पत्रिकाबाट पढिसकेका छौं। र श्रोता, यिनै सामग्रीका साथमा कार्यक्रम अन्नपूर्ण सम्पूर्णको निर्धारित समय सकिएको छ। यति जेलसम्म कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र विभोर अधिकारीका साथमा अन्नपूर्ण सम्पूर्ण टिम बिदा हुन्छौं। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते, शुभ दिन।
1: रेडियो अन्नपूर्ण नेपाल 94 मा
2: अन्नपूर्ण सम्पूर्ण।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
6: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
7: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
6: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
7: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
6: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
7: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
6: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
7: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
6: राइड स्मार्ट, राइड एथर।
7: फोन नम्बर 98513-54106 छ।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप
2: आयो आयो आयो
3: होइन के आयो
4: उपहारै उपहारको बहार आयो
3: जसले पढ्छ अवश्य पढ्छ
4: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्न साथ आकर्षक उपहार द वन्डरल्यान्डको रु 1500 भाउचर अनि आएनआई सिनेमाजको मुभी भाउचर अथवा रु 500 देखि 3700 स्क्राच कुपन अनि आएनआई सिनेमाजको मुभी भाउचर र अन्नपूर्ण केबल कारको टिकट पाउनुहुनेछ। साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 Mbps एक वर्षको लागि फुल इन्टरनेट प्याकेज मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ।
3: छिटो गर्नुहोस् आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्।
5: थप जानकारीका लागि फोन नम्बर 0141124 71 टोल फ्री नम्बर 1660170700।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हल नचल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512 40 9 34।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: नेपाली चलचित्रको ताजा अनि वास्तविक अपडेट कार्यक्रम कलिउड अपडेट
2: हरेक आइतबार दिउँसो 3:30 देखि 4:30 सम्म मात्र रेडियो अन्नपूर्ण नेपाल 94 MHz सुन्न नभुल्नुहोला।
3: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
4: अहिले बिहानको 8 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज
1: ज्योतिष र विज्ञानको सम्मिश्रण कार्यक्रम ज्योतिष विज्ञान

0: ब्रह्मा मुरारी त्रिपुरांतकारी पानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्र शनि राहु केतव कुर्वन्ति सर्व मम सुप्रभातम्। सूर्यादि नवग्रहको सकारात्मक ऊर्जा हाम्रो घर आँगन चोटा कोठा बारदली सबैतिर फैलु। हाम्रो शरीरको मन मस्तिष्क चित्त बुद्धि सकारात्मक विचारहरूमा ग्रहहरूको सकारात्मक ऊर्जा प्राप्त होस् र हामीलाई जीवनको सर्वमङ्गल सर्व आनन्द र सर्व सफलता प्राप्त होस्। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज छावा सम्पूर्णमा यहाँहरू हुनुहुन्छ ज्योतिष विज्ञान कार्यक्रममा ज्योतिष गुरु बद्री पुडासेनका साथमा र यहाँहरू हामीसँग ज्योतिषीय जिज्ञासाका लागि ज्योतिषीय ज्ञानका लागि हामीसँग जोडिन सक्नुहुन्छ। तपाईँहरू हामीसँग जोडिनुको लागि 4721456 यानि कि 4721456 नम्बरमा टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ र हामीसँग जोडिन सक्नुहुन्छ। मोबाइलबाट तपाईँ डायल गर्दै हुनुहुन्छ 01 राखेर डायल गर्नुहोला अनि तपाईँ आफ्नो बारेमा जिज्ञासाहरू गर्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ। अड्किरहेका कामहरू छन्, कुनै ग्रह दशाको योग छ, कतैबाट केही समस्या परिराखेको छ, कुनै नकारात्मक ऊर्जाले घर गरेको छ कि छैन, कसैको नकारात्मक दृष्टि परेको छ कि छैन, लग्न कस्तो छ, सप्तम कस्तो छ, नवम कस्तो छ, पञ्चम कसम कस्तो छ, चतुर्थ कस्तो छ, दशम कस्तो छ, ग्रहले यी कुराहरूमा नै हामीलाई बाटो देखाउँछ र यो बाटोबाट हामीले जीवनलाई अगाडि बढाउने सफलतातर्फ उन्मुख गराउने काम गर्छौँ र ग्रहले नै राज्य दिने हो, ग्रहले नै राज्य हर्ने हो, ग्रह नै तिनै लोकमा व्याप्त छ भनेर भनिन्छ। कोही श्रोता मित्र हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ, नमस्ते।
1: नमस्ते गुरु,
0: कहाँदेखि बोल्दै हुनुहुन्छ, शुभ नाम हजुरको?
1: म काठमाडौँदेखि, मेरो शुभ नाम निमेश लाल श्रेष्ठ।
0: निमेश लाल श्रेष्ठ,
1: हजुर।
0: निमेश जी, कसको बारेमा जिज्ञासा छ हजुरको?
1: मेरो छोरोको बारेमा हो।
0: छोरोको बारेमा जन्ममिति दिनुहोस् त हामीलाई।
1: 2083 साल 2 महिना 31 गते।
0: 2083 साल 2 महिना 31 गते 2 महिना जेठ महिना 31 गते
1: 10:30 बजे
0: बिहान कि बेलुका?
1: बिहान
0: बिहानको 10:30 मा। तपाईँका जिज्ञासाहरू के छन् निमेशजी?
1: पाटन अस्पताल,
0: बिहान 10:30 पाटन अस्पतालमा जन्म भएको छ, छोराको बारेमा भन्नुभयो होइन?
1: हजुर हजुर, छोराको बारेमा।
0: जिज्ञासा के छ निमेशजी, भन्नुहोस् त?
1: जिज्ञासा चाहिँ अब के कस्तो छ, अब हुन त भर्खर जन्मेको होइन, अब बच्चाको के छ राम्रो नराम्रो त्यही बारेमा बुझ्न मात्रै खोजेको।
0: सुन्दै रहनु होला रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज र तपाईँको पुत्रको बारेमा हामी यथाशक्य कुण्डली अनुसारले ग्रह नक्षत्रको योगले कस्तो बनाएको छ यसका बारेमा हामी चर्चा परिचर्चा गर्छौँ। 2083 साल जेठ महिनाको 31 गते तदनुसार 14 जुन 2026 तपाईँको पुत्रको जन्म भएको छ र यस अनुसारले तपाईँको अधिक ज्येष्ठ कृष्ण पक्षको चतुर्दशी तिथिमा आइतबारको दिन। पहिलो कुरा, बाबुको जन्म मलमासमा भएको छ, अस्ति जेठमा मलमास थियो, तसर्थ तपाईँले मलमासको दोष शान्ति गर्नुपर्छ, मलमास पनि एउटा दोष हो मलमासको जन्मलाई भनेर ज्योतिषीय मान्यता छ। तपाईँले योग्य पण्डितजीसँग भेटेर यसको बारेमा छलफल गर्नुहोला। रोहिणी नक्षत्रको दोस्रो चरणमा बाबुको जन्म भएको छ, बलबहादुर नाम रहन्छ, ब या बाबाट आउने कुनै पनि नाम राख्न सकिन्छ, वृष राशि र वृष राशिमा उहाँको जन्म भएको छ र सिंह लग्नको कुण्डली रहेको छ, लग्नको स्वामी ग्रह सूर्य, सूर्य ग्रह हुनुहुन्छ यहाँनिर दिग्बली भएर दशम स्थानमा बस्नुभएको छ। दशम स्थानमा बस्नुभएको सूर्य अत्यन्त बलवान तेजस्वी रहेको छ। लग्नेश दशमी स्थानमा दिग्बली भएको कारणले पिताको उन्नतिमा यो चिन्ह यो कुण्डली अत्यन्त सहयोग प्रद रहन्छ र यो पुत्रको जन्म भइसकेपछि यो पुत्रको यो बालकको पिताजीलाई बहुप्रकारका कर्महरू प्राप्त हुन्छन्। यात्राहरूको योग हुन्छ, सरकारी क्षेत्रबाट केही सफलता या सहजता पनि प्राप्त हुन सक्छ। तपाईँको पुत्रको कुण्डलीमा कृष्ण चतुर्दशी भन्ने एउटा दोष लागेको छ, यानि कि औँसीको अघिल्लो दिन जन्म भएको कारणले यसलाई कृष्ण चतुर्दशी दोष भनेर मानिन्छ। र अर्को एउटा सप्तमी स्थानमा राहु र लग्नमा बसेको केतुले तक्षक नामक कालसर्प योग पनि बनाएको छ। कालसर्प योगका बारेमा हामी चर्चा परिचर्चा गरिराखेका थियौँ अघिल्लो हप्तातिर। तपाईँले सुन्नु भएको थियो भने, यदि सुन्नु भएको छैन भने तपाईँले यो कालसर्प दोषको एउटा उपाय गर्नुहोला। बुध ग्रह स्वगृह भएर एकादशी स्थानमा हुनुहुन्छ, बृहस्पति ग्रह उच्चको हुनुहुन्छ र चन्द्रमा ग्रह पनि उच्चको हुनुहुन्छ, मङ्गल ग्रह स्वगृह हुनुहुन्छ। अत्यन्त बलवान कुण्डली भनेको छ, धेरै ग्रहहरू उच्चका र स्वगृह हुनुहुन्छ, चन्द्रमा ग्रह भने कमजोर रहेको छ, सूर्यसँग अत्यन्त नजिक भएको कारणले अस्त रहेको छ। तसर्थ चन्द्रमाको कृष्ण चतुर्दशी भनेको नै चन्द्रमा कमजोर हुने योग हो र त्यसकारण अहिले चन्द्रमाकै दशामा हुनुहुन्छ। अब चन्द्रमाकै दशामा हुनु चन्द्रमा कमजोर अस्त भएको कारणले हो, तर स्थानगत रूपमा प्लेसमेन्टको हिसाबले उच्चको हुनुहुन्छ। तैपनि हामी कृष्ण चतुर्दशीको दोषलाई एउटा समाधान गरौँ, कालसर्प दोषको एउटा समाधान गरौँ र अगाडि बढौँ। दीर्घायु योग बनेको छ, पितालाई सुख दिने योग बनेको छ। अब चन्द्रमा अस्त हुँदाखेरि आमाको स्वास्थ्यमा केही कमी कमजोरी आउन सक्छ। एकादशी स्थानमा बसेको स्वगृह बुधले वाणिज्य क्षेत्रमा यो व्यक्ति एकदमै जानकार रहन्छ, यो व्यक्तिले आर्थिक सम्पदा समृद्धिको लागि एकदमै राम्रो अवसरहरू प्राप्त गर्दछन्। वाणिज्य क्षेत्र यानि कि धन कमाउने योग राम्रो रहेको छ, बोली अत्यन्त मिठो हुन्छ यो व्यक्तिको। सिंह लग्नका व्यक्तिहरू अलिक कडा स्वभावका र चाँडै नै हत्तपत्त अरूको बसमा नपर्ने स्वभावका हुन्छन्। आफैले विजय गर्न विजयी स्वभावका, यात्रा प्रिय, जङ्गल खोला नदी किनारहरूमा यात्रा गर्न रुचाउने स्वभावका हुन्छन्। सम्पर्कमा तपाईँ जोडिनु भनिमेची तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज सुन्दै हुनुहुन्छ र कोही श्रोता मित्र हामीसँग ज्योतिष विज्ञानमा जोडिनु भएको छ। नमस्ते।
2: नमस्कार हजुर। नमस्कार, शुभ बिहान।
0: शुभ बिहानी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: आदरणीय गुरुवर सरपर सुन्छ हजुरलाई धेरै धेरै नमस्कार, प्रणाम, ध्यानको। म नागार्जुन 8 तिम्रोबाट हजुर।
0: शुभ नाम हजुरको?
2: मेरो एनपी मरट्टा हजुर।
0: बुझिन।
2: एनपी मरट्टा हजुर मेरो नाम।
0: एनपी मरहट्टा हाम्रो कार्यक्रम ज्योतिष विज्ञान
2: म अति सुन्छु हजुर, रेडियोको बिहानदेखि बेलुकासम्म सुन्छु। अझ स्पेसल्ली यो 8 बजेपछि प्रोग्राम अति मनपर्छ हजुरको, है यो आध्यात्मिक पनि छ, त्यसपछि गुरुको वचनहरू राम्रो लाग्छ, आफूसँग समसामयिक मिल्छ, ग्रह दशा मिल्छ, अति सुन्छु हजुर, खुसी लाग्छ। अन्नपूर्ण मेरो फेभरेट हो, यो हजुरको कार्यक्रम सञ्चालन गरेकोमा अन्नपूर्ण टिमलाई, प्राविधिक टिमलाई सबैलाई धेरै धेरै धन्यवाद, यस्तो कार्यक्रम सुनिरहनु पाइयोस् हामी सबैले।
0: होइन, यो कार्यक्रम रेडियो अन्नपूर्णमा अलिक पहिला पनि थियो, बिचमा 2-2.5-3 वर्ष टेक्निकल्ली केही भएको थियो, फेरि आएको छ। कसको बारेमा जिज्ञासा छ एनपिजी हजुरको?
2: गुरुवार मेरो दाजुको बारेमा छ, है।
0: दाजुको बारेमा जन्ममिति बताउनुहोस् त।
2: 2023 सालमा 4 महिना 27 गते
0: 2023 साल 4 महिनाको 27 गते को
2: जन्म 27 गते हजुर।
0: हजुर, 27 गते। समय भन्नुहोस् त।
2: बेलुका 5 बजे गुरु।
0: बेलुकाको 5 बजे उहाँको जन्म स्थान कहाँ हजुर?
2: काठमाडौँ हजुर, स्वयम्भूभन्दा पश्चिम वर्ष काठमाडौँ।
0: काठमाडौँमा बेलुकाको 5 बजे जन्म भएको छ। के जिज्ञासा के छ दाजुको बारेमा हजुरको?
2: हजुर, त्यो स्वास्थ्य स्थिति, ग्रहको स्थिति के कस्तो होला त्यही सोध्न गुरु।
0: स्वास्थ्य र ग्रहको स्थिति सुन्दै रहनु होला, म हजुरको दाजुको बारेमा समग्र व्याख्या गर्छु। ग्रह अनुसार नक्षत्र योग र अहिले चलिरहेको ग्रह दशा विंशोत्तरी दशा सिद्धान्त अनुसार 2023 साल 4 महिना 27 गते 11 अगस्त 1966 उहाँको अधिक श्रावण कृष्ण दशमी तिथिमा बिहिबार को दिन उहाँको जन्म भएको छ। पहिलो कुरा, अधिक श्रावण कृष्ण दशमी अहिले भर्खर पनि हामीले अधिक मासको जन्मको एउटा कुण्डली हेरेको थियौँ जेठको, यही सालको जेठमा अधिक मास परेको थियो र हजुरको दाजुको जन्म बेला 23 साल 4 महिना 27 गते पनि अधिक श्रावण कृष्ण दशमी अधिक मास यानि कि मलमास भनेर भनिन्छ, अपुरुषोत्तम मास पनि भनिन्छ, अधिक मास पनि भनिन्छ। सूर्य र चन्द्रमाको गतिमा आउने जुन डिफ्रेन्सले गर्दाखेरि चाहिँ 3 वर्षमा 28-29 दिन बढ्छ, त्यो बढेको समयलाई हामीले अधिक मास भन्छौँ। अब अधिक मास भनेको चाहिँ मलमास हो, यो यसलाई फोहोर मास पनि मानिन्छ। तपाईँहरूले याद होला कि पूजा आजा त्यो बेलामा गरिँदैन, घर शिलान्यास गरिँदैन, नयाँ काम गरिँदैन, विवाह गरिँदैन, यो माङ्गलिक कार्यहरू गरिँदैन। पुरुषोत्तम महात्माको पाठ गरिन्छ, जप गरिन्छ, नारायण भगवानको साधना तपश्चर्या गरिन्छ। त्यस कारण ज्योतिषशास्त्रले पनि मलमासमा जन्मिएकोलाई एउटा दोष मानेको छ, त्यसमा तपाईँ अलिकति कन्सियस हुनुहोला। यसको बारेमा अलिक कम जानकारी रहेको छ, धेरै मित्रहरूलाई यसको बारेमा थाहा छैन। रोहिणी नक्षत्रमा उहाँको जन्म भएको छ, तेस्रो चरणमा बीबाट निवारणको नाम आउँछ, वृष राशि उहाँको रहेको छ र अहिले विंशोत्तरी दशा सिद्धान्त अनुसारले उहाँ शनिको महादशामा राहुको अन्तर्दशामा हुनुहुन्छ। अब शनिको अन्तर्दशामा राहुको शनिको महादशामा राहुको अन्तर्दशामा उहाँ हुनुहुन्छ, धनु लग्नको कुण्डली उहाँको रहेको छ वृष राशि। अब शनि महाराज तेस्रो घरको स्वामी र दोस्रो घरको स्वामी हुँदाखेरि चाहिँ अब शनिलाई मार्केश भनिन्छ, दोस्रो घरको स्वामी मार्केश हुन्छ, सप्तम घरको स्वामी मार्केश हुन्छ। मार्केश भनेको यानि कि हिट गर्ने, दुःख दिने, मारक भनेको मार्ने शब्द भयो नि त, होइन? त्यो अर्थ अर्थात् के हो त भने दुःख दिने। अब राहु चलेको छ, राहु मेषको राहु, मेषको पञ्चमी स्थानको राहु, मेषको राहु, त्यस कारणले दुइटै पाप ग्रह भयो है हजुरको। शनिको महादशामा राहुको अन्तर्दशा तपाईँको दाजुको रहेको छ, दुइटै पाप ग्रह भएका कारणले गर्दाखेरि यो समय अलिक खराब हो भनेर देखिन्छ। अपरेसनहरू हुनसक्छ शनि र राहुको युक्तिमा, शनि र राहुको दशा अन्तर्दशा प्रत्यन्तर दशाको संयोजनमा शनि र राहुले चोटपटक गराउँछ हड्डी या नसासँग सम्बन्धित, न्युरोलोजीसँग सम्बन्धित केही समस्याहरू बनाउन सक्छ। तसर्थ स्वास्थ्यको दृष्टिकोणबाट अलिकति केही कमजोर समय छ भन्ने कुराहरू देखियो। लग्नको स्वामी ग्रह बृहस्पति ग्रह पनि के हुनुभयो त भन्दा बुधको घरमा गएर बस्नुभयो, बुध र बृहस्पति बीचमा मित्रता छैन, तसर्थ लग्नेश कमजोर हुनु र अहिले चलिरहेको ग्रहदशा पनि के भयो त भन्दाखेरि नकारात्मक हुनुले 2082 साल वैशाखदेखिको समय उहाँलाई खराब छ। 2084 साल लगभग चैत्रसम्मको समय यो चोटपटक, दुर्घटना, अपरझट। हेलो, हजुर
2: हजुर
0: सुन्दै हुनुहुन्छ नि?
2: सुन्दैछु
0: हजुर। यस्तो देखिएको छ, तसर्थ तपाईँले मेरो दृष्टिकोणबाट केही स्वास्थ्यमा केही देखिएको छ एनपिजी?
2: त्यस्तो खास त छैन हजुर, कहिले यसो पेट दुख्ने यताउता चाहिँ भइरहन्छ है हजुर, विशेष गरी पेटको समस्या अलिकति देखिन्छ, त्यति हजुर अरू खास त्यस्तो छैन गुरु।
0: अब ग्रह चाहिँ शनि र राहु दुइटै चल्यो, तपाईँले दिनुभएको समयहरू त ठिक छ नि, एकदम ठिक छ नि हजुर?
2: ठिक छ हजुर, ठिक छ भन्नुभएको छ गुरुले नि, भन्नु के ग्रह दशाहरूको केही भन्नुभयो हजुरले? हजुर,
0: शनिको महादशामा राहुको अन्तर्दशा चलेको कारणले गर्दाखेरि दुइटै पाप ग्रह भयो अनि शनि यहाँ उहाँको कुण्डलीमा दोस्रो र तेस्रो घरको स्वामी हुँदाखेरि अब मार्केश भनिन्छ होइन, त्यसले गर्दाखेरि चाहिँ यो चलेको समय दुइटै ग्रह चलेको भनेको 2082 साल वैशाखदेखि 2084 साल चैत्रसम्म रह्यो, त्यस कारणले अब यो दुइटाको कम्बिनेसनले चोटपटक, दुर्घटनाहरू यस्तो केही हुनसक्छ भन्ने कुरा हो, स्वास्थ्यमा पनि केही समस्या ल्याउन सक्छ भन्ने कुरा हो। अरू केही छ जिज्ञासा हजुरको?
2: यस्तो नै हजुर, अलिकति केही ग्रह दशाहरू बिग्रेको भन्ने कुरा गुरु भएर थाहा भयो, सानो एउटा कुरो सोध्नु हजुरलाई मिल्छ होला?
0: मिल्छ, किन नमिल्नु, एकदमै
2: अनि यस सम्बन्धी यसो अब के भनौँ न, त्यो ग्रह दशाहरू त कतै नर्मल पनि गर्न सकिन्छ, त्यसलाई मनाउन सकिन्छ भन्छन् होइन
0: हजुर? हजुर हजुर, हो हो।
2: अनि त्यस कारण विशेष हामीले अब गुरु जस्तो मान्छेले यसो भेटेर
0: होइन, म हजुरलाई मेरो टेलिफोन नम्बर दिन्छु,
2: 98-5 साथीलाई
0: त्यो नम्बरमा गरेर छलफल गरौँ, के गर्न सकिन्छ, काम गरौँ।
2: धन्यवाद गुरुवार।
0: हजुरको दिन मंगलमय रहोस्, शुभ रहोस्। र एनपिजी हामीसँग जोडिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद। बडा जिज्ञासु मित्र हुनुहुन्छ र उहाँले बडा सौहार्द तरिकाले हाम्रो कार्यक्रमको प्रशंसा, रेडियोको पनि प्रशंसा गर्नुभयो। प्रशंसाको अलिअलि भोक चाहिँ सबैलाई लाग्दो रहेछ, होइन प्राविधिक मित्रजी पनि हाँस्नु भएको छ। यो मनुष्य चोला नै त्यस्तो हो, अलिकति मान सम्मान सबैले खोज्छ। उहाँले हाम्रो कार्यक्रमको बारेमा मिठा शब्द राखिदिनु भयो, त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 MHz आवाज सम्पूर्णमा यहाँहरू हामीसँग हुनुहुन्छ ज्योतिष विज्ञान कार्यक्रममा। यस्तै हो र ग्रहहरूलाई कसरी म्यानेज गर्न सकिन्छ, ग्रहहरू कस्तो अवस्थामा हामीले ग्रहहरूलाई मनाउनु पर्छ। कहिलेकाहीँ हाम्रो घरमा पनि हुन्छन्, कोही घरको कोही सदस्य फन्किरहेको हुन्छ, अब उसलाई चाहिँ भर बेलुका चाहिँ एउटा क्याडबेरी किनेर लगिदियो भनेदेखि खुसी हुन्छ नि। कार्यस्थलमा पनि कोही मित्रहरू ठुस्किरहेको हुन्छ नि दुई तिन दिनदेखि, उसलाई चाहिँ ए मित्र हिँड त चिया खान जाम तिमीहरूमा, ठुस्किएर बसेर के काम भनेर चाहिँ चियाको पैसा आफैले तिर्दियो अनि ऊ फेरि मित्रवत व्यवहारमा आउँछ। भनेपछि उपाय नहुने भन्ने कुरो केही पनि रहन्छ नि। अब होइन यो मित्र ठुस्किएको छ, यो एउटा ठुलो पल्टियो, म किन यसलाई भाव दिने, म पनि बोल्दिनँ, ऊ नभोले म के काम, ऊ दुई भए म चार भनेर बस्यो भने त्यो मित्रसँगको समस्या बढ्दै बढ्दै जान्छ, झाँगिँदै जान्छ, गहिरिँदै जान्छ। घर परिवारका सदस्यहरूसँग पनि जब हामीले गल्ती एउटाको त भइ नै हाल्छ या चाहिँ मिसअन्डरस्ट्यान्डिङ भन्ने कुराहरू हुन्छ, एउटाको कुरा अर्कोले बुझ्दैन, अर्को कुरा अर्कोले बुझ्दैन, एउटा ठ्याक्क प्रसङ्ग आइहाल्यो कोही श्रोता मित्र नभएको कारणले गर्दाखेरि एउटा अनुभव पनि सेयर गर्छु। मेरो छोरीले चाहिँ पढ्दै थिएन एउटा राम्रो बुक, म्यान फ्रम मार्स वुमेन फ्रम भेनस भन्ने बुक उनले पढ्दै थिएन। मैले धेरै अगाडि 20-22 वर्ष अगाडि पढेको थिएँ, मैले धेरै कुरा बिर्सिसकेको थिएँ र उहाँले त्यो पढ्दै रहेछन् र हिजो त्यो बुकको बारेमा हाम्रो चर्चा परिचर्चा भएको थियो। त्यो परिचर्चामा चाहिँ उनले चाहिँ मेन्स साइकोलोजी के हो र वुमन साइकोलोजी के हो भनेर फेरि मलाई रिभाइभ गराइन्। खासमा समस्या चाहिँ केही पनि हुँदैन, प्रकृतिले नै वुमन्सहरूलाई यानि कि महिलाहरूलाई एउटा गुण दिएको हुन्छ अनि पुरुषहरूलाई एउटा गुण दिएको हुन्छ। अब महिलासँग जो प्राकृतिकले दिएको गुण छ उनले त त्यही गुण बुझ्छिन्, पुरुषको गुण त बुझ्दिनन्। पुरुषसँग पनि जुन पर्सनालिटी छ, गुण छ, त्यो महिलाको गुण त बुझ्दैनन्। अनि खासमा समस्या केही पनि हुँदैन, तर पनि दुई बिचमा कन्फ्लिक्ट हुन्छ, तर पनि दुई बिचमा चाहिँ मिसअन्डरस्ट्यान्डिङ हुन्छ, कतै कतै त काटा काठ मारामार झगडा आरोप प्रत्यारोप डिभोर्ससम्म पनि हुन्छ। यसको पछाडिको रहस्य के हो भने चाहिँ दुईवटा डिफ्रेन्ट डिफ्रेन्ट तत्त्व बिचमा मेल नहुनु। अब जस्तै उदाहरणको लागि एउटा कागज र आगोसँगै भयो भने आगोले कागजलाई जलाइदिन्छ, आगो आगो थियो भनेदेखि आगोको वृद्धि हुन्थ्यो। त्यसले गर्दाखेरि जब कुनै पनि ग्रह प्राप्त हुन्छ, कुनै पनि ग्रह आउँछ, त्यो ग्रहले हामीलाई के गर्छ त भन्दा एउटा गुण दिन्छ। त्यही भएर ग्रहहरूले लाई पञ्चतत्त्वमा व्याख्या गरेको छ, सूर्य मङ्गल अग्नि तत्त्व, चन्द्रमा शुक्र जल तत्त्व, बुध पृथ्वी तत्त्व, यसरी ग्रहहरूको एउटा तत्त्व छ र हामीभित्र पनि त्यो तत्त्व छ। यदि तपाईँलाई तपाईँको 70 महादशामा सूर्य र मङ्गलको दशा आएको छ भने तपाईँको अग्नि तत्त्व बढ्छ, अग्नि तत्त्व बढिसकेपछि त्यसको फाइदाहरू हुन्छन्। यदि सूर्य र मङ्गल तपाईँको कुण्डलीमा कारक छन् भनेदेखि तपाईँसँग ऊर्जा बढ्छ, काम गर्ने शक्ति हुन्छ, जोस जाँगर बढ्छ, तपाईँ दौडिनुहुन्छ, कुद्नुहुन्छ, भाग्नुहुन्छ, पहाड चढ्नुहुन्छ, धेरै ठुलो मेहनतका कामहरू गर्न सक्नुहुन्छ, त्यो मेहनतको काममा सफलता पनि प्राप्त गर्न सक्नुहुन्छ। र सूर्य र मङ्गल अग्नि तत्त्वमा प्रधान ग्रह हुन् र तपाईँलाई सूर्य र मङ्गलको दशा चलेको छ तर तपाईँको कुण्डलीमा ती दुवै ग्रहहरू अकारक छन् भने तपाईँलाई रिस उठ्छ, तपाईँलाई घमण्ड लाग्छ, तपाईँलाई युद्ध गर्न मन लाग्छ। कुनै पनि व्यक्तिले भनेको कुरो शुभ छ भने तापनि तपाईँ त्यसलाई शुभ तरिकाले लिनुहुन्न र त ऊसँग तपाईँ द्वन्द्वबद्ध तरिकाले अगाडि बढ्नुहुन्छ, ऊसँग तपाईँ द्वन्द्व गर्नुहुन्छ, झगडा गर्नुहुन्छ। अब एउटै तत्त्व हो नि त, त्यो तत्त्व तपाईँको शरीरमा आउँदा के भयो? त्यो तत्त्व तपाईँको शरीरमा पुग्दाखेरि त्यो शरीरले कसरी रियाक्सन गर्यो? त्यो जन्मदाको साइत अनुसारले, किनकि तपाईँ जुन बेलामा प्रकृतिको जुन सङ्गठनमा जन्मिनुहुन्छ त्यो सङ्गठनमा जन्मिँदाखेरि तत्प्रकारको शरीर तपाईँको हुन्छ, तत्प्रकारको मन, तत्प्रकारको आत्मा, तत्प्रकारको चित्त र बुद्धि हुन्छ। त्यसै भएर प्रकृतिमा कति डाइभर्सिटी छ हेर्नुहोस् त, वैशाखको प्रकृति छुट्टै हुन्छ, जेठको प्रकृति छुट्टै हुन्छ, वसन्त ऋतुको प्रकृति छुट्टै हुन्छ, ग्रीष्म ऋतुको प्रकृति छुट्टै हुन्छ, शरद ऋतुको प्रकृति छुट्टै हुन्छ, शिष्य ऋतुको प्रकृति छुट्टै हुन्छ, बिहानको प्रकृति छुट्टै हुन्छ, मध्याह्नको प्रकृति छुट्टै हुन्छ, सन्ध्याको प्रकृति छुट्टै हुन्छ, रात्रिको प्रकृति छुट्टै हुन्छ, शुक्ल पक्षको प्रकृति छुट्टै हुन्छ, कृष्ण पक्षको प्रकृति छुट्टै हुन्छ। त्यस कारण यो अब कुन मासको कुन प्रकृतिको कुन घडीमा कसरी तपाईँ जन्मिनुभयो त्यो नै तपाईँको एउटा पर्सनालिटी हो, त्यही नै तपाईँको गुण हो, तपाईँ त्यही नै तपाईँको पिण्ड हो। त्यो पिण्डमा फेरि अब संचरण भइरहने ग्रहहरू कसरी आउँछन्? ती ग्रहहरूले तपाईँको जन्मदाखेरि बनेको लग्न कुण्डली हुन्छ नि, लग्न कुण्डली भनेको चाहिँ एउटा पिण्ड तपाईँ बनिसक्नुभयो हो। त्यो पिण्डमा अब आउने ग्रह, वैशाखमा आउने ग्रह, जेठमा आउने ग्रह, 80 सालमा आउने ग्रह, 85 सालमा आउने ग्रह, 75 सालमा आउने ग्रहहरूको प्रभावको त्यही नै ज्योतिषशास्त्र हो। बडा वैज्ञानिक र मनोवैज्ञानिक शास्त्र छ यो, र मलाई साह्रै मनपर्ने श्लोक ग्रह राज्य प्रयक्षन्ति ग्रह राज्य हरन्ति छ, ग्रह व्याप्तमिदम सर्वम त्रैलोक्य स चराचरम। कोही श्रोता मित्र हामीसँग हुनुहुन्छ, नमस्ते।
3: हेलो गुरु, नमस्ते।
0: कहाँदेखि बोल्दै हुनुहुन्छ, शुभ नाम हजुरको?
3: मेरो चन्द्र श्रेष्ठ हो, म गोर्खाको हो,
0: हजुर
3: कपन काठमाडौँमा बस्छु।
0: कपन काठमाडौँमा बस्नुहुन्छ चन्द्रजी, कसको बारेमा जिज्ञासा छ हजुरको?
3: आज छोराको बारेमा छ हजुर।
0: छोराको बारेमा बताउनुहोस् त।
3: 2076 साल
0: 2076 साल हजुर,
3: मङ्सिरको 7 गते,
0: मङ्सिर महिनाको 7 गते हजुर,
3: बेलुका
0: 10:41 बजेर 41 मिनटमा
3: होइन
0: 21 फेरि एकताल हजुरले बताउनुहोस् त।
3: 2076 साल मङ्सिर महिनाको 7 गते,
0: मङ्सिर महिनाको 7 गते हजुर,
3: बेलुका 10:21 मिनटमा
0: कहाँ जन्म भयो बाबुको?
3: काठमाडौँ टिचिङ,
0: काठमाडौँ टिचिङमा जन्म भयो। चन्द्रजी के छ जिज्ञासा भन्नुहोस् त बाबुको बारेमा?
3: बाबुको बारेमा चाहिँ गुरु ग्रह दशाहरू अनि पढाइहरू कस्तो हुन्छ के छ त्यही बुझ्नको लागि हो।
0: ग्रह दशा र पढाइको बारेमा तपाईँ बुझ्न चाहनुहुन्छ, सुन्दै रहनु होला रेडियो अन्नपूर्ण। 2076 साल 8 महिना 7 गते 23 नोभेम्बर 2019 बाबुको जन्म भएको छ, काठमाडौँमा मार्ग कृष्ण पक्षको द्वादशी तिथिमा शनिबारको दिन, द्वादशी तिथिमा शनिबारको दिन, र चित्रा नक्षत्रको दोस्रो चरणमा पोबाट नारायणको नाम आएको छ, पोषण कुमार नाम रहन सक्छ उहाँको, र उहाँ कर्कट लग्नको कुण्डलीमा जन्मिनु भएको छ, लग्नको स्वामी ग्रह तेस्रो स्थानमा गएर बस्नुभएको छ। लग्न तेस्रो स्थानमा गएर बस्नु अत्यन्त पराक्रमी हो बनाउँछ, तर यो कन्या लग्न भनेको कस्तो हो, सरी कर्कट लग्न भनेको कस्तो हो भन्दाखेरि अलि सोझो, किनकि कर्कट लग्नको स्वामी त चन्द्रमा हुन्छ, चन्द्रमा ग्रह भनेको चाहिँ अलि नक्कले नक्कले पाराको, अलि सोझो सोझो, इमोसनल, भावनामा धेरै बग्ने, यस्तो व्यक्ति टेक्निकल हुँदैन, एकदमै प्राविधिक होइन, उसलाई चाहिँ फकाएर ललाई फकाई गर्न सकिन्छ, त्यस्तो प्रकारको व्यक्ति हुन्छन् कन्या कर्कट लग्नका मान्छेहरू र कर्कट राशिका व्यक्तिहरू पनि। यस्ता व्यक्तिहरूलाई चाहिँ अरूले इमोसनल ब्ल्याकमेलिङ गरिदिन्छ, युज गरिदिन्छ, युज एन्ड थ्रो भन्छन्, युज एन्ड थ्रो गरिदिन्छन्। लग्नको स्वामी ग्रह तेस्रो स्थानमा बस्नु अत्यन्त राम्रो हो, पराक्रमी बनाउँछ, तर अब लग्नेश चन्द्रमा परेको कारणले चन्द्रमा अलि फ्रजाइल ग्रह हुन्छ, अलि अस्थिर पनि हो यो है, त्यो व्यक्तिको कर्कट लग्न र कर्कट राशिका व्यक्तिहरूमा मैले के देखेको छु भन्दाखेरि चाहिँ अस्थिरता बढी देखेको छु, डिसिजन गर्नलाई 1 घन्टाभित्रमा 5 भाव आउँछ, जाउँ होइन नजाउँ होला, जाउँ न जाउँ, किन जानु, ए नजाँदै शुभ होला। अब यसरी डिसिजन गर्छ है कर्कट लग्न र कर्कट राशिका व्यक्तिहरूमा चाहिँ यो पर्सनालिटी धेरै हुन्छ। अब विद्या स्थान पञ्चम स्थान, पञ्चम स्थानको स्वामी ग्रह मङ्गल हुनुभयो, मङ्गल ग्रह हजुरको पुत्रको कुण्डलीमा पञ्चम स्थानको स्वामी ग्रह आफूदेखि द्वादश स्थानमा गएर बस्नु भएको छ है। आफूदेखि द्वादश स्थान भनेको चाहिँ टाढा गयो, जस्तो मानौँ मेरो घर चाहिँ चाबेल हो तर म चाहिँ कृतिपुरमा छु भने त धेरै टाढा भयो नि त, घरबाट डिस्टेन्स धेरै भयो, घरको गन्ध सुगन्ध घरको प्रेत मैले पाउँदिनँ। मेरो घर चाबेल हो तर म चाहिँ सुकेधारामा छु भने एकदम नजिक छु, 5 मिनट दौडेर घर पुग्छु। त्यसपछि ग्रह जब आफ्नो घरबाट धेरै टाढा हुन्छ भने त्यो भाव कमजोर हुन्छ। जस्तै पञ्चमी स्थानको स्वामी ग्रह मङ्गल आफ्नो घरबाट लगभग 350-60 डिग्री टाढा छ, त्यसले गर्दाखेरि यसले विद्यालाई आकर्षण गर्ने, विद्यालाई तान्ने बल कम हुन्छ है, कमजोर हुन्छ। हुन त केन्द्रमा हुनुहुन्छ मङ्गल, मङ्गल केन्द्रमा हुनु शुभ हो, मङ्गल केन्द्रमा हुँदाखेरि पोजिटिभ मानिन्छ, तर मङ्गल यहाँ केन्द्रमा पनि शुक्रको घरमा शत्रुगृह भएर बस्नुभएको छ, तसर्थ विद्या आकर्षणमा विद्यालाई पनि त हामीले म्याग्नेटाइज गर्नु पऱ्यो, तान्नु पऱ्यो, गुरुत्व आकर्षण गर्नु पऱ्यो, ग्राभिटी हुनु पऱ्यो, त्यो ग्राभिटी मङ्गलले गराउँछ। मङ्गल चाहिँ आफ्नो घरदेखि द्वादश स्थानमा हुनुभयो तर यसलाई स्वगृहाभिलाषी पनि भनेर भनिन्छ, स्वगृहमा अभिलाषामा यो ग्रह मङ्गल छ। म हजुरलाई विद्याको लागि एउटा सल्लाह के दिन्छु भन्दाखेरि, हजुरले एउटा मङ्गल 8 अंशको हुनुहुन्छ, तसर्थ हजुरले एउटा मुगा भन्ने रत्नको पेन्डेन्ट बनाएर बाबुलाई धारण गराइदिनु होला। मुगा भन्ने रत्नले मङ्गलको शक्तिलाई डेभलप गराउँछ, त्यसले विद्या आकर्षणको क्षमता वृद्धि गर्दछ। सरस्वती मन्त्रबाट, मङ्गलको मन्त्रबाट ओम अम अङ्गारकाय नमः, ओम एम बागबादिन्दै नमः, यी मन्त्रहरू प्रयोग गरेर र विद्यालाई हामी बलियो बनाउन सक्छौँ। आंशिक रूपले बनेको कालसर्प दोष पनि बाबुको कुण्डलीमा रहेको छ, आंशिक रूपले बनेको कालसर्प दोषलाई पनि तपाईँले म्यानेज गरिदिनु होला अनि विद्यामा बलियोपन उहाँको आउँछ। र अहिले विम्सत्तरी दशा सिद्धान्त अनुसार उहाँ राहुमा, राहुकै अन्तर्दशामा चलिरहनु भएको छ। अब राहुलाई पापग्रह मानिएको छ, हजुरको द्वादश स्थानमा बसेको छ राहु, द्वादश स्थानमा बसेको राहुले अलिकति मेडिकल क्षेत्रमा केही खर्च गराउन सक्छ कि भन्ने कुरा देखिन्छ, र परिवारको कोही सदस्यहरूलाई परिवारबाट बाहिर अलि टाढा पठाउँछ कि भन्ने कुरा देखिएको छ। राहुको आंशिक कालसर्प दोषको उपाय गर्नुहोला एउटा, र मङ्गलको मुगा भन्ने रत्न धारण गराइदिनु होला विद्या प्राप्तिको लागि, विद्यामा प्रगतिको लागि। सम्पर्कमा जोडिनु भयो चन्द्रजी, तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज आवाज सम्पूर्णमा यहाँहरू श्रवण गर्दै हुनुहुन्छ ज्योतिष विज्ञान कार्यक्रम। ज्योतिष गुरु बद्रीपुडासेनी म यहाँहरूसँग छु, र यहाँहरू मसँग प्रत्यक्ष भेटघाट गर्न चाहनुहुन्छ, कुराकानी गर्न चाहनुहुन्छ, ज्योतिषीय रूपमा ग्रहको उपाय गर्न चाहनुहुन्छ, उपचार गर्न चाहनुहुन्छ भने 9855104359 नम्बरमा जोडिन सक्नुहुन्छ, 9851074359। हामी छोटो व्यावसायिक विश्राम लिन्छौँ, पुनः जोडिन्छौँ, सुन्दै रहनुहोला रेडियो अन्नपूर्ण।
4: उफ, कस्तो धुवा, बसमा पनि यसरी चुरोट पिउँछन्
5: के तपाईलाई थाहा छ? तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
6: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
7: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
8: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
9: रंग बहार, रंग बहार।
10: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।
11: All अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
12: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
11: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा, सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
12: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
11: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
12: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
11: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
12: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
11: राइड स्मार्ट, राइड एथर।
12: फोन नम्बर 98513154106।
13: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
14: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
15: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
16: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।
1: ज्योतिष र विज्ञानको सम्मिश्रण कार्यक्रम ज्योतिष विज्ञान।
2: ज्योतिष र विज्ञानको सम्मिश्रण कार्यक्रम ज्योतिष विज्ञानमा यहाँहरू हुनुहुन्छ ज्योतिष गुरु बद्री पुडासानीका साथमा, र यहाँहरू हामीसँग जोडिन सक्नुहुन्छ 4741456 टेलिफोन नम्बरमा, स्टुडियोको टेलिफोन नम्बर हो, र यहाँहरू मोबाइलबाट डायल गर्नुहुन्छ भने 01 डायल गर्नुहोला। कोही श्रोता मित्र हामीसँग कुराकानीका लागि जोडिनु भएको छ, नमस्कार।
3: हजुर नमस्ते गुरु,
2: कहाँदेखि बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम?
3: म वसुन्धरा है, माधव।
2: माधवजी, कसको बारेमा जिज्ञासा छ हजुरको?
3: छोराको बारेमा।
2: छोराको बारेमा जिज्ञासा छ माधवजीको, बताउनुहोस् त छोराको जन्ममिति र समय।
3: 2057 साल 9 महिना 27 गते।
2: पौष महिनाको 27 गतेको जन्म रहेको छ।
3: 1:25 दिउँसो।
2: 1:25 दिउँसो। जन्म स्थान कहाँ उहाँको, बाबुको? काठमाडौँमा जन्मिनु भएको छ। र जिज्ञासा बताउनुहोस् त बाबुको बारेमा, हजुर जान्न के चाहनुहुन्छ?
3: बाबुको अब त्यो जुन दशा के चलिरहेको छ, अब त्यो बाबु बाहिर छ होइन, अनि त्यो अब पढाइ सकेर त्यो काममा यस्तो अलिकति बाधा आइरहेको छ।
2: ग्रहको कुराबाट हेरौँ, कस्तो छ उहाँको अहिलेको ग्रह दशा र
3: समग्रमा सबै अब कस्तो के कस्तो चलिरहेको छ उसको, अब त्यो अलिक खटक मटक छ बाहिर पनि, त्यो के भइरहेको छ गुरु, कस्तो छ सबै कुरो समग्रमा यसो हेरिदिनु न।
2: सुन्दै रहनुहोला रेडियो अन्नपूर्ण। र उहाँको जन्ममिति 2057 साल 1 महिना 27 गते, तदनुसार 11 जनवरी 2001 बाबुको जन्म भएको छ। माघ कृष्ण पक्ष द्वितीय तिथि बिहिबार, र उहाँको अश्लेषा नक्षत्रको प्रथम चरणमा जन्म भएको छ। डी डु डे डो अश्लेषा नक्षत्र हुन्छ र डीबाट निवारणको नाम आएको छ। र पहिला विंशोत्तरी दशातिरमा लागे, राहुमा सरी शुक्रमा सूर्यको अन्तर्दशा छ। अब शुक्र ग्रहलाई हामी यहाँ हेरौँ, शुक्र ग्रह दोस्रो स्थानको स्वामी र सप्तमी स्थानको स्वामी। अब बाबु अहिले शुक्रको दशामा चलिरहनु भएको छ, शुक्र एकादश स्थानमा हुनुहुन्छ। मेष लग्नको यो कुण्डली हो, शुक्र ग्रह दोस्रो घरको स्वामी र सप्तम घरको स्वामी हुँदाखेरि यो ग्रहलाई मारकेश भनेर भनिन्छ, प्रबल मारकेश भयो। अब प्रबल मारकेश सप्तमी स्थान र द्वितीय स्थानको स्वामी हुँदाखेरि र यो एकादश स्थानमा गएर बस्यो शुक्र, अब यो ग्रह आर्थिक उन्नतिका लागि एकदमै राम्रो समय हो। तर प्रबल मार्केश ग्रह भएको कारणले गर्दाखेरि काममा बाधा आउने, झै झगडाहरू हुने, शरीरमा केही रोग अथवा शरीरमा केही कमजोरीहरू आउने अवस्थाहरू चाहिँ निर्माण गर्दछ शुक्रको महादशाले। शुक्रमा अहिले सूर्यको अन्तर्दशामा उहाँ हुनुहुन्छ, सूर्य पञ्चमी स्थानको स्वामी र सूर्य केतुसँग गएर बसेको छ। अब जुन अन्तर्दशाको स्वामी सूर्य ग्रह हो, सूर्य केतुसँग बसेर ग्रहण योग बनाएर बसेको छ, तसर्थ अब यो समय चाहिँ पोजिटिभ भएन। पञ्चमेश पनि कमजोर भयो, पञ्चमेश सूर्य केतुसँग गएर बस्यो, अनि राहुले पनि दृष्टि गर्यो, अन्य कुनै पनि शुभ ग्रहको दृष्टि यहाँ परेको छैन सूर्यलाई, तसर्थ अहिले ग्रह केही खराब छ भन्ने कुरा बुझिन्छ। लग्नको स्वामी ग्रह सप्तमी स्थानमा हुनुहुन्छ, तिनटै केन्द्रमा ग्रहहरू हुनुहुन्छ, त्रिकोणमा सूर्य हुनुहुन्छ, र एकादश स्थानमा शुक्र हुनुहुन्छ, बृहस्पति र शनि यहाँनिर हुनुहुन्छ दोस्रो स्थानमा। अब दोस्रो स्थानको स्वामी र एकादश स्थानको स्वामीमा स्थान परिवर्तन राजयोग बनेको छ। अब यो धनको लागि, आर्थिक समृद्धिको लागि अत्यन्त ठुलो राजयोग हो। दोस्रो घरको स्वामी र एकादश घरको स्वामीको बीचमा स्थान परिवर्तन राजयोग हुनु, तर तपाईँले अहिले विशेष ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ सूर्य ग्रह एकदमै कमजोर भयो। सूर्य ग्रह कमजोर हुँदाखेरि राज्य क्षेत्रबाट केही बाधाहरू आउने, राज्य क्षेत्रबाट समस्याहरू आउने, आफूभन्दा ठुलो व्यक्तिहरूले, आफूभन्दा सिनियर व्यक्तिहरू, वर्क स्टेसनका व्यक्तिहरू आफूप्रति वैमनस्य भाव निर्माण गर्ने, झुटो आरोप या लालसनाहरू लगाउने, राज्य यानि कि गभर्मेन्टको सेक्टरबाट प्रब्लमहरू आउने योग बन्दछ। अब तपाईँले एउटा पितृदोष यानि कि ग्रहण दोषको दोष शान्ति गर्नु पर्यो, शुक्र ग्रहको जप गर्नु पर्यो, र त्योभन्दा बाहेकको कामहरू तपाईँले गर्न सक्ने कामहरू यो दुईवटा तपाईँले योग्य ज्योतिष पण्डित मित्रसँग भेटेर पितृदोष या ग्रहणदोषको काम कसरी गर्ने भनेर उहाँसँग छलफल गरेर यो एउटा काम गर्नुहोला। र दोस्रो भनेको शुक्रको पूजा, शुक्रको जप गराइदिनु होला। ओम सुम शुक्राय नमः। ओम कामदेवाय विद्महे पुष्प बाणाय धीमहि तन्नो अनङ्ग प्रचोदयात्। यो मन्त्रको जपले पनि शुक्र ग्रहलाई पोजिटिभ बनाउन सकिन्छ। र तपाईँले शुक्र र पितृदोषको काम गर्नुहोस्। त्योभन्दा बाहेकको जस्तै गाईलाई भोजन गराउने काम गर्नुहोस्, पुत्रको लागि माता पिताले पनि गर्न सक्नुहुन्छ। सौन्दर्य प्रसादनका सामग्रीहरू विवाह नभएको कन्याहरूलाई बाबुको थ्रुबाट चाहिँ गिफ्ट दिने गर्नुहोस्। बाबु आफैले प्रत्येक दिन अत्तर सेन्ट पर्फ्युम्सहरू हाल्न लगाउनुहोस्। यसले गर्दा पनि शुक्र ग्रहलाई पोजिटिभ बनाउन सकिन्छ। सेतो रङ्गको वस्त्र धारण गर्ने, पण्डित पुरोहितहरूलाई दान दक्षिणा गर्ने, किनकि शुक्र ग्रह पण्डित ग्रह हो, सूर्य आफै आत्मकारक ग्रह हो। तसर्थ तपाईँले यी कामहरू गर्नुहोस्। गाईलाई भोजन गराउने काम एकदम विशिष्ट हुन्छ। यसरी शुक्र ग्रहलाई बलियो बनाउनुहोस्, पितृदोषको दोष शान्ति गर्नुहोस्। ग्रह यतिखेरको समय अलिक कमजोर ग्रह रहेको देखिन्छ। शुक्र प्रबल मार्गेस भयो, दोस्रो घरको स्वामी र सप्तम घरको स्वामी। सूर्य के हुनुभयो भने केतुसँग संगति गर्नुभयो। अब सूर्य शुक्रको महादशामा सूर्यको अन्तर्दशा छ। अब यी दुवै शुक्र र सूर्य एक आपसमा शत्रु ग्रहहरू भन् भनेपछि चाहिँ अब यो दुईवटा विपरीत हामीले चाहिँ एउटा भाँडोमा एउटा कपमा बालुवा हाल्यौँ अनि पानी हाल्यौँ कि भने के हुन्छ? घुल्दै घुल्दैन, घुल्दै घुल्दैन, घुल्दै घुल्दैन, जति हल्लाए घुल्दैन। तर त्यसमा हामीले नुन हालेका छौँ अनि पानी हाल्यौँ भने घुल्छ। नुन कहाँ पानी कहाँ, सरोबर मिल्छ। अब मित्र ग्रहहरूको दशा भयो भने दुइटै मिल्छन् र कामलाई अगाडि बढाउँछन्। अब शत्रु ग्रहको दशा अन्तरदशा परिदियो भनेदेखि त्यहाँ दुईवटा ग्रहहरू बिचमा द्वन्द हुन्छ, काममा बाधा हुन्छ, जस्तै बालुवा र पानी जस्तो। रेडियो अन्नपूर्णमा हामीसँग हुनुहुन्थ्यो चन्द्रजी, उहाँको पुत्रको बारेमा हामीले कुराकानी गऱ्यौँ। हामी ज्योतिष विज्ञान कार्यक्रममा छौँ र ज्योतिष विज्ञान कार्यक्रमका श्रोता मित्र हामीसँग जोडिनु भएको छ। नमस्कार।
4: नमस्कार।
2: कहाँदेखि बोल्दै हुनुहुन्छ? शुभ नाम हजुरको?
4: हजुर, बालाज्यू।
2: बालाज्यू,
4: रञ्जिता बास्कोटा।
2: रञ्जिताजी बोल्दै हुनुहुन्छ। रञ्जिताजी कतिको सुन्नुहुन्छ ज्योतिष विज्ञान कार्यक्रम?
4: सुनिरहनु
2: भएको छ। कसको बारेमा हजुरको जिज्ञासा छ?
4: छोराको बारेमा
2: बताउनुहोस् त। बाबुको
4: जन्मेको थापथली हो, 2063 साल कार्तिक 12 गते रातको 12:10
2: 2063 साल कार्तिक महिनाको 12 गते
4: हजुर रातको 12:10
2: रातको 12:10
4: हजुर
2: 12:10 जन्म भएको छ। रात्रिको टिचिङ हस्पिटलमा भन्नुभयो होइन?
4: होइन होइन, थापथली
2: थापथली काठमाडौँमा।
4: हजुर,
2: जिज्ञासा के छ हजुरको बताउनुहोस् त।
4: हजुर, उसको अब ग्रह दशाहरू के कस्तो, राम्रो अब सबै के कस्तो हुन्छ भनेर, पढाइहरू जागिरहरू कस्तो के छ भनेर
2: सुन्दै रहनु होला। रेडियो अन्नपूर्ण नेपाल 94 MHz र तपाईँको पुत्रको बारेमा हामी जानकारी गराउँछौँ। 2063 साल 7/12 तदनुसारले 29 अक्टोबर 2006 कार्तिक शुक्ल सप्तमी आइतबारको दिन र उत्तर साढा नक्षत्रको प्रथम चरणमा भेबाट भेषराज नाम बाबुको रहन्छ र राशि हुन्छ धनुराशि। र कर्कट लग्नको कुण्डली छ, लग्नको स्वामी ग्रहलाई हामी हेरौँ। चन्द्रमा, चन्द्रमा ग्रह हुनुहुन्छ यहाँनिर 6 स्थानमा गएर बस्नुभएको छ र लग्नमा शनि बस्नुभएको छ। अब कर्कट लग्नको कुण्डलीमा लग्नमा शनि बस्नुलाई शुभ मानिँदैन, किनकि शनि ग्रह हुन्छ यहाँनिर सप्तम स्थानको स्वामी र अष्टम स्थानको स्वामी भएको कारणले शनि ग्रह अलि चोटपटक दिने, दुर्घटना दिने, रोग दिने, आफ्नो कार्यक्षेत्रबाट टाढा लैजाने काम गर्नुहुन्छ। र लग्नको स्वामी ग्रह कहाँ गएर बस्नुभयो त भन्दाखेरि 6 स्थानमा गएर बस्नुभयो। तसर्थ बाबुको बच्चा बेलाको जन्मेदेखि 5 वर्षसम्म स्वास्थ्य केही कमजोरी थियो, स्वास्थ्यमा केही प्रब्लमहरू थियो भन्ने कुरा पनि देखिन्छ। बालरिष्ट योग बन्छ यहाँनिर, किनकि लग्नेश पनि लग्नको स्वामी ग्रह र चन्द्रमा दुइटै 6 स्थानमा जानु, अष्टम स्थान र सप्तम स्थानको स्वामी ग्रह हुँदाखेरि मार्केस हुन्छ। शनि शनि लग्नमा गएर बस्यो। तसर्थ बच्चा बेलामा 5 वर्षसम्ममा स्वास्थ्यमा केही प्रब्लम थियो भन्ने कुरा देखिन्छ। अहिले मङ्गलको महादशामा बुधको अन्तर्दशामा बाबु हुनुहुन्छ। मङ्गलमा बुधको अन्तर्दशा, मङ्गल अहिले प्रबल राजयोग कारक ग्रह, मङ्गल चलिराख्नु भएको छ। अब यो मङ्गल बहुतै शुभ ग्रह हो। यो कर्कट लग्नको कुण्डलीमा मङ्गल ग्रह चाहिँ पञ्चम स्थानको स्वामी र दशम स्थानको स्वामी, एउटा केन्द्रको र एउटा त्रिकोणको स्वामी भएर प्रबल राजयोग कारक ग्रह बन्दछ। प्रबल राजयोग कारक ग्रह शुक्रसँग संगति गरेर राजयोग बनाएर बस्नुभएको छ। अब हामीले यहाँ बुझ्नुपर्छ कि यी दुई ग्रहमध्ये कुनै ग्रह अस्त छन् कि छैनन् त भनेर हामी हेरौँ। सूर्य 11 अंशको हुनुहुन्छ, मङ्गल 9 अंशको हुनुहुन्छ, शुक्र 11 अंशको हुन्छ। अब यहाँनिर अलिकति बर्बाद के बनाइदियो ग्रहले भन्दाखेरि, यी दुवै ग्रहहरू अस्त रहेछन्। अब तपाईँले के बुझ्नु पर्यो त भन्दाखेरि, अहिले चलेको ग्रह मङ्गल, मङ्गल प्रबल राज्यकारक ग्रह छ र शुक्रसँग बसेर राजयोग बनाएको छ। चतुर्थी स्थानमा चतुर्थेश र पञ्चमेश भएर अनि दशमेश भएर राजयोग बनायो, तर दुईटै ग्रह अस्त छन्। अब यसको उदाहरण चाहिँ के दिन्छु म भन्दाखेरि चाहिँ, तपाईँको घरमा गाडी छ, ल्यान्ड क्रुजर गाडी छ, तर चारवटै टायर पङ्चर छ। बिहान उठेर मन्दिर जान खोज्नुभएको दक्षिणकालिक के भयो त, ओ गाडी त चारवटै पङ्चर टायर छ, अब गएन, यात्रा भएन है। अब यो राजयोग प्रतिफलित हुँदैन यस्तो केसमा, यदि राजयोग दुईटा ग्रहले बनाएका छन्, केन्द्र त्रिकोणको संगति गरेर दुईटै ग्रह सूर्यबाट अस्त छन् भने राजयोग चाहिँ बन्यो, राजयोग देखियो, तर फाइदा भएन। त्यो के भनिन्छ, प्लास्टिकको फुल जस्तो, आ कस्तो राम्रो भएर नजिक गयो त्यसको अनि सुगन्ध लिन खोजे, सुगन्ध छैन, प्लास्टिकको फुल जस्तो। तसर्थ हजुरले मङ्गल र शुक्रलाई बलियो बनाउने विविध उपायहरू छ त्यो लिनुहोला। लग्नलाई पनि हामीले अलिकति बलियो बनाउनु पर्नेछ, लग्नेश कमजोर छ। पढाइको कुरा हजुरले गर्नुभयो, पढाइ स्थानमा बुध र बृहस्पति दुईटै ग्रह बस्नुभएको छ। अब कस्तो छ भन्दाखेरि, पञ्चमी स्थानमा बसेको बुध र बृहस्पतिले यो व्यक्तिलाई अत्यन्त ट्यालेन्ट, क्षमतावान, बुद्धिमान बनाउँछ, तर मङ्गल ग्रह बलियो हुन पर्यो नि, परेको पानीलाई कलेक्सन गर्नलाई। परेको पानी, अब यहाँ कस्तो भएको छ, मङ्गल अस्त हुँदाखेरि पानी बर्सात, झमझम बर्सात भएको छ। कौशीमा हजुरले घडा पनि थाप्नु भएको छ, त घडाको पिँध पाल परेको छ। 2 घन्टापछि मेरो त पानी भरियो होला भनेर गरेर हेर्दाखेरि फेरि पानी त छैन, किनभने पिँधमा सानो पाल रहेछ। मङ्गल पञ्चमेश अस्त हुनु भनेको चाहिँ यो। तसर्थ हजुरले चन्द्रमालाई अलिकति बल दिनुपर्छ हामीले, र शुक्र र मङ्गललाई बल दियो भने उहाँको पढाइलाई र उहाँको स्वास्थ्यलाई, उहाँको कन्फिडेन्टलाई, आत्मबललाई निकै राम्रो अगाडि बढाउन सक्छौँ। राजयोग बनेको कुण्डली हो, तर राजयोग प्रतिफलित हुन सकिराखेको छैन। त्यसमा तपाईँले योग्य ज्योतिषसँग भेटेर कसरी यो ग्रहहरूलाई बलियो बनाउने भनेर, जुन ग्रहस्थ छ पञ्चमेश र चतुर्थेश, त्यसको उपायमा अगाडि बढ्नुहोला। मङ्गल ग्रह प्रबल राज्यकारक ग्रह हुन्छ। प्रबल राज्यकारक ग्रह भनेको ग्रहहरूमध्ये सबैभन्दा बढी पावरफुल र दिने ग्रह कर्कट लग्नको कुण्डलीमा मङ्गल। मङ्गललाई बलियो बनाएर अगाडि बढाउँ। सम्पर्कमा तपाईँ जोडिनु भयो, धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज सुन्दै हुनुहुन्छ र ज्योतिष विज्ञान कार्यक्रम सुन्दै हुनुहुन्छ, र यहाँहरू हामीसँग प्रत्यक्ष कुराकानीमा जोडिन सक्नुहुन्छ। 47214546 जोडिन सक्नुहुन्छ र हामी कुरा गर्छौँ तपाईँको ग्रह स्थितिका बारेमा, ग्रहले तपाईँलाई कता लगिराखेको छ, के भनिराखेको छ। कोही मित्र जोडिनु भएको छ, नमस्ते।
5: हजुर गुरु नमस्ते।
2: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म यहाँ काठमाडौँदेखि हो
2: हजुर,
5: अनामनगरदेखि। म बाबुको बारेमा बुझ्न खोजेको थिएँ
2: हजुर।
5: मेरो 2062 साल 5 महिना 31 गतेको हो बाबु।
2: 2062 साल 5 महिना 31 गते
5: हजुर। अनि बार चाहिँ ठ्याक्कै थाहा भएन, मङ्गलबार जस्तो लाग्छ।
2: समय भन्नुहोस् त।
5: समय बिहानको समय 3-4 बजेतिर।
2: समय चाहिँ तपाईँले एकदमै पर्फेक्ट दिनुपर्ने हुन्छ। तपाईँले बिहानको 3-4 बजेतिर भनेर तपाईँ समयमा कन्फ्युज हुनुहुन्छ भने हामीले धेरै धेरै क्षमा प्रार्थी, वी आर भेरी सरी भन्छौँ, होइन? किनभने समय पक्का भएन भने चिना व्याख्या गर्न सकिँदैन, र चिनामा तपाईँलाई चाहिँ, किनभने 2 घन्टामा एउटा लग्न आउँछ, र कहिलेकाहीँ चाहिँ 5 मिनटको समयले पनि लग्नको सन्धिकाल बन्छ। जस्तै तपाईँ कोटेश्वरमा उभिएको बेलामा तपाईँ दुई पाइला उता राख्नुभयो भने भक्तपुर हुन्छ, दुई पाइला यता राख्नुभयो भने काठमाडौँ हुन्छ, दस पाइला उता राख्नुभयो भने ललितपुर हुन्छ। तसर्थ समय चाहिँ हामीलाई एकदम पक्का चाहिन्छ है मित्रहरू। कोही श्रोता मित्र फेरि जोडिनु भएको छ, नमस्ते। हेलो
6: हेलो नमस्कार,
2: तपाईँ रेडियोलाई एकछिन अलिक पर राखिदिनु होला, एकदम इको साउन्ड आएको छ।
6: हेलो
2: हेलो, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: ए हजुर, म घर चाहिँ गुर्खा गुरुबा, यता म चाहिँ काठमाडौँ ताबेनमा बस्छु।
2: हजुर, शुभ नाम?
6: मेरो विनोद परियार।
2: विनोद परियार, विनोदजी कसको बारेमा जिज्ञासा छ तपाईँको?
6: मेरो छोरीको।
2: बताउनुहोस् त जन्ममिति र समय।
6: 2081 साल कार्तिक 13 गते।
2: 2081 साल कार्तिक 13 गते।
6: हजुर, अनि दिउँसोको 12:17
2: एकैछिन है, 2081 साल
6: कार्तिक महिनाको 13 गते।
2: हजुर
6: हजुर, अनि समय चाहिँ दिनको 12:17
2: 12:17 दिनको 12:17 कहाँ जन्मिनु भयो नानी?
6: ईशान हस्पिटल
2: काठमाडौँमा जन्मिनु भयो। जिज्ञासा के छ भन्नुहोस् त तपाईँको? ल सुन्दै रहनु होला भिडियो अन्नपूर्ण। ग्रह दशा कस्तो छ म छोटकरीमा तपाईँलाई जानकारी गराउँछु, समय धेरै कम छ हामीसँग। र तपाईँले दिनुभएको जन्ममिति 2081 साल 7/13 29 अक्टोबर 2024 उत्तर फाल्गुनी नक्षत्रको चतुर्थ चरणमा पीबाट निवारणको नाम आउँछ, कन्या राशि नानीको रहेको छ। र मकर लग्नको कुण्डली लग्नको स्वामी ग्रह शनि दोस्रो स्थानमा बस्नुभएको छ। मूल त्रिकोणगत भएर एकदम आत्मबल ऊर्जा शरीरको बल क्षमता एकदमै राम्रो रहेको छ नानीको। पञ्चम स्थानमा बृहस्पति र एकादश स्थानमा शुक्र, पण्डितम पण्डितो दृष्ट्वा स्वानवत गुरुगुरयते, पण्डित र दुइटै पण्डित एकदम टाठी बाठी पढ्नलाई एकदम तगडा नानी जन्मिएकी छिन्। चन्द्रमा ग्रह कमजोर रहेको छ, चन्द्रमा केतुसँग बसेको कारणले गर्दाखेरि चन्द्रग्रहण योग एउटा बनेको छ। तपाईँले चन्द्रग्रहण चन्द्रमाको चाहिँ उपायहरू केही गरिदिनु होला। र सूर्यग्रह नीचको हुनुभएको छ, सूर्यग्रह नीचको हुँदाखेरि पितालाई पिताको प्रगतिमा थोरै व्यवधान गराउन सक्छ, पितासँग पिताको स्वास्थ्य स्थितिमा केही समय प्रब्लम आउन सक्छ कि भनेर भन्छ। र दशम स्थानमा गएर बसेको छ अष्टमेश भएर सूर्य, दशम स्थानमा गएर नीचको भएर बसेको छ। सूर्य नीचको हुँदाखेरि राज्य क्षेत्रबाट आउने समस्याहरू पछि ठुलो भएपछि अहिलेलाई तपाईँले केवल तपाईँको आफ्नो उन्नतिको लागि पनि छोरीको सूर्यलाई बलियो बनाउनु पर्यो है, यसलाई तपाईँले योग्य पण्डितजीहरूसँग भेटेर छलफल गर्नुहोला। र चन्द्रमाको महादशामा हुनुहुन्छ, चन्द्रमाकै अन्तर्दशामा हुनुहुन्छ, र चन्द्रमा ग्रह केतुसँग बसेको छ भने यसले अहिले ज्वरोहरू बढी आउने, खोकी लाग्ने, पेटसँग सम्बन्धित केही इस्युजहरू बनाउने, पिसाबहरू चुहिने यस्तो समस्याहरू बनाउँछ है। अहिले नानी सानै भएको कारणले साइकोलोजिकल समस्या चाहिँ देखिँदैन, चन्द्रमा विकृत हुँदाखेरि अलि साइकोलोजिकल केही समस्याहरू पनि देखिन सक्छ। सम्पर्कमा जोडिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद। रेडियो अन्नपूर्ण नेपाल 94 MHz सुन्दै हुनुहुन्छ र ज्योतिष विज्ञान कार्यक्रममा यहाँहरू हुनुहुन्छ ज्योतिष गुरु बद्री पुडासेनीका साथमा। र मसँग व्यक्तिगत भेटघाट र कुराकानी गर्न चाहनुहुन्छ भने 9855074359 नम्बरमा जोडिन सक्नुहुन्छ, 9851074359। र कार्यक्रमलाई माया गर्ने सम्पूर्ण श्रोता मित्रहरूको आजको दिन मङ्गलमय रहोस्, शुभ रहोस्, आनन्दप्रद रहोस् भन्ने कामना गर्दै कार्यक्रमको लागि आजको लागि बिदा माग्दछु। ओम शान्तिः शान्तिः।

0: इन्स्योरिङ फ्युचर,
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
4: मेरो तोला कान्ति सुनाल पर्वतदेखि, मेरो 2 फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
7: उपलब्ध विशेषज्ञ सेवाहरू,
8: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
9: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
10: अहिले बिहानको 9 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

नमस्कार, बिहान 9 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित छु म पुष्कर खतिवडा। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 94 मेगाहर्ज साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। भोटेकोसीमा विनाशकारी बाढ़ी आएको 20 दिन पुग्यो। अझै 21,000 सुरक्षाकर्मी परिचालन, करिब 1,400 शव फेला, भेटिएका मध्ये 104 शव शनाखत, 5,000 अझै बेपत्ता। शङ्खसभा र भक्तपुरमा गैराती सबैभन्दा धेरै वर्षा, मनोहरा खोलामा बाढ़ी आउँदा साइरन बजाएर सारियो स्थानीय, अहिले घट्यो पानीको सतह, देशका धेरै सड़क अझै अवरुद्ध। आज गणेश चतुर्थी र ऋषि पञ्चमी, देशभर गणेश मन्दिरमा घुइँचो, आज सप्तऋषिको पूजासँगै तीज समापन हुने। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा आज सार्वजनिक बिदा। आज प्रतिनिधि सभा बैठक, परराष्ट्र र सामान्य प्रशासन मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने कार्यसूची, कानून मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने, आजै 4 संसदीय समितिको बैठक पनि बस्दै। र भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने, आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भारतको ऊर्जा मन्त्रालयको भनाए।

0: खबर अब विस्तारमा। रसुवाको भोटेकोसीमा विनाशकारी बाढ़ी आएको 20 दिन पुगेको छ। यो अवधिसम्म आइपुग्दा अहिले पनि पहिलाकै जति सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिरहेका छन्। 10 भदौ बिहान 8:30 बजे आएको भीषण बाढ़ीपछि खोज तथा उद्धारमा परिचालन भएका जनशक्ति अहिले पनि सक्रिय रहेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका टोली अहिले पनि निरन्तर फिल्डमा खटिएर काम गरिरहेका छन्। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका 8,900 भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटी काम गरिरहेका छन्। यस्तै नेपाल प्रहरीबाट पनि 7,975 प्रहरी कर्मचारी परिचालन भएर काम गरेका छन्। सशस्त्र प्रहरी बलबाट पनि 4,203 जना परिचालित भएका छन्। यहीबीच भोटेकोसी बाढ़ीमा पनि हालसम्म 1,395 जनाको शव फेला परेको छ भने 5,130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शवमध्ये चितवन 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढ़ीपछि हालसम्म 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। डीएनए नमूनाका आधारमा शनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ। यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। विभिन्न सुरक्षा निकाय मार्फत थप 9,358 जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता परिचालित गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेको 166 सामुदायिक जनचेतना कार्यक्रम मार्फत 45,238 जनालाई परामर्श प्रदान गरिएको प्रहरीले जनाएको छ। बाढ़ीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैर सरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन्। भोटेकोसी बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ। गैराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 13 घण्टामा शङ्खसभाको टासी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चागु नारायणमा पनि 90 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाड़ी भागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। आज राति कोशी प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गैराती बाढ़ी आएको थियो। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका थिए। चाङ्गु नारायणको नगरकोट, काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजेदेखि खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरेको थियो। सरकारले मनोहरा सुकुमासी बस्ती यस अघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी खोला पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाको भित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलामा पानीको सतह केही घटेको छ। यहीबीच बागमती, गण्डकी र कर्णाली प्रदेश अन्तर्गत विभिन्न मुख्य राजमार्ग तथा खण्डहरू प्रभावित रहेका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार केही स्थानमा सड़क पूर्ण रूपमा अवरुद्ध छ भने केही स्थानमा एकतर्फी मात्र सवारी साधन सञ्चालन भइरहेको छ। प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुरकोट नेपालतोक कटुन्जेबेसी खण्डमा 10 टनसम्म मालवाहक सवारी साधनलाई साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। सो खण्डमा बिहान 4 बजेदेखि साँझ छ बजेसम्म परिस्थितिको मूल्याङ्कन गरी मात्र सवारी सुचारू गर्ने व्यवस्था मिलाइएको छ। यस्तै रसुवाको सम्पूर्ण मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा ठप्प रहेका छन्। नुवाकोटको टोखा छहरे सड़क खण्डको शिवपुरी आठ स्थित घट्टे खोलामा जोखिमका कारण राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङ लामो सड़क खण्ड अन्तर्गत विदुर 10 सिमटारमा बाढीका कारण सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। यसै गरी पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ 7 स्थित कृष्णवीरमा पहिरो जाँदा सड़क पूर्ण रूपमा बन्द भएको छ। सोही गाउँपालिकाको ज्वाला खोला र शीत बजार क्षेत्रमा भने पहिरो हटाई सड़क एकतर्फी सुचारू गरिएको छ। नारायणघाट मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा सड़क मर्मत भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी आवागमन गराइएको छ। उता गण्डकी प्रदेशको मनाङ स्थित चामे विशेषर सड़क खण्डको नासो 3 धारापानीबाट निर्माणका कारण हाल साना सवारी साधन मात्र सञ्चालनमा ल्याइएको छ। कर्णाली प्रदेश अन्तर्गत हुम्लाको कर्णाली करिडोर र सर्केगाँड 6 खरी खेतमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरुद्ध बनेको छ। नेपाल प्रहरीले नागरिकलाई सड़कको अवधिक स्थिति बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
1: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
2: सिमरिक एयर,
1: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
2: सिमरिक एयर,
1: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
2: सिमरिक एयर,
1: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर, निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
3: सधैं सम्झिनुहोस् सिमरिक एयर प्राली
4: हटलाइन नम्बर 98510695 98510696 98510697 र 98510698।
1: सिमरिक एयर सदैव यहाँहरूको सेवामा।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
5: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ। बर्जर पेंस

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहान उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धन्ती सहित अत्री गौतम भारद्वाज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकाले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरहरूमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रमा उल्लेख रहेको छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी उपासना गरिएको छ र गणेश चतुर्थीका अवसरमा देशभरका गणेश मन्दिरहरूमा तीर्थालु भक्तजनको घुइँचो लागेको छ। गएको भदौ 10 गते रसुवाको फुटेपछि बाढीको पीड़ाका कारण विगतका वर्षहरूमा जस्तो यस वर्ष तीज पर्वको रौनक नेपालमा देखिएको छैन। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुन्छ। यसैबीच स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै आज गाउँपालिकाभर सार्वजनिक विदा दिने जनाएको हो। नेपालीहरूको आस्थाको धरोहरको रूपमा रहेको नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर विदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार आज गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय, ओडा कार्यालय, विषयगत शाखा, शिक्षण संस्था तथा सार्वजनिक संघ संस्था बन्द रहनेछन्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक आज दिउँसो 1 बजे बस्नेछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैबीच आज 4 विभिन्न संसदीय समितिको बैठक पनि बस्दैछ। संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ। बिहान 10 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल गर्ने कार्यसूची छ। यसैगरी बिहान 8 बजेदेखि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक जारी छ। बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना एवं पुननिर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएको एवं भइरहेका कार्य, त्यस्ता कार्य सम्पादनमा क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल भइरहेको छ। छलफलमा मन्त्री, मन्त्रालयका सचिव लगायत बोलाइएको छ। यसै गरी बिहान 11 बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ। यसैगरी दिउँसो 1 बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर हटाउने भएको छ। अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 मार्फत सेयर कारोबारमा पुँजीगत लाभ कर अधिकतम 5% कायम गर्ने घोषणा गरेको हो। कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको सेयरको हकमा व्यक्तिको हकमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ कर रकम 3.75% र 365 दिन वा सोभन्दा कम अवधिमा स्वामित्व रहेको हितको लाभ रकमको 5% कायम गर्ने भएको छ। मन्त्रालयले सूचीकृत धितोपत्रको निसर्गबाट भएको नोक्सानी समायोजन गर्ने समेत घोषणा गरेको छ। आयकर ऐन दफा 95 उपदफा 2 खण्ड क बमोजिम कर तिरेका बासिन्दा, प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै आय वर्षमा सूचीकृत धितोपत्रको निसर्गबाट दफा 37 गणना गरिएको नोक्सानी बेहोर्नु परेमा त्यस्तो नोक्सानी सोही आय वर्षमा सूचीकृत धितोपत्रको निसर्गबाट गर्दा घाटा समायोजन गर्न पाउने व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ। अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: होइन के आयो
3: उपहारै उपहारको बहार आयो
2: जसले पढ्छ अवश्य पढ्छ
3: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेस को वार्षिक ग्राहक बन्ना साथ आकर्षक उपहार द वन्डरल्यान्ड को रूप 1500 को भाउचर अनि आईएनआई सिनेमाज को मुभी भाउचर अथवा रूप 500 देखि 3700 को स्क्राच कुपन अनि आईएनआई सिनेमाज को मुभी भाउचर र अन्नपूर्ण केबल कार को टिकट पाउनुहुनेछ साथ साथै साप्ताहिक पुरस्कार ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 Mbps एक वर्षको लागि फुल इन्टरनेट प्याकेज मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ
2: छिटो गर्नुहोस् आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेस को ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्
4: थप जानकारीका लागि फोन नम्बर 01-41-12-471 टोल फ्री नम्बर 1660-01-77700
5: ब्रेक पछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर पोखरा महानगरपालिकाले भूपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खोलेको छ महानगरका 33 ओडाको झण्डै 7,00,000 कित्ताको भूपयोग वर्गीकरण गरिएको छ महानगर प्रमुख धनराज आचार्यका अनुसार भूपयोग एन 2076 तथा भू उपयोग नियमावली 2079 बमोजिम भूपयोग वर्गीकरण विवरण तयार गरी कार्यान्वयनका लागि भूमि प्रशासन र नापी कार्यालयमा पठाइएको हो महानगरपालिकाको भू उपयोग परिषदको सिफारिस र नगर कार्यपालिकाको निर्णय अनुसार सो भू उपयोग वर्गीकरण विवरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ भूपयोग वर्गीकरण विवरणका आधारमा प्रचलित कानून बमोजिम भूमि प्रशासन तथा नापी सम्बन्धी अभिलेख नक्सा तथा अन्य आवश्यक कामका लागि कार्यान्वयन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै जिल्ला स्थित भूमि प्रशासन र नापी कार्यालयलाई महानगरले पत्रचार गरेको छ सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन कित्ता काट नक्सा तथा अभिलेख सम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिन महानगरले आग्रह गरेको छ भू उपयोग वर्गीकरणसँगै कित्ता काट जग्गाको कारोबार लगायतको काममा नागरिकलाई सहजता थपिने महानगर प्रमुख आचार्यले बताउनुभयो अन्नपूर्ण खबरमा अब विदेशका खबर भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ मुजफ्फरपुर ढल्केबर 400 KV डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 KV सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भनी सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्ध रहेको पनि जनाएको छ अन्नपूर्ण खबरमा अब खेल खबर बंगलादेश क्रिकेट बोर्ड बीसीबीले अर्को वर्ष सन् 2027 भित्र नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्न प्रस्ताव गरेको पछि बीसीबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो बीसीबीका क्रिकेट सञ्चालक प्रमुख साहिरार नसिबले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बीसीबी र क्यानबीच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ नसिफले बंगलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकोले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 सम्मको वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटिपी चक्रभित्र श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौँ अन्त्यमा मुख्य खबर फेरि एकपटक भोटेकोसीमा विनाशकारी बाढी आएको 20 दिन पुग्यो अझै 21,000 सुरक्षाकर्मी परिचालन करिब 1400 शव फेला भेटिएका शवमध्ये 104 शवको शनाखत अझै 5,000 बेपत्ता सङ्खुवा सभा र भक्तपुरमा गए राति सबैभन्दा धेरै वर्षा। मनोहरा खोलामा बाढी आउँदा साइरन बजाएर सारियो स्थानीय। अहिले घट्यो पानीको सतह। देशका धेरै सडक अझै अवरुद्ध। आज गणेश चतुर्थी र ऋषि पञ्चमी। देशभर गणेश मन्दिरमा घुइँचो। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुने। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा आज सार्वजनिक बिदा। आज प्रतिनिधि सभा बैठक। परराष्ट्र र सामान्य प्रशासन मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने कार्यसूची। कानून मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने। आजै चार संसदीय समितिको बैठक पनि बस्दै। र भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने। आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि साँझ 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय। भारतको ऊर्जा मन्त्रालयको भनाए। हवस् त, अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 94 मेगाहर्ट्ज सातै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। साँझ 6 बजेको अन्नपूर्ण खबरका साथमा पुनः उपस्थित हुनेछौँ। मलाई बिदा दिनुहोस्। नमस्ते।

0: ध्यान दिएर सुन्नुस् है, गजबैको छ यो अफर।
1: नभौतारिनुस् खोज्दै सपनाको घर, अन्नपूर्णले पुर्याइदिन्छ अब त्यो रहर।
0: यसका लागि www.annapurnapost.com गएर अन्नपूर्ण होम्स क्लिक गर्नुहोस् र आफूले चाहेको घर रोजेर दङ्ग पर्नुहोस्। हामीसँग भाडा तथा खरिदका लागि पूर्ण फर्निसिङ युक्त सुविधाजनक आकर्षक घर बंगलो अपार्टमेन्टहरू उपलब्ध छन्।
1: सम्पर्क 98 010 47 790, 01 41 12 305, एक्सटेन्सन 3734।
0: घर जुटाउने चिन्ता हाम्रो, खुशी तपाईँको। अन्नपूर्ण होम्स।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम इनमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
5: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98 5 12 40 9 34।
6: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
7: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
6: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
7: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
6: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
7: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
6: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
7: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
6: राइड स्मार्ट, राइड एथर।
7: फोन नम्बर 98 5 13 54 10 6।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
10: उपलब्ध विशेषज्ञ सेवाहरू,
11: मुटु, फोक्सो, पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ड जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 45 73 518 र 45 73 519।
12: रंग बहार, रंग बहार,
13: वर्ष सँगै उपहारै उपहार।
12: बम्परमा यामाहा रेजियर
13: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
13: बर्जर पेन्स।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
15: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: IME Life, ensuring future.
1: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस् तपाईँका लागि एडभान्स हेल्थ चेकअप सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन् पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्
2: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोयमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस् थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9800076247 सम्पर्क गर्न सक्नुहुनेछ ओम हस्पिटल वी केयर फर यू

0: नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावो हिल काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-0-12-35-888।
0: नेपाली म्युजिक इन्डस्ट्रीको सम्पूर्ण जानकारी कार्यक्रम म्युजिक डायरीमा।

कार्यक्रम म्युजिक डायरी हर एक सोमबार दिउँसो 3:30 देखि 4:30 सम्म सोजनाको साथमा सुन्न नभुल्नुहोला।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
1: अहिले बिहानको 10 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला जान्दछु नाम पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: उफ, कस्तो धुवा, बसमा पनि यसरी चुरोट पिउँछन्?
5: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
6: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
5: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
7: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
8: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
9: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
8: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
9: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
8: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
9: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
8: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
9: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
8: राइड स्मार्ट, राइड एथर।
9: फोन नम्बर 98513-54106।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01 42 35 888 98 0 12 35 888

0: लागि
1: ठुक्क साथ व्यापार व्यवसाय गर्न आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस् युनाइटेड अजोर इन्स्योरेन्स युनाइटेड बाई ट्रस्ट
2: तपाईको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू हामीलाई थाहा छ समाजप्रति हाम्रो जिम्मेवारी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल
3: उपलब्ध विशेषज्ञ सेवाहरू
4: मुटु फोक्सो पेट तथा कलेजो मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू हार जोर्नी जनरल सर्जरी नसा तथा स्पाइन सर्जरी बाथ रोग न्युरो मेडिसिन न्युरो सर्जरी नाक कान तथा घाँटी रोग आँखा तथा दन्त रोग जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी बाल रोग प्रसूति तथा स्त्री रोग नसा तथा मनोरोग फिजियो थेरापी छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा फुल्ली अटोमेटेड प्रयोगशाला रेडियोलोजी सिटी स्क्यान आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावो हिल काठमाडौँ सम्पर्क नम्बर 4573518 र 4573519
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला जान्दछु नाम पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: नेपाली चलचित्रको ताजा अनि वास्तविक अपडेट कार्यक्रम कलिउड अपडेट
5: हरेक आइतबार दिउँसो 3:30-4:30 मात्र रेडियो अन्नपूर्ण नेपाल 94 MHz सुन्न नभुल्नुहोला।
6: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
7: अहिले बिहानको 11 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

नमस्कार, मैं हूँ वॉइस ऑफ अन्नपूर्णा न्यूज इंटेलिजेंस अर्थात बाणी। प्रविधिरा पत्रकारिता को नया संगम रेडियो अन्नपूर्णा नेपाल ले एआई द्वारा प्रस्तुत करने खबर में यहाँलाई स्वागत छ। अब बिहान 11 बजे को अन्नपूर्ण खबर। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। आज सप्त ऋषिको पूजा सँगै तीज समापन हुन्छ। यस्तै गणेश चतुर्थीका अवसरमा भगवान गणेशको आराधना गर्न देशभरका गणेश मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ। यसैबीच स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। नवग्रह मन्दिरमा आयोजना हुने विशेष नवग्रह निशान पूजा र गणेश चतुर्थीको अवसर पारेर बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। यसै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। रसुवाको भोटे कोशीमा विनाशकारी बाढी आएको 20 दिन पुगेको छ। यो अवधिसम्म आइपुग्दा अझै 21,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा खटिरहेका छन्। बाढीमा परि हालसम्म 1,395 जनाको शव फेला परेको छ भने 5,130 जना अझै सम्पर्कविहीन छन्। फेला परेका शव मध्ये 104 को शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको छ। बाढीपछि हालसम्म 13,737 जनाको उद्धार गरिएको छ। गए राती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राती भक्तपुरको मनोहरा खोलामा बाढी आउँदा राती साइरन बजाएर स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको थियो। हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय गरेको छ।

0: मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने आउँदो डिसेम्बरमा समीक्षा गर्ने बताएको छ।
1: हवस् त, वॉइस अफ अन्नपूर्ण न्यूज इन्टेलिजेन्स अर्थात् बाढीले प्रस्तुत गरेको बिहान 11 बजेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले AI द्वारा प्रस्तुत गर्ने साँझ 5 बजेको अन्नपूर्ण खबरमा तपाईँ हाम्रो पुनः भेट हुनेछ। अहिलेलाई नमस्ते।
2: Radio Annapurna Nepal, 94 MHz.

नमस्कार, रेडियो अन्नपूर्ण 94 मेगाहर्जबाट प्रस्तुत हुने तपाईँको आफ्नै कार्यक्रम सुशैली लिएर आज पनि तपाईँसँग उपस्थित भइसकेको छु। प्रविधिबाट मिठो साथ रहेको छ रोशनजीको। रोशनजीसँगै म कल्पना तपाईँसँग उपस्थित भइसकेको छु है। सन्चै आरामै राम्रैसँग हुनुहोला। हिजो 30 थियो है, आज 30 भोलिपल्ट आजसम्म पनि 30 मान्ने प्रचलन रहिरहेको छ। आज ऋषि पञ्चमी भएको कारणले गर्दाखेरि पनि धेरै दिदी बहिनीहरू पूजा पाठमै व्यस्त पनि हुनुहुन्छ होला जस्तो पनि लाग्छ है। बिहान विशेष गरेर अलिकति आफूबाट भएका जान अनजानमा भएका गल्ती अपराधको प्रायश्चित गर्न भनेर, विशेष गरेर शरीर मन र कर्मको शुद्धिकरण गर्ने भनेर ऋषिहरूप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्ने यो आजको दिन हो। विशेष गरी महिनावारी हुँदाखेरि कतै छुवाछुत हुन्छ कि र यसलाई केही छैने क्या नै गर्यो भने नराम्रो हुन्छ भनेर भन्ने भएको कारणले गर्दाखेरि पनि यो पूजा चाहिँ नै गर्ने विशेष प्रचलन पनि रहेको छ। पूजा गर्दा किन विशेष वनस्पतिको पूजा गरिन्छ भन्ने पनि लाग्न सक्छ होइन। यो वनस्पतिसँग अलिकति नजिक रहने भएको कारणले गर्दाखेरि पनि र यसलाई शुद्धिकरणसँग जोडिएर 365 दतिवन टोक्ने प्रचलन पनि रहेको छ र यसको गहिरो अर्थ पनि रहेको छ। महिलाहरूले गर्नै पर्ने पूजा भनेर मात्र बुझ्दा यसको अर्थ साँगुरो पनि हुन सक्छ, त्यसैले यसको मूल भाव बुझ्न सकिन्छ। अलि यो नजिकै रहेको कारणले वनस्पतिसँग पनि हामी नजिक छौँ भनेर हामीले यसलाई बुझ्न पनि सकिन्छ होइन। तर यो हामीले जुन ब्लड शरीरभित्र हुँदाखेरि एकदमै राम्रो हुने, यसैबाट सन्तान उत्पादन गर्दाखेरि यसलाई सानी शुद्ध मानिने, तर त्यही एउटा प्राकृतिक चिजहरू बाहिर निस्किँदाखेरि त्यसलाई अशुद्ध मानेर छाउ गोठमा राखिने हरेक कुराहरू छन् अनि महिलाहरूलाई दुःख दिने यस्तो यो प्रचलन चाहिँ एकदमै नराम्रो। पछिल्लो समयमा ऋषि पञ्चमीको पूजा पनि गर्नु पर्दैन भनेर धेरै नारीहरूले आवाज उठाउँदै पनि आइरहनु भएको छ, तर यो हाम्रो धर्मसँग जोडिएका कुराहरू, एक दिन व्रत बसेर पूजा गर्दैमा यो हामी एकदमै अलि धर्मसँग जोडिएका कुराहरू, महिलाहरूलाई हेपिएको कुरासँग लानुभन्दा पनि यो व्रतसँग जोडिएर अलिकति वनस्पतिसँग नजिक रहेर यो काम गर्दाखेरि रमाइलो पनि हुन्छ, तर यो मेन्सुरेसन भएका कुराहरूलाई, प्राकृतिका कुरालाई ल्याएर जोडेर त्यो कता छाइछुट भएको कुरालाई चाहिँ पुण्य हुन्छ भन्नु चाहिँ अलिक साँगुरो हिसाबले सोचिएको कि जस्तो पनि लाग्छ है। आज ऋषि पञ्चमी भएको कारणले गर्दा धेरैजना पूजा आजा पनि गरिरहनु भएको छ होला, जहाँबाट पूजा गर्नु भएको छ तपाईँहरू रमाइलो गर्नुहोस्। आफन्तसँग भेटघाट गरेर धेरै दिदीबहिनीहरू पूजा पाठ गरिरहनु भएको छ। आज म आजको दिनसम्म 30 गीतहरू प्रस्तुत गर्छु, भोलिबाट 30 गीत प्रस्तुत गर्न पाइने भएन, त्यसैले कार्यक्रमको सुरुमै राखिहाल्छु बिमा कुमारी दुराको आवाज रहेको छ भरर रानी चरीबाट। यो मिठो गीत सुनौ, त्यसपछि पुनः तपाईँसँग उपस्थित रहनेछु।

भरर रानीचरी भन्ने गीत यो एकदमै चलेको गीत पनि रहेको छ, विशेष गरेर महिलाको विरहका कुराहरू पनि प्रस्तुत गर्ने रहेको कारणले गर्दाखेरि पनि। तर यो पञ्चमी पूजा गरिसकेपछि अर्कै गीतहरू प्रस्तुत हुन्थ्यो है, पहिला पहिला आमाहरूले सुन्दाखेरि कहाँमा गयो रानीचरी बगाल भगवान्लाई भेटन भनेर आमा भाउजू दिदीहरूले गाएको एकदमै मिठरी नाचेको गीत गाएको एकदमै राम्ररी नाचेको हामी देखेका पनि हौ होइन। छुट्टै गीतहरू प्रस्तुत गर्नुहुन्छ यो पञ्चमीको दिनमा, रमाइलो गरेर आजको दिनबाट विश्राम गर्ने चलन पनि रहेको छ। कतिजनाले हलो लागेको खानेकुराहरू नखानी भनेर पुरै व्रत बसेको पनि रहेको छ, तर हिजो पनि त्यसको व्रत आज पनि व्रत बस्दाखेरि दिदी बहिनीहरूलाई अलिकति गाह्रो होला, त्यसैले आफ्नो स्वास्थ्यको चाहिँ धेरै ख्याल गर्नुहोला भन्दै मैले धेरै सुनेको, तपाईँले पनि सुन्नुभयो होला पञ्चमीको दिनमा। भरेर रानीचरीबाट कल्पना कुसुमको आवाज रहेको छ, यति बेला कार्यक्रममा सुनौ यो मिठो गीत।

जान्छु रानीचरी बगाल भगवानलाई भेटन भन्ने यो गीत तपाईँले सुने पनि हाल्नुभयो। विशेष गरी यो पञ्चमीको दिनमा यस्तो गीतहरू प्रस्तुत हुन्छ भनेर मैले तपाईँलाई भने पनि हालेँ, होइन? आज पञ्चमी हो, पञ्चमी पूजा पछाडि विशेष गरेर अरू अब चाहिँ गीत तिजको गीतहरू बजाउन पनि मजा पनि आउँदैन। भोलि भोलि लोकदोहोरीतर्फ हामी फर्किने पनि छौँ। आज मिठा मिठा तिनै तिजका गीतहरू तपाईँसँग प्रस्तुत पनि गर्छौँ। र यति बेला भने फेरि कार्यक्रममा जोड्छु यो मिठो गीत, मै छोरीलाई गाह्रो भो जुनी भरिलाईबाट सीमा नेपालीको आवाज रहेको छ। त्यसपछि हामी छोटो विश्राम तर्फ जान्छौँ। विश्राम पछाडि पुनः तपाईँसँग फेरि उपस्थित रहनेछु।

0: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरु। हामीलाई थाहा छ समाजप्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
1: उपलब्ध विशेषज्ञ सेवाहरू,
2: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ट जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
3: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
4: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
3: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
4: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
3: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
4: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
3: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
4: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
3: राइड स्मार्ट, राइड एथर।
4: फोन नम्बर 9853154106।

0: आइएमई लाइफ इन्स्योरिङ फ्युचर।
1: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
3: पूर्वका हात पारेर मध्य पश्चिमका टप्प भाकासम्म,
4: सुदूरका देउरादेखि गण्डकीका सोरठी कौडा र ठाडो भाकासम्म,
3: तामाङ सेलो मारुनी र झ्याउरेको मिठास सँगै नेपालका हरेक लोक भाका, लोक धुन र लोक संस्कृतिको साझा चौतारी कार्यक्रम सुसेली।
5: छोटो विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु। कार्यक्रम सुनिरहनु भएको छ सुसनी रेडियो अन्नपूर्ण 94 मेगाहर्जबाट। तपाईँले कार्यक्रम सुनिरहनु भएको मिठा मिठा तिनै तेजका गीतहरू विशेष गरेर आजको दिनमा प्रस्तुत गरिरहेको छु। आज पञ्चमी भएको कारणले गर्दाखेरि पनि आज पञ्चमी पूजा किन गरिन्छ भनेर मैले सुरुमा पनि भने होइन, महिनावारी हुँदाखेरि छाइछुट भयो भने त्यो पाप कट हुन्छ भनेर सप्तऋषिको पूजा गर्ने प्रचलन पनि रहेको छ। बिहानै गएर खोलाको नदीमा गएर त्यसपछि नुहाई धुवाई गरेर त्यो माटो के गर्ने प्रचलन पनि रहेको छ। यो एकदमै अनौठो छ यो कुराहरू। त्यसपछि नुहाई धुवाई गरेर मजाले तिलको बालिसके पछाडि अनि घरमा आएर अनि पूजा आजा गरेपछि पूजा सम्पन्न भइसकेपछि कतिजनाले खानुहुन्छ, कतिजनाले हलो लागेको नखाने, हलोले जोतेका जति नखाने भनेर नखाने प्रचलन पनि रहेको छ। आफ्नो ठाउँको चलन रहेको छ। कतिजनाले यो ती सक्यो भनेर मनाउनु पनि हुन्छ है। यति बेला फेरि अर्को गीत यहाँ जोडिहाल्छु। कलालम सालको आवाज रहेको छ सरी भररबाट। यति बेला सुनौ यो मिठो गीत।

गीत तपाईँले सुनिहाल्नुभयो चरी भररबाट। अब विशेष त आजको दिन भनेको यो सप्त ऋषिको पूजा गर्ने भएको दिन भएको कारणले गर्दाखेरि पनि अनि 365 दतिवन टोक्ने प्रचलन पनि रहेको छ। पहिला पहिला दतिवन खाने दिन प्रत्येक दिन एउटा एउटा दतिवन टोक्यो भने सबै खानु पर्दैन भनेर भनिन्थ्यो होइन। यो वनस्पतिसँग नजिक रहेका कुराहरू कहिले कहिले यसले धेरै स्वास्थ्यलाई राम्रो गर्ने भएको कारणले पनि होला होइन। जति पनि चलिआएका कुराहरू छन् हेल्थसँग हेर्यो भने धेरै राम्रा कुराहरू पनि छन्, त्यो हामीले नमानेर मात्र यो यसमा पनि केही न केही मात्रामा सिम्बोल अवश्य पनि छ होला जस्तो पनि लाग्छ होइन। यति बेला कुराकानी छोडेर अर्को गीत राख्छु, सुन्तलीबाट जमुना सनमको आभास रहेको छ। यति बेला कार्यक्रममा सुनौ फेरि अर्को मिठो यो गीत।

2:30 गीतहरू प्रस्तुत गर्दा गर्दै कार्यक्रमको निर्धारित समय पनि सकिसकेको छ। केही छैन, भोलि फेरि लोकदोहोरीहरू लिएर तपाईँसँग उपस्थित हुन्छु। यतिन्जेलसम्म कार्यक्रम सुनिदिनु हुने तपाईँ र प्रविधिमा बसेर मिठो साथ दिने रोशनजीलाई पनि धन्यवाद दिँदै म कल्पना रेग्मी पनि छुट्टी छु। नमस्ते, आजको दिन तपाईँको शुभ रहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D

0: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
1: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्?
2: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
3: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
4: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
5: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
6: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
9: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
1: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंस।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
2: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यु।
3: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: तपाईको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाजप्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
2: उपलब्ध विशेषज्ञ सेवाहरू,
3: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ट जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: IME Life Ensuring Future. अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
1: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
0: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा, सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
1: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
0: साथै नेपालमा आएको छ इथर हिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
1: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
0: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
1: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
0: राइड स्मार्ट, राइड एथर।
1: फोन नम्बर 98513 54106।

0: लागि
1: ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
2: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
3: अहिले दिनको 1 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: उफ, कस्तो धुवा बसमा पनि यसरी चुरोट पिउँछन्
3: के तपाईलाई थाहा छ तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ
4: धुम्रपान गर्दै नगरौ स्वस्थ रहौ स्वस्थ रहन दिऊ
5: निर्जीवन बीमा जसको सम्बन्ध छ तपाईको जीवनसँग मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स
6: ह्यापी इन्स्योरेन्स
7: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू हामीलाई थाहा छ समाजप्रति हाम्रो जिम्मेवारी हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल
8: उपलब्ध विशेषज्ञ सेवाहरू
9: मुटु फोक्सो पेट तथा कलेजो मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू हार जोर्नी जनरल सर्जरी नसा तथा स्पाइन सर्जरी बाथ रोग न्युरो मेडिसिन न्युरो सर्जरी नाक कान तथा घाँटी रोग आँखा तथा दन्त रोग जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी बाल रोग प्रसूति तथा स्त्री रोग नसा तथा मनोरोग फिजियोथेरापी छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा फुल्ली अटोमेटेड प्रयोगशाला रेडियोलोजी सिटी स्क्यान आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चावो हिल काठमाडौँ सम्पर्क नम्बर 4573518 र 4573519

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
6: मेरो तोला कान्ति सेना पर्वतदेखि, मेरो 2 फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40 934।

0: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित
1: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
0: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
1: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
0: साथै नेपालमा आएको छ एथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
1: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
0: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
1: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
0: राइड स्मार्ट राइड एथर
1: फोन नम्बर 98513 54106

0: का साथ व्यापार व्यवसाय करना, आर्थिक जोखिम कम करना, विश्वास हामीलाई गर्नुस्। यूनाइटेड अजोर इंश्योरेंस, यूनाइटेड बाई ट्रस्ट।
1: स्वस्थ जीवन को शुरुआत ओम हॉस्पिटल को साथ। हाम्रो बेसिक हेल्थ चेकअप बाट तपाईको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
2: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हॉस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हॉस्पिटल, वी केयर फर यू।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: नेपाली चलचित्रको ताजा अनि वास्तविक अपडेट कार्यक्रम कलिउड अपडेट
3: हरेक आइतबार दिउँसो 3:30 देखि 4:30 सम्म मात्र रेडियो अन्नपूर्ण नेपाल 94 MHz सुन्न नभुल्नुहोला
4: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
5: अहिले दिनको 2 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाना फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला जान्त सुना पर्वतदेखि, मेरो 2 फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
4: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
5: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित,
6: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
5: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा, सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
6: 8 ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
5: साथै नेपालमा आएको छ इथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
6: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
5: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
6: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
5: राइड स्मार्ट, राइड एथर।
6: फोन नम्बर 98513-54106।

0: शान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
4: उपलब्ध विशेषज्ञ सेवाहरू,
5: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावर हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 0142-3588-98-0-12-35-888।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
12: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
12: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेन्सले।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: उफ, कस्तो धुवा, बसमा पनि यसरी चुरोट पिउँछन्?
3: के तपाईलाई थाहा छ, तपाईले गर्नु भएको धूम्रपानले तपाईलाई मात्र हैन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
2: धूम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
4: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स।
5: शिखर इन्स्योरेन्स, ह्यापी इन्स्योरेन्स।
6: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
7: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोयमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9820076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
10: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
11: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल्ल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
12: मेरो तोला जान्दैछन् पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
3: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
4: अहिले दिनको 3 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

0: पछाडि काँग्रेसको खास गरी देउबा पक्षसम्म रहेका अधिकांश नेताहरू 31 जना त जाने तयारी नै भएको विषय आएको छ। त्यो बाहेक अधिकांश नेताहरू अब यो आउने गगन थापा नेतृत्वको विशेष महाधिवेशनले गर्न लागेको महाधिवेशनमा शरीक हुने निर्णय भएको बताइएको छ। खास गरी देउबा पक्ष अर्थात् यो विशेष महाधिवेशनको विपक्षमा रहेकाहरू मध्येका एकजना केदार कार्कीसँग आज हामी अब उहाँहरू के गर्नुहुन्छ यो सन्दर्भमा संवाद गर्नेछौ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। केदार कार्कीज्यू, म तपाईँलाई कार्यक्रम रेडियो बारमा स्वागत गर्छु। अब विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिले तपाईँहरूलाई पनि केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ, सरी गराएको छ, अब महाधिवेशनमा सहभागी हुने बाटो खुल्ला भयो होइन?
1: केन्द्र समितिलाई हामीले चाहिँ समायोजन गरौँ भनेर निर्णय जुन गर्नुभयो
0: हजुर,
1: मैले अघि नै मैले पहिलेदेखि नै भन्दै आएको के भने यो चाहिँ कम्पनी जस्तो हो, निर्णय गर्ने कम्पनीको मालिकले के भन्छन् ल सञ्चालक समितिलाई चाहिँ हामीले सेयर खोल्यायौँ यो सेयर दिउँ भने त्यो कम्पनी होइन, यो पार्टी हो। पार्टी भनेको चाहिँ संवाद र सहमतिले मात्रै अगाडि बढ्छ। संवाद सहमति र सहकार्यले अगाडि बढ्ने कुरालाई चाहिँ एक मैले यति दिएँ मैले यसो गरिदिएँ भन्ने र बिन्ती चढाएकालाई चाहिँ हामीले लिन्छौँ भनेर बिन्ती चढाउनेहरूलाई समाहित गर्नलाई समायोजन भनिँदैन
0: हजुर,
1: होइन त्यो समाहित गरेको बिन्ती चढाएकालाई। त्यसैले के भने यहाँ चाहिँ एउटा कुरा, दोस्रो कुरा चाहिँ अब एउटा कुरा के भने विशेष महाधिवेशन सकिने,
0: तपाईँ त विगतमा केन्द्रीय समितिमा हुनुहुन्न थियो तर केन्द्रीय समितिमा भएकाहरूको जो भाग खोसिएको थियो उहाँहरूले त भाग पाउनुभयो, जान तयार हुनुभएको कुरा आएको छ नि त। अब
1: को को जान तयार हुनुभयो भन्ने कुरा पनि आएको छ, बिन्ती चढाउनेहरू जान तयार हुनुभयो होइन
0: हजुर, 31 जनाको सूची आइसक्यो,
1: 31 कि 71 पनि हुनसक्छ, त्यही संख्या नगर्नु न, संख्याले हो, संख्याको कुरा भएन, यो चाहिँ एथिक्सको कुरा भयो। जहाँ नियमित महाधिवेशन 14 महाधिवेशनमा निर्वाचित सभापतिको र विशेष महाधिवेशनमा निर्वाचित सभापतिको बिचको के भन्छ तपाईँलाई चाहिँ कन्फ्लिक्ट हो
0: हजुर,
1: यहाँ नेतृत्व कन्फ्लिक्ट हो, नभए त नेतृत्व जे भन्यो त्यो हुँदो रहेछ नि त, यतापट्टि गरेर आऊ भन्दा यता जाने, गुरेर उता जाऊ भन्दा उता जाने हुँदो रहेछ नि त। त्यस कारणले नेतृत्वको चाहिँ कुरा हो कि नेतृत्व सहित भयो कि भएन, गुण सहित गुण चाहिँ के भन्छ बच्चा बच्चा लियो कि माउ सहित लियो भन्ने कुरा हो। पाना मात्र लगेर के गर्नु, दुध दुने भैँसी चाहिँ उसमै छ के तपाईँलाई अर्कै गोठमा छ अनि त पारो चाहिँ मैले लिएर आएँ अब त्यसले दुध दुहोस् न भनेर हुन्छ र
0: भनेको थलाको भैँसी पनि जानु पर्यो,
1: थलाको भैँसी चाहिएन
0: होइन, अनि 8 बुँदे भन्ने जो थियो पूर्णबहादुर खड्काले पेस गरेको त्यो त सम्बोधन भयो नि त, अब 8 बुँदे त गर्नुपर्ने के त, यो कथा पनि ठिक छैन, उता पनि ठिक छैन,
1: होइन होइन पूर्णबहादुर खड्का यो के भयो भने पहिले चाहिँ पूर्णबहादुर खड्का र शेखर कोइरालासँग बसेर गगनजीले कुरा गर्नुभयो, गगनजीले कुरा गरेपछि त्यसको 7 दिनमा के गरिदिनु भयो भने उहाँहरूका 19 जना मान्छे हामी ल्याउँ भनेर न्युज निकाल्नुभयो, अर्कै 19 जना लिनुभयो। अहिले पनि उहाँहरूले के गर्नुभयो भने शेखर कोइरालासँग कुरा गर्दै हुन्थ्यो, शेरबहादुर सहित चाहिँ एकता गर्नुपर्छ भनेर शेखर गोयलले भन्नुभयो, पूर्णबहादुरको घरमा गएर पूर्णबहादुर सहित ल्याउनु भयो, होइन एउटा बाछो एउटा पारो एउटा ऊ एक एकवटा गर्दै किन्दै जाउँ न।
0: होइन त्यो बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्का भएको बेला अर्थात् अदालतको निशा आउनुभन्दा अगाडिको जो 8 बुँदे माग थियो अर्को पक्षको यी चिज समेट भन्ने थियो त्यो त समेटियो त, अहिले 8 बुँदे समेटियो, अब के गर्नु पर्यो,
1: कहाँबाट समेटियो, अनि त्यो
0: पूर्णबहादुर खड्काले भन्नुभयो, रामरी खड्काले भन्नुभएको छ 8 बुँदे समेटियो अब बाटो खुल्ला भयो,
1: होइन अब त्यो त समेट उहाँहरूले के भन्छ आफ्नो आफ्नो नजरले हेर्ने कुरा छ, त्यो बाटो ठिक पनि होला उहाँहरूको नजरले, यहाँ 2-3 कुरा फन्डामेन्टल कुरा चाहिँ अब त्यो के समेट्यो समेटेन, अब उहाँहरूले भनेको कुरालाई कति विश्वास गर्ने, होइन जनकपुरमा बोलेको कुरा वृद्धावटमा अर्कै, काठमाडौँ बोलेको अर्कै, पोखरामा बोलेको अर्कै, अन्त बोलेको अर्कै, सिद्धान्त होइन विचार अडान यी सबै कुराहरू त्यागेर के हुन्छ भने त्यागिसके त्यस्तो हुन्छ। अब अर्को चाहिँ यतापट्टिका भ्रष्ट हुन् हामी भ्रष्ट हौँ भ्रष्टलाई लिन भन्नु थियो, अब त्यहाँ हेऱ्यो भने के हुन्छ भने भ्रष्टै भ्रष्टको ताँती पनि त्यहीँ देखिन्छ, होइन भर्खरै कता पुलिस केस परेका मान्छेहरू पनि के भन्छ भने त्यहीँ भेटिन्छ, त्यस कारणले त्यो धेरै विवादित यतातिर लाने कुरा पनि भएन, उहाँहरूले भ्रष्ट र प्रष्ट भन्ने कुरा पनि चिलिम खाइसक्यो, चिलिम
0: खायो नि त, होइन प्रश्न काङ्ग्रेसमा समाहित भइसकेपछि भ्रष्टहरू सबै सुनपानीले छर्केको नि हुनसक्छ, त्यो अर्को कुरा भयो, तर तपाईँले जे जे भन्दै आउनु भएको थियो त्यो सबै कुरा माग सम्बोधन भइसकेपछि अब अर्को के
1: होइन, अनि लगन पछिको पोतेकै काम तपाईँले अधिवेशन डिक्लेयर गरेर होइन यति गतिभित्र अधिवेशनमा आउनुहुन्छ भने तपाईँको पद भयो नभए भएन भनेर है, अनि तपाईँलाई के भन्छ अधिवेशनको प्रक्रियामा चाहिँ प्रक्रियाको बारेमा छलफल पनि नगराइकन अनि मालिकले बोलायो त्यस कारणले अब हामी चाहिँ गयौँ मालिककोमा भनेर जाने कुरा त होइन होला नि, यो त पार्टी हो नि। र अर्को कुरा, पार्टी त आखिर के भन्छ निर्वाचन आयोगले चाहिँ दिएको अवस्थामा छ, निर्वाचन आयोगले खालि मान्यता दिएको तर अदालतबाट अन्तिम फैसला नभइसकेको अवस्थामा छ, त्यस कारणले त्यो अवस्थामा भइसकेपछि लुरु लुरु जानुपर्ने या के भन्छ गर्नुपर्ने अवस्था हामी

0: चाहिँ देख्दैनौ।
1: तर कुइनो नापेर लामबद्ध भएर साथीहरू त तयार हुनुभयो त, लाइन लाग्नुभयो, जान गइसक्नुभयो।
0: त्यस्तो त अस्ति के भन्छ नि तपाईँलाई, उसको के अरे राजसभाको खुलेको बेलामा पनि जाने मान्छे थिए नि, गए नि होइन र यतैबाट गएकै मान्छे मन्त्री भइरहेछन् नि।
1: अब तपाईँहरू के गर्ने नजाने?
0: तपाईँहरू
1: बजेट बुझेका कति 2-4 सय बाँकी रहनुहुने हो के हो? यत्रो
0: बिउ त थोरै नै, बिउ त 1-2 मानले नै हुन्छ, खाने धान भन्दा बिउ धानै बढी महत्त्व हुन्छ, त्यसले नै बढी के भन्छ उम्रिन्छ पनि, बढी फल्छ फेरि अर्को पल्टलाई। तर खलामा राखेर के भन्छ त्यो कुटाउन राखेको धान, भुसी परेको धान भनेको चाहिँ त्यो चाहिँ जति मन भए पनि के फरक होला, अर्कोबाट उम्रिँदैन।
1: खेतबारी नै बाँकी नराखेपछि बिउ जतिलाई राखे पनि के गर्नु?
0: खेत होइन, खेतबारी त के भन्छ बटिया पनि पाइन्छ,
1: अर्काको सदिया गर्ने,
0: सन्धिया बटिया के भन्छ खेतबारी भन्ने कुरा त के भन्छ तपाईँलाई त नयाँ बनाउन सकिन्छ, नयाँ तरिकाले निकाल्न सकिन्छ, बटिया लिँदा लिँदै के भन्छ खेतबारी किन्न सकिन्छ होइन र। पहिले त सबै राणाले राजाले दरबारियाले हुके ढुकेले कब्जा गरेको जग्गा अहिले त जनताको हातमा त पुगिरहेछ नि त।
1: यतिसम्म सुन्यो सर्वोच्च अदालतमा हालेको मुद्दा समेत अहिले यहाँ यता जाने टोलीमा परेका रुटबाट फिर्ता गर्नेसम्मको तयारी सुनियो, अब के हुन्छ? तपाईँहरू त माछा माछा भ्यागु त हुने भयो नि त, मुद्दा हाल्ने पूर्णबहादुर खड्काले मुद्दै फिर्ता लिइसकेपछि कुरा सकियो।
0: मूल व्यक्तित्वले मुद्दा हाल्ने पूर्णबहादुरले फिर्ता लिनु होला, मुद्दा एउटाले पूर्णबहादुरको मुद्दा पूर्णबहादुरले फिर्ता लिनुहुन्छ, तर मूल मुद्दा त शेरबहादुरसँगै हो, मूल मुद्दा त शेरबहादुर देवै हो नि सभापति त, मूल मुद्दा शेरबहादुरसँगै भएकोले शेरबहादुरको एउटा हो, अनि अरूसँग सिग्नेचर गरेर अरूको चाहिँ वारिस लिएर जानुभएको, वारिस लिएर जाने मान्छे चिठी लिएर जाने मान्छे नै पहिला गयो भने त अर्को अर्कोले त त्यसलाई के गर्ने, मेरो लग हो भनेर त पछि लाग्दैन होइन, चिठी पुर्याउने नै पहिला गयो नि, चिठी पुर्याउने मान्छे पहिला जानुको अर्थ के लाग्छ र।
1: तर कस्तो बर्बादीमा फस्नु भयो नि तपाईँहरू, हेर्नुहोस् त, कोही विश्वास गर्न योग्य मान्छे आज शेरबहादुर देवासँग हुनुहुन्न रहेछ, सबैले छाड्ने, एउटा बाँकी केदार कार्कीहरू देख्नुपर्ने भयो। अब
0: त्यो त यस्तो कुरा हो,
1: तपाईँ पनि पहिले 36 को आँकडा थियो नि, तपाईँको पनि त्यस्तो धेरै
0: हो, त्यसैले के त्यसैले सैद्धान्तिक कुरा, हामी व्यक्तिगत रूपमा व्यावहारिक रूपमा के छ भने उहाँसँग सयभन्दा बढी लिन जाने मान्छे महामन्त्री भइसकेपछि गगनजी नै हुनुहुन्थ्यो, हामी नै के भन्छ फरक धार राखिरहेका थियौँ होइन। अब त्यहाँ पुगेर कसैले लुटेर गयो भने लुटेर लानुहुन्न, सहमतिले लानुपर्छ, लुट्नुहुन्न, कुट्नुहुन्न, मार्नुहुन्न होइन, तिमी चाहिँ जसको घरमा जसले पालो त्यसैलाई मारेर हिँड्नुहुन्न त भन्नु पऱ्यो नि, फकाएर लिन पायो, मारेर लान पाइँदैन भन्ने हो क्या बाहिरको मान्छेले पनि।
1: हजुर,
0: अर्काको घरमा श्रीमान श्रीमती झगडा गरेर कुटाकुट गरे भने त कुट्नुहुन्न भनेर जानुपर्छ, बचाउनुपर्छ मानवीय नाताले भने, आफ्नै के भन्छ घरभित्रमा फरक मत राख्ने बित्तिकै कमजोर भयो, कमजोर बनायो अनि त्यसलाई चाहिँ हेप्यो भने त हेप्न त दिने भएन नि।
1: ए अब गर्ने के त तपाईँहरूसँग, न साथीभाइ बाँकी रहे, अब तपाईँहरूको घोषित महाधिवेशन पनि हुने अवस्था देखिएन,
0: तपाईँहरूले
1: जिल्लामा खटाका प्रतिनिधि समेत उता पुग्ने अवस्था आयो, गर्ने के?
0: अर्का प्रतिनिधि सुन न, प्रतिनिधि अर्को जान्छ नि, उम्मेदवार दिएकै मान्छे गायब हुन्छन् अन्तबाट, त्यो त छँदैछ त, त्यस कारणले गर्दाखेरि प्रतिनिधि अर्को हुन्छ नि, सैद्धान्तिक रूपमा के भन्छ अडान लिने मानिसहरू, पार्टीको अदालतले के भन्छ फैसला नगरुन्जेलसम्म म यहाँ बस्छु भन्ने मान्छेहरू पनि हुनसक्छ नि, कसैलाई भो चाँडो खानु परेको छ त्यो भाग्छ होइन, कसैलाई अडानमा रहन्छ, पञ्चायतकालमा कति मान्छे हामीसँगलाई छोडेर गए, काङ्ग्रेस छोडेर गए, गएनन् न, जतातिर सत्ता छ त्यतातिर जाने मान्छेहरू थुप्रै हुन्छन् नि, तर अडान लिएर बस्ने मान्छे थोरै हुन्छन्, त्यो थोरैको जित हुन्छ। सारा के भन्छन् तपाईँलाई चाहिँ दक्षिण अफ्रिकाको मान्छेहरू जेल बसेको होइन, त्यो नेल्सन मण्डेला बस्या हो,
1: गर्भमा रहेको बच्चाको आधिकारिकताको कुरा हुँदाहुँदै सुरु भएको मुद्दा, त्यो बच्चा जन्मेर कति वर्ष हुने भयो त्यति बेलासम्म मुद्दा नटुङ्गे जस्तो हुने भयो के तपाईँहरूको काङ्ग्रेसको विवाद चाहिँ महाधिवेशनमा।
0: पार्टी एक हुँदा पनि, पार्टी एकै ठाउँमा जाँदा पनि कतिपय मुद्दाहरू जीवित रहन्छन्, त्यो मुद्दा जीवितै रहन्छन् र त्यही मुद्दाको आधारमा चाहिँ एक्साइजहरू हुन्छन्, त्यस कारणले गर्दाखेरि सैद्धान्तिक कुरामा अडान लिएर बस्नेहरू थोरै नै हुन्छन्।
1: हजुर,
0: फाइदा हेरेर हामी छुटिहाल्यौँ कि हामी बर्बाद भयौँ कि भन्ने मान्छेहरू धेरै नै हुन्छन् जहाँ पनि संसारमै।
1: हजुर,
0: संसारमै लिड गर्ने मान्छेहरू अहिले 2/3 बहुमत जितेको छ के भन्छ तपाईँलाई उत्यो राजसभाले लगभग 2/3 छ, तर के छ भने सांसदहरूले न सभापति भेट्न पाउँछन् न मन्त्री भेट्न, 2-4 निर्णय गर्छन् होइन, त्यस कारण त भिड हुनु नै के भन्छ एकदम जनमत हुनु, भिड हुनु नै सबै कुरा हुनु भन्ने त भयो होइन नि।
1: त तर यस्तो छ नि, त्यो मात्र होइन, न चार तारा छ, न रुख छ, न केही छ, केही बाँकी छैन, न पार्टी कार्यालय छ.
0: सुन न, चार तारा त्यो त शेरबहादुर देवाको सदस्यता हो,
1: चार तारा झन्डा त अर्को बनाउन सक्नु होला, रुख चिन्न तपाईँहरूसँग छैन.
0: सुन न सुन, सडक छोडिदिनु भयो. रुख चिन्न पनि, रुख चिन्न पनि छ, चार तारा पनि छ, रुख चिन्नमा लडेका मान्छेहरू पनि यही छन्, यही छन्. र रुख चिन्न र चार तारा चाहिँ अब अहिले हामी अदालतमा भइसकेपछि रुख चिन्न र चार तारा यसको हो भन्ने छैन. त्यस कारणले गर्दा नेपाली काङ्ग्रेसको विवाद अदालतमा छ. अदालतमा हुन्जेलसम्म के भन्छ भने सभापति चाहिँ के भन्छ भने विशेषबाट पवनजी हो, नियमितको शेरवार देवालले म नै हुँ सभापति भनेर हालिसकेपछि त्यसमा अरू कुरा त झन्झटै भएन नि.
1: त्यसमा वडा अधिवेशन
0: धेरै धेरै के भन्छ भने चार तारा रुख जता छ भने हामी चाहिँ चार तारा रुखतिर हामीतिर छौँ, हामी छौँ, चार तारा रुख जता छ भनिरहेछन्. कोही कोही केन्द्रीय सदस्य कचोटि भए, सांसद भएका मान्छे, मन्त्री भएका मान्छेले पनि चार तारा रुख जता छ म त्यतै छु भन्छ. अनि अर्को चाहिँ शेरवारसँग चाहिँ चार तारा रुख छैन त, शेखर गोइराला चार तारा रुख लिएर लडेको मान्छे होइन, रा प्रकाश शर्मा चार तारा रुख लिएर लडेको मान्छे होइन, काङ्ग्रेसबाट निकालेको छ अहिले शेखर गोइरालालाई या के भन्छ त भनेर शशाङ गोइरालालाई शेरबहादुर देवाललाई काङ्ग्रेसले निकालेको छ. त्यसले लिएको चाहिँ अर्कै चिन्ह हो,
1: कसरी
0: मन्त्री भए त्यही शेरबहादुर देवको पछि लागेरै मात्र भएको रहेछन्, अब एकत्र लाग्न पाइन्छ भन्ने खालको लागेका रहेछन्.
1: होइन, बरु तपाईँले निकालेको मान्छे लगतै सभापति भए, अब उहाँले त निकाल्नु भएको छैन, उहाँहरूको सदा सहायता पनि होला एउटा पाटो चाहिँ. दोस्रो, अब अधिवेशनमा सहभागी हुने कि नहुने वडामा तपाईँ, काङ्ग्रेस रहने कि नरहने भन्ने सवाल आयो नि तपाईँलाई.
0: सुन्नु सुन्नु, हुने
1: यो असोज असोज असोज तिनदेखिको तिनवाला
0: नेपाली काङ्ग्रेसको अधिवेशनमा असोज पन्ध्रदेखिको सुरु हुने.
1: तिनबाट छ नि आधिकारिक काङ्ग्रेसको त,
0: पन्ध्रबाट छ आधिकारिक काङ्ग्रेसको.
1: तपाईँलाई आयोगले चिन्दैन, अदालतले पनि एक फेरसम्मको अदालत
0: आयोगले चिनेन, आयोगले चिनेन, पहिले बदमाशी गरिस् भनेर आयोगको विरुद्धमा अदालतमा मुद्दा छ.
1: अदालतले पनि चिन्दैन एउटा फेजको, त्यो त निशाना हो, त्यसको
0: निशा भइसक्यो. सुन न, निशा दिनु भनेको त अदालतमा सुरुदेखि के भन्छ तपाईँलाई बहस सुरु हुन्छ, बहसमा जाउँ न भइहाल्यो नि.
1: भनेपछि
0: नभए यति हतार गर्नुपर्ने, यति के भन्छ मरिरहनु पर्ने, यति नै हतार गरेर गर्नुपर्ने के हो भने डरले हो नि,
1: क्रियाशील दिन्न भनेको थियो, फेरि क्रियाशील दिने भनेर अझम्म चाहिँ एउटा क्रियाशील नहुने भन्ने थियो, क्रियाशील दिने केन्द्रीय समितिमा ल्याउने भन्ने हो, त्यो पनि ल्याउने, यो सबै त गर्दिन पनि नभएको.
0: यहाँ सुन्नु, क्रियाशील दिन्न तिमीहरूले के भन्छ खारेज भयो, अब तिमीहरूको पानी चल्दैन, अब छुन्ने छुवाछुत हुन्छ, तिमीहरूलाई हामी हेर्दैनौ होइन, हात पनि हल्लाउँदैनौ भन्दै हिँड्नु भएको सभापतिले यो क्रियाशील किन हतार हतार सब मैले फुक भने मेरो यो क्रियाशील किन भन्नुभयो भने यसको त लाने भयो अनरसिप अर्कैतिर भनेर डरले हो नि. यो डर नभएको भए अनि फेरि भ्रष्टहरू छन् म फलानु फलानु लिन्न भनेर वार्ता गर्नुभएको होइन, तपाईँले लेख्नुहुन्छ त पत्रिकामा यसलाई चाहिँ लिँदैन, यसलाई चाहिँ लिन्न भनेको छ गगनजीले भनेर, अनि त्यसलाई चाहिँ छाडेर नलिने, यसलाई लिने भनेर छान्नु भयो त उहाँहरूले, चिया छान्नेबाट छान्नु भयो.
1: शेरबहादुर देउवा बाहेक सबै लिइसक्नु भयो के
0: हो,
1: शेरबहादुर देउवालाई पनि केन्द्रीय सदस्यको स्टेटस त दिइसक्नु भयो उहाँले के स्टेटस.
0: पक्रो न, शेरबहादुर देउवा बाहेक चाहिँ फलानु लिन्न अदालतमा मुद्दा भएकाहरू कता के गरेकाहरू लिन्न भन्नुहुन्थ्यो होइन, अनि त्यो छानेर लेख्नुभयो त यो लिन्न भनेर, लिनु कि लिनु भएन, तपाईँहरूले त लेखिरहनुहुन्थ्यो त्यहाँ, तपाईँहरूकामा आएर कुर्ली फलानु हिजो अस्ति मात्र देखेको थिएँ, फलानु कसरी लिने भ्रष्टाचारीलाई भन्थे भरे अनुसार एउटै के भन्छ भने ऊ चाहिँ 9 दिन पो बसेको थाहै भइन्छ जनतालाई, त्यस पछाडि फेरि तिनलाई पनि लिनुभएको छ, फेरि सोलो डोलो खसी बकडी एकै धोकडी होइन र.
1: होइन, तर सन्दर्भ के हो भन्दाखेरि एउटा चिज त चौधौँ महाधिवेशनबाट निर्वाचित सबै पद मात्रै त्यो कार्य समिति यो तपाईँको पदाधिकारी पद बाहेक सबै पद पाइसक्नु भयो त, देवजीलाई पनि लिइसक्नु भयो.
0: सुन्नु, उहाँको कम्पनीको मालिक जस्तो आदेश गरेर ल आज दिएँ भोलि यति दिने भन्ने कुराले त्यो कम्पनीको मालिक हो. पार्टी र कम्पनी फरक कुरा हो. पार्टीमा संवाद, सहमति र सहकार्य तीनटा कुरा हुन्छ. संवाद हुन्छ, त्यस पछाडि सहमति हुन्छ, संवाद पछाडि त्यस पछाडि ल सहकार्य गरेर अगाडि बढ्ने भन्ने फाइनल डिसिजन हुन्छ. यी कुरालाई नगरेर म मालिक हुँ, ल आइज तँलाई मैले यो नियुक्ति दिएँ, त्यो नियुक्ति लिनलाई पनि के हुन्छ भने तपाईँलाई चाहिँ एकछिन इन्टरभ्यू लिने के अरे ऊ गर्ने हुन्छ भने, यहाँ त के छ भने हामी मालिक हौ, हामीले जे गर्यो त्यही हुन्छ भन्ने मालिक. अनि त्यहाँ अब के भयो भने त्यो केन्द्रीय कमिटीमा चाहिँ पुराना सबै दास लास्ला छन्, अनि त्यो दास लास्ला जस्तो अरू दास हामी ल्याउँछौँ भन्ने हिसाबले भयो नि त. पोलिटिकल पार्टीमा त संवाद हुन्छ नि हजुर.
1: के गर्नु पर्यो त तपाईँको कुरा भन्नुहोस् त, ल निचोडमा सुनौ.
0: अब त्यो गगनजीलाई नै थाहा छ
1: होइन, तपाईँहरूको सोल्युसन चाहिँ बुझौँ न, उहाँहरूले गर्ने त किस्ता किस्तामा साथीहरू गरिसक्नुभयो।
0: सुन न, त्यो गगनजीलाई नै थाहा छ, उहाँले किस्ता किस्तामा लिन खोज्नु भएको, त्यही प्रक्रिया अप्नाउनु भएको, मूल नेतृत्वहरूसँग मूल सरकारवालाहरूसँग चाहिँ संवाद नगरिकन त्यसको के भन्छ एक किसिमको सहमति नगरिकन गरिने त्यो गरिने निर्णयले त्यसलाई चाहिँ के भन्छ एकता गर्ने हामीले लचकता अप्नायौँ भन्ने त्यो देखिँदैन।
1: गर्ने के त भन्नु नि तपाईँले, ठ्याक्कै एक दुई तिन
0: सोलोसम्म उहाँले संवाद गर्नुपर्छ
1: अनि संवाद चाहिँ के विषयमा गर्ने भने
0: सुन्नु न, सुन्नु संवाद होइन, संवाद त अधिवेशनको विषय होला, निष्पक्ष अधिवेशन बनाउनको लागि समिति बनाउनु पर्ने होला। अब अधिवेशन सुरु भइसक्यो अनि तपाईँले चाहिँ खुलु लुरु लुरु जाँदैछन् अरू, त्यसको उद्देश्य त निष्पक्ष अधिवेशन बनाउन समिति बनाउने पनि हो नि त, होइन र? अनि त्यो समितिको चाहिँ क्रियाशील छानबिन गर्ने समिति बनाउने पनि भन्ने थियो नि, होइन र?
1: हजुर।
0: अब तपाईँले क्रियाशील त पर्सि 3 गतेको अधिवेशन छ, अब कता छानबिन गर्ने बनाउनुहुन्छ? त्यही महेन्द्र यादव जो अहिले गगनजीकोमा हुनुहुन्छ उहाँले नै भनेको होइन क्रियाशील छानबिन गर्नमा 3 महिना लाग्छ भनेर, त्यो होइन तपाईँको मिडियामा त्यो रेकर्ड छ कि छैन? त्यो बिर्सिनु हो, त्यही त, अनि त्यो बिर्सिनु भयो, त्यहाँ जाँदा यहाँ जाँदा चाहिँ एउटा रङ हुने अनि त्यहाँ जाँदा चाहिँ अर्को रङ हुने, कुन सरफले धुनुहुन्छ उहाँहरू, कुन साबुनले मुख धुनुहुन्छ, केले कुला गर्नुहुन्छ?
1: त्यहाँ गएपछि त तपाईँ पनि परिवर्तन परिवर्तन हुनु होला नि त्यहाँ पुगेपछि, किन अरूलाई मात्र भन्नुहुन्छ?
0: हो, त्यही भएर त्यहाँ नभएको परिवर्तन भइहाल्छ कि भनेर,
1: भनेपछि संवाद भन्दा बाहेक
0: आफ्नो रङ त्यो सेलरोटी पकाउँदाखेरि के भन्छ सेती गाई पानी खाँदा राति भएर आई के हो भन्थे क्या हामीलाई, त्यहाँ छिरेपछि सबै सेलरोटी हुने रहेछ।
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: हामीसँग थियो नेपाल कङ्ग्रेसका नेता केदार कार्की, गगन थापा नेतृत्वको नेपाली कङ्ग्रेस अर्थात् अहिले विशेष महाधिवेशनबाट चुनिएको र आधिकारिक देखिएको जो कङ्ग्रेस छ, त्यो काङ्ग्रेसले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरू जो विशेष महाधिवेशनमा सरिक भएनन् उनीहरूलाई पनि समाहित गर्ने निर्णय गरेर महाधिवेशन एकताको गर्ने बाटो खुल्ला गरेको बताइरहँदा अब देउवाहरूसँगै रहेका कतिपय नेताहरू भने के भन्छन् यसै बाटोलाई केन्द्रित गरेर हामीले केदार कार्कीसँग सम्वाद गर्यौं। अर्को अङ्कमा फेरि तपाईँ हाम्रो भेट हुने नै छ, हामीलाई आजलाई बिदा दिनुहोस्। नमस्ते।
2: रेडियो पावर, घटना विषयको सशक्त सम्वाद,
3: पावर्ड बाइ ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेंस
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
5: मेरो तोला जान्दछु नाम पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक, काठमाडौँ। मोबाइल 98512 40934।

0: बजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ट जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
2: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
3: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित।
4: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
3: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
4: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
3: साथै नेपालमा आएको छ एथर हिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
4: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
3: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
4: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
3: राइड स्मार्ट, राइड एथर।
4: फोन नम्बर 9853154106।
5: उफ, कस्तो धुवा, बसमा पनि यसरी चुरोट पिउँछन्?
6: के तपाईलाई थाहा छ, तपाईले गर्नु भएको धूम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
5: धूम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
7: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
8: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
9: 81 छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।
10: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
11: अहिले अपराह्न 4 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम इनमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
3: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
4: उफ, कस्तो धुवा, बसमा पनि यसरी चुरोट पिउँछन्?
5: के तपाईलाई थाहा छ, तपाईले गर्नु भएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
6: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
7: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
8: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
9: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
10: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
9: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
10: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
9: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
10: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
9: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
10: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
9: राइड स्मार्ट, राइड एथर।
10: फोन नम्बर 98-5-13-54-10 छ।
11: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
12: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 45-76-225 वा मोबाइल नम्बर 98-20-76-247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ट्ज।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: 81 छाती दुख्नु असहज हुनु वाकवाकी लाग्नु पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस् मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम इन्दुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
5: मेरो तोला काम त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98-5-12-40-9-34।
6: तपाईको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
7: उपलब्ध विशेषज्ञ सेवाहरू,
8: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ड जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निःशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573-518 र 4573-519।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
1: अहिले बेलुकाको 5 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

नमस्कार, महु वॉइस अफ अन्नपूर्ण न्यूज इन इन्टेलिजेन्स अर्थात बाणी प्रविधि र पत्रकारिताको नयाँ संगम रेडियो अन्नपूर्ण नेपालले एआईद्वारा प्रस्तुत गर्ने खबरमा यहाँलाई हार्दिक स्वागत छ। अब सुनौ साँझ 5 बजेको अन्नपूर्ण खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आयोजित घरपजोम जलवायु सम्मेलनका क्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालमा परिरहेको गम्भीर असरबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने बताउनु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्नका साथै खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र जनतालाई सहुलियत दिन सरकारसँग माग गरेका हुन्। रासोपा सांसद बदन कुमार भण्डारीले ग्यास अभावसँगै तेल, चिनी, दाल, चामल लगायतका वस्तुको मूल्य आकाशिएकाले तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभयो। सांसद प्रकाश चन्द्र परियारले नजिकिदो चाडपर्वलाई मध्यनजर गर्दै कृत्रिम अभाव रोक्न र अवरुद्ध सड़क सञ्चालन गर्न माग गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले उडान रद्द, उडानमा ढिलाइ र ब्यागेज हराउने लगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानूनमै सुनिश्चित गर्न खोजिएको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले यस्तो बताउनु भएको हो। उहाँले आन्तरिक वायु सेवा प्रदायकहरूको कानूनी दायित्व, यात्रुको अधिकार र क्षतिपूर्तिसँग सम्बन्धित विषयलाई कानूनमै व्यवस्थित गर्न लागि स्पष्ट पार्नुभयो। नेपाली कांग्रेसको सभापतिको उम्मेद्वार बन्न 40 होल्स रूपैयाँ शुल्क लाग्ने भएको छ। आज कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिका 2083 सभापतिको उम्मेद्वार बन्न 40,000 दस्तुर लाग्ने उल्लेख छ। निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्य समिति सभापतिका उम्मेद्वार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि 30,000 शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्री पदको लागि 20,000 र केन्द्रीय सदस्यका लागि 11,000 तोकिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रूपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,49,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। कोषबाट बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेंस
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम इनुमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हल नचल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
5: मेरो तोलाकान्त सुनाल, पर्वतदेखि। मेरो 2 फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
6: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित।
7: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
6: 3.3 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
7: 8 ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
6: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
7: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 बुट स्पेस भएको,
6: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य।
7: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
6: राइड स्मार्ट, राइड एथर।
7: फोन नम्बर 98-5-13-54-10।
8: हामीले अरूलाई दोष धेरै दियौँ,
9: अब एक पटक आफैले के गर्यौं त्यसलाई मनन गरौं।
8: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौ।
9: सकारात्मक सोचका साथ अघि बढ्न सके, गन्तव्य टाढा छैन।
10: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स।
11: शिखर इन्स्योरेन्स, ह्याप्पी इन्स्योरेन्स।

0: हजारमा बिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: डिस होम, खुसीको कनेक्सन।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार्ड जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चाव हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोयमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।
4: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: हवा यात्रामा विश्वासिलो र छिटो छरितो सेवा
3: सिमरिक एयर।
2: जोखिमपूर्ण तथा आपतकालीन उद्धार
3: सिमरिक एयर।
2: धार्मिक तथा पर्यटकीय स्थलको सहज भ्रमण
3: सिमरिक एयर।
2: सुरक्षित एवं सुलभ सामग्री ढुवानी तथा दुर्घटनाका शक्त घाइते तथा दुर्गम क्षेत्रका सिकिस्त बिरामीलाई छिटो अस्पताल पुर्याउन सिमरिक एयर। निरन्तर हवाई सेवामा प्रतिबद्ध सिमरिक एयर।
4: सधैँ सम्झिनुहोस् सिमरिक एयर प्राली।
5: हटलाइन नम्बर 98510-10695, 98510-10696, 98510-10697 र 98510-10698।
2: सिमरिक एयर, सदैव यहाँहरूको सेवामा।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888-98-012-35-888।
10: ध्यान दिएर सुन्नुहोस् है, गजबैको छ यो अफर।
11: नभौतारिनुस् खोज्दै सपनाको घर, अन्नपूर्णले पुर्याइदिन्छ अब त्यो रहर।
10: यसका लागि www.annapurnapost.com मा गएर अन्नपूर्ण होम्स क्लिक गर्नुहोस् र आफूले चाहेको घर रोजेर दङ्ग पर्नुहोस्। हामीसँग भाडा तथा खरिदका लागि पूर्ण फर्निसिङ युक्त सुविधाजनक आकर्षक घर, बंगलो, अपार्टमेन्टहरू उपलब्ध छन्।
11: सम्पर्क 98-010-47-790-01-41-12-305 एक्सटेन्सन 3734।
10: घर जुटाउने चिन्ता हाम्रो, खुसी तपाईँको। अन्नपूर्ण होम्स।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।
1: अहिले बेलुकाको 6 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: नमस्कार, साँझ 6 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित भएको छु म तुलसा राई। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने रासुपा सभापति लामिछानेको प्रस्ताव सरकारले नमानेको विपक्षीको आशंका। एक्लै काफी छु भन्ने घमण्ड नगर्न चेतावनी। कंग्रेसद्वारा 15 महाधिवेशनको नयाँ निर्वाचन निर्देशिका जारी। सभापतिको उम्मेद्वार बन्न 40,000 शुल्क। महाधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई देउवाको अपील। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको इभी गाडी मकवानपुरमा दुर्घटना। चारजनाको घटनास्थलमै मृत्यु, चारजना घाइते। मृतक तथा घाइतेको पहिचान हुन बाँकी। भारतको कर्नाटकमा फ्रिज विस्फोट, एकै परिवारका चारजनाको मृत्यु, अन्य दुईजना घाइते। र अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरले एनपीएल खेल्ने काठमाडौँको खाँचमा अनुबन्ध। अन्नपूर्ण खबर अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित गर्पजोङ जलवायु सम्मेलनका क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ। यसै गरी जलवायु परिवर्तनले नेपालको हिमाली पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइ छ। हिम पहिरोबाट भोटेको सिंहुदे त्रिशुली नदीमा आएको बाढ़ीले अपूरणीय जनधनको क्षति सहित भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुने कार्यक्रम सहित व्यापक तयारी भइरहेको अवस्थामा यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्नका साथै खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र जनतालाई सहुलियत दिन सरकारसँग माग गरेका हुन्। रासोपा सांसद बदन कुमार भण्डारीले ग्यास अभावसँगै तेल, चिनी, दाल, चामल लगायतका वस्तुको मूल्य आकाशिएकाले तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभएको छ। यस्तै रासोपाकी सांसद समीक्षा बासकोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। सांसद बासकोटाले आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनुभयो।
1: आज म यहाँ एउटा यस्तो विषय उठान गर्न चाहन्छु जसले हाम्रो संवेदनशीलतामाथि प्रश्न खडा गरेको छ। त्यो प्रश्न केवल मिडिया कर्मी या त स्वास्थ्य कर्मी या त संचार जगत मात्र होइन, आम मानिसको स्वास्थ्य स्थितिप्रति हाम्रो बुझाइ के छ भन्ने विषयको पनि संवेदनशीलतामाथि प्रश्न गर्छ। यो प्रश्न आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेको बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ। बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्र भेटघाट गर्न दिइन्छ। तपाईँको बिरामी किन नाबालकै किन नहोस्, विशेष निश्चित प्रोटोकल अप्नाएर मात्र भेटघाटको समय छुट्याइएको हुन्छ। तर दुई दिन अगाडि एउटा सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदाङ्गो पारिदिएको छ। यसले केही प्रश्नहरू खडा गरेको छ। ती प्रश्नहरू छन्, अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता लिनु या लिन स्वीकृति दिनु कति इथिकल प्र्याक्ट, विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो, किनभने हामीले देखेका छौँ सुरुङबाट उद्धार गर्दै ल्याउँदाखेरि बिरामीको पहिलो अवस्था भनेको उसको भाइटल्स ठिक छ कि छैन भनेर स्वास्थ्य कर्मीले उपचार गर्नुपर्छ, तर हामी मिडिया तेर्साएर सवाल

0: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन नसकेको बताउनुभयो।
1: अर्को चाहिँ स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा अवस्थित नेपालको पहिलो नवग्रह मन्दिर धार्मिक आस्था पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ। नेपालको पहिलो नवग्रह मन्दिरको संरक्षण पूर्वाधार विकास प्रवर्धन तथा धार्मिक पर्यटन मार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र प्रचार प्रसार आवश्यक भएकोले सरकारको ध्यान आकर्षण गर्न चाहन्छ।
0: त्यसै गरी नेकपा एमाले विपद व्यवस्थापन र राहत वितरणमा सरकारले देखाएको एकलौटे शैलीप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपनेता पद्मा अर्यालले विपदको यो घड़ीमा सरकारलाई म एक्लै काफी छु भन्ने घमण्ड नपाल्न चेतावनी समेत दिनुभयो। सांसद अर्यालले विपदपछि राहत खोज तथा उद्धार पुनर्स्थापना र पुननिर्माणका कामलाई प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गर्नुभएको छ। सांसद अर्यालले विपद व्यवस्थापनका लागि तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदाय बीच प्रभावकारी समन्वय हुन नसकेको बताउनुभयो। प्रधानमन्त्रीको नाममा सञ्चालित सामाजिक सञ्जालका आईडीबाट नागरिकसँग विवाद र गाली गलौज भइरहेको भन्दै उहाँले त्यस्तो कार्य तत्काल बन्द गर्न वा आधिकारिक आईडी बाहेकका अन्य आईडी बन्द गराउन आग्रह गर्नुभयो।
2: पैसा नभएको विपन्न गरीबले स्वास्थ्यमा उपचार पाउनु पर्यो, यही हो हाम्रो एजेन्डा भन्नुहुन्थ्यो। तर आज पैसाको अभावमा अस्पतालमा बेड नपाएर वर्ष पीड़ा सहित लखेटिएकी गर्भवती बबिता पासवानले सड़कमा शिशु जन्माएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा तपाईँलाई आत्मगलानी भएन? यो सरकारले आफ्ना वाचा पूरा गरेन। नागरिकले गुनासो गर्दा सरकारका मन्त्रीले मलाई गोली बाहेक कसैले हटाउन सक्दैन भन्ने सार्वजनिक जवाफ आउँछ। हामी सिक्न होइन सिकाउन आएका हौ भन्ने जवाफ आउँछ। यस्ता जवाफ र व्यवहारले यो सरकार मुलुकमा स्थापित लोकतन्त्रलाई कता लग्दैछ? गृहमन्त्री आफै अभियुक्त तोक्ने, कथित कारवाहीको आवाज थमाउँदै हिँड्ने, कानून नहेरी गृहमन्त्री प्रहरीले कानून नहेरी गृहमन्त्रीको इच्छा हेर्ने, यो आधुनिक लोकतान्त्रिक राज्यमा सुहाउँछ? भोटेको सिको बाढीको महाविनाश भोगेका पीड़ितहरू रुँदै पूर्वीका परिवार र आफन्तको ज्यान बजाउन गुहार मागिरहेका बेला सरकारी खर्चमा चल्ने हेलिकप्टर गृहमन्त्रीको हामी नेपाल भन्ने संस्थाका लागि कन्टेन्ट क्रिएटर बोक्न परेको हुन्छ? यसमा ठूलो प्राकृतिक विपत्ति आइपर्दा सरकार उद्धार राहतमा भन्दा बेसी कन्टेन्ट क्रिएसनमा लागिरहेको छ। बाढी पीडित सत्ताले निर्माण गरेका रिलहरूले इमोसनल ब्ल्याकमेलिङ गरिरहेका छन्। सरकारले आफ्नो निकम्मापन अयोग्यता छोप्न पुराना दलले 35 वर्ष केही गरेन भन्ने न्यारेटिभ सामाजिक सञ्जालमा चलाइरहेका छन्। म सोध्न चाहन्छु, भोटेको सिको बाढीले बगाएका संरचना कहिले बनेका थिए? हिमाली क्षेत्र पार गरेर अन्तर्देशीय यातायात सञ्चालन कहिले भएको थियो? एउटै खोलाबाट हजारौं मेगावाट विद्युत उत्पादन भएको कहिले थियो? बाढीले बगाएका 37 वटा मोटरेबल पुल जसको कुल लम्बाई 2793 मिटर थियो।
0: यसैबीच रासुपा सभापति रवि लामिछानेले विपदपछिको उद्धार राहत र पुनर्स्थापनाका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव गर्नुभएको भए पनि प्रक्रिया अघि नबढेको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन्। विपक्षी दलका नेताहरूले सत्तारूढ दलको सभापतिको प्रस्ताव सरकारले नसुनेको आशंका व्यक्त गरेका छन्। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले यो विषयमा प्रश्न उठाउनुभयो। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले तराई मधेसमा बढ़ेको धार्मिक तनाव र कालो बजारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राप्रपा प्रमुख सचेतक ओलीले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै धार्मिक द्वन्द्वका घटना र बजारमा भइरहेको मनपरी नियन्त्रण गर्न सरकारले तत्काल पहल लिनुपर्ने माग गर्नुभयो।
3: मर्ने पनि हिन्दू, गोली खाएर घाइते हुने पनि हिन्दू, समातिने पनि हिन्दू, के यो न्यायचित हो सभामुख महोदय? यसले थप द्वन्द्व र टकरावको लागि बिउ रोपेको छैन? म राज्यलाई प्रश्न राख्न चाहन्छु। हिजो हामीले रसुवामा प्राकृतिक प्रकोपको भयावह रूप देख्यौ, भोग्यौं। आज म धर्मनिरपेक्षताले निम्त्याएको मानव सृजित प्रकोप प्रसंग उठाउँदैछु। तराई मधेसमा बारम्बार हुने गरेको धार्मिक तनाव हामीले किन भोगिराखेको छौ? के हामीले यसको जरोसम्म पुग्ने व्यवस्था गरेका छौ, हेरेका छौ, पहिचान गरेका छौ? यस प्रसंगमा म पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईज्यूको राजनीतिक भूमिकामा पनि गहिरो प्रश्न उठाउन चाहन्छु। मिति 2083 भादौ 8 गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले उहाँ लक्षित धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने सनातनीहरूले गरिरहेको गतिविधि प्रति सरकारको गम्भीर ध्यान आकर्षण गर्दै पत्र लेखेको रहेछ। उहाँको अभिव्यक्ति विशेषतः हिन्दू धर्म र परम्परा प्रति गरिएका व्यङ्गलाई लिएर आज समाजमा गम्भीर प्रश्न उठेका छन्।

0: उहाँको सचिवालयले विज्ञप्ति जारी गर्दै उहाँ हिन्दू विरोधी नभएको दावी गरेको छ। तर सम्मान्य सभामुख महोदय, इतिहासका एक मात्र होइन दर्जनौ प्रमाणहरू छन्, उहाँका बोली र व्यवहारहरू हिन्दू धर्म प्रति नै सधैँ नै वैरी थिए। दाङमा दुर्लभ ग्रन्थ जलाइएको, स्वर्गद्वारीसँग जोडिएका घटनाहरू र गुरुकुलका शिक्षकहरू माथि भएको दुर्व्यवहारका आरोपले उहाँको हिन्दू विरोधी चरित्रमाथि गम्भीर प्रश्न उठाउन बाध्य छु।
1: यसैबीच भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गरिने बताउनु भएको हो। उहाँले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गर्नुभयो। नेपाली कंग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाइने भएको छ। निर्देशिकाले उम्मेद्वारहरूका लागि आचार संहिता लागू गरेको छ। निर्वाचनको स्वच्छता कायम राख्न प्रचार प्रसारका क्रममा जुलुस, गौण सभा वा अन्य कार्यक्रम गर्दा मर्यादित र अनुशासित हुनुपर्ने प्रावधान राखिएको छ। उम्मेद्वारले आफ्नो नाम वा चुनाव चिन्ह अंकित टोपी, भेस्ट, ज्याकेट, मास्क वा अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाउने छैनन्। त्यस्तै सार्वजनिक स्थलमा हो हल्ला गर्न, सवारी साधनको दुरूपयोग गर्न र बालबालिकालाई निर्वाचन सम्बन्धी गतिविधिमा सहभागी गराउन निषेध गरिएको छ। यसपटकको महाधिवेशनमा निर्वाचन प्रक्रियालाई थप प्रविधि मैत्री बनाइनेछ। उम्मेद्वारी दर्ता गर्दा लाग्ने शुल्क भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिएको छ। यस्तै सभापतिको उम्मेद्वार बन्न 40,000 रूपियाँ शुल्क लाग्ने निर्वाचन निर्देशिकामा उल्लेख छ। निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्य समिति सभापतिका उम्मेद्वार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि 30,000 शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्री पदको निर्वाचनका लागि 20,000 र केन्द्रीय सदस्यका लागि 11,000 तोकिएको छ। यसैबीच कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको बताउनु भएको छ। आज एक विज्ञप्ति जारी गर्दै कंग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने उहाँले बताउनु भएको छ। देउवाले संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता कार्यकर्तालाई अपील समेत गर्नुभएको छ। उहाँले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिको निर्णय विपरीतका अवैधानिक रूपमा विशेष महाधिवेशन गरिएको दावी गर्दै त्यसबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गर्नुभएको हो। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: सम्पर्क गर्नुहोस्
1: ग्लोबल जुनियर मेरो एप।
2: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई महालक्ष्मी खोला नजिकै इभी गाड़ी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको मध्यप्रदेश 03001J0702 नम्बरको इभी आज दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार इभीमा 8 जना सवार थिए, उनीहरूमध्ये 6 पुरूष र 2 महिला रहेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 जना मध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ र 1 जनालाई हेटौँडा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्रेका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ। मृतक तथा घाइतेको पहिचान खोल्न बाँकी रहेको उहाँले बताउनु भएको छ। हवाई पूर्वाधार विस्तारसँगै यात्रुको सुरक्षा सेवाको गुणस्तर र क्षतिपूर्तिको कानूनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको छलफलमा सांसदहरूले यात्रुको समय सुरक्षा र अधिकारलाई कानूनमै स्पष्ट गर्नुपर्नेमा जोड़ दिएका हुन्। उनीहरूले उडान रद्द वा ढिलाइ हुँदा वैकल्पिक व्यवस्था र क्षतिपूर्ति, दुर्घटनामा घाइते वा मृत्यु भएका उचित क्षतिपूर्ति तथा लगेज, माल सामान र तेस्रो पक्षको सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। कानून निर्माणसँगै वायु सेवा कम्पनीको कड़ा नियमन र हवाई पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सम्भाव्यतालाई प्राथमिकता दिन सांसदहरूले सरकारलाई आग्रह गरेका छन्। यस्तै नेकपा एमालेका सांसद प्रेम प्रसाद दंगालले हवाई क्षेत्रमा भएको विस्तारसँगै सम्भावित जोखिम व्यवस्थापन र वायु सेवा प्रदायकको जिम्मेवारी बढ़ाउनु पर्ने बताउनु भएको छ। त्यसै गरी नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद ढुंगनाले आन्तरिक हवाई सेवामा यात्रुको समयको मूल्यलाई व्यवस्था गर्ने प्रवृत्ति रहेको गुनासो गर्नुभयो। निर्धारित समयमा उडान नहुँदा वा रद्द हुँदा वायु सेवा कम्पनीले यात्रुलाई वैकल्पिक व्यवस्था नदिने गरेको उहाँले बताउनुभयो। त्यसै गरी नेपाल कम्युनिष्ट पार्टीका सांसद जक्कु प्रसाद सुवेदीले नेपालमा आन्तरिक हवाई सेवा अझै सुरक्षित र भरपर्दो बन्न नसकेको भन्दै प्रभावकारी नियमन गर्न सरकारसँग माग गर्नुभयो। हिजो सिंहदरबारबाट पक्राउ परेका नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाका अध्यक्ष बेरबल तामाङलाई आज काठमाडौँ जिल्ला अदालतले 40,000 धरोटीमा छोड्न आदेश दिएको छ। तर उनी पुनः अन्य मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमै लगिँदैछन्। प्रहरी वृत्त दरबार मार्गमा दर्ता भएको जाहेरीका आधारमा उनी हिजो पक्राउ परेका थिए। त्यहाँ उनी विरूद्ध 5,25,000 रूपियाँको बााउन्स चेक सम्बन्धी मुद्दामा अरूण अर्यालले जाहेरी दिनुभएको थियो। प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गर्दा न्यायाधीश टिकेन्द्र दाहालको बेन्चले 40,000 धरोटीमा रिहा गर्न आदेश दिएको हो। तर उनका विरूद्ध अझै 9 वटा मुद्दा बाँकी रहेको भन्दै पुनः प्रहरीले हिरासतमै लैजाने तयारी गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसबी दानबहादुर थापाका अनुसार उक्त परिसरमै उनी विरूद्ध बैंकिङ कसुर सम्बन्धी 5 वटा मुद्दा दर्ता भएका छन्। परिसर अन्तर्गतकै प्रहरी वृत्तहरू महाराजगंज, जनसेवा र लैनचोरमा पनि सोही कसुरका मुद्दा दर्ता छन्। सबैतिर गरी उनी विरूद्ध 10 करोड़ भन्दा बढ़ीका मुद्दा बाँकी छन्। अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो।
3: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित,
4: टच स्क्रिन ड्याशबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
3: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा, सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
4: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
3: साथै नेपालमा आएको छ इथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
4: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
3: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
4: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
3: राइड स्मार्ट, राइड एथर।
4: फोन नम्बर 98513-54106।
0: हामीले अरूलाई दोष धेरै दियौँ,
5: अब एक पटक आफैले के गर्यौं त्यसलाई मनन गरौं।
0: कतै अरूलाई दोष दिने नाउँमा हामी आफै दोषी भइरहेका त छैनौं।
5: सकारात्मक सोचका साथ अघि बढ्न सके गन्तव्य टाढा छैन।
6: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईँको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
1: शिखर इन्सुरेन्स, ह्यापी इन्सुरेन्स।
2: ब्रेकपछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। शेयर बजार लगातार तेस्रो कारोबारको दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 48.57 अङ्कले बढेर 2633.62 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बीमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 265 कम्पनीको शेयर बढेकोमा 12 घटेको छ। यस्तै मोदी इनर्जीको शेयर भने गडबड भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 15% बढेको छ। बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट बैंकको डिभेन्चर 5.5% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 करोडको कारोबार भएकोमा आज 347 कम्पनीको 2.3 करोड कित्ता शेयर 8.29 करोड रुपियाँमा किनबेच भएको छ। अन्नपूर्ण खबरमा अब विदेशका खबर। भारतको दक्षिण पश्चिम राज्य कर्नाटकमा आज बिहान फ्रेज विस्फोट हुँदा एकै परिवारका कम्तीमा 4 मृत्यु भएको छ। घटनामा अन्य 2 घाइते भएका छन्। प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्याण्ड नजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको स्थानमा बिहानै फ्रेज विस्फोट भएको थियो। घटनामा घाइते भएका 2 शरीरमा करिब 60% जलेको बताइएको छ। बेलगावी कर्नाटकको राजधानी बेंगलुरुदेखि करिब 506 किलोमिटर उत्तर पश्चिममा रहेको छ। घटनाबारे प्रहरीले मुद्दा दर्ता गरी विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढ़ाएको जनाइएको छ। र अन्नपूर्ण खबरमा अब खेल खबर। अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्ने भएका छन्। काठमाडौँले आज सामाजिक सञ्जालबाट वार्नरलाई टीममा समावेश गरेको जानकारी दिएको हो। एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा उनी अहिलेसम्मका सबैभन्दा चर्चित खेलाड़ी हुन्। अस्ट्रेलियाले 2015 र 2023 एकदिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाड़ी थिए। 2021 टोली यसलाई पुनः सुन्नुहोला 2021 T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलंका अलराउण्डर सोहन अराचजिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुबन्ध गरिसकेको छ। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं। अन्त्यमा मुख्य खबर फेरि एकपटक। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने रासोपा सभापति लामिछानेको प्रस्ताव सरकारले नमानेको विपक्षीको आशंका एक्लै काफी छु भन्ने घमण्ड नगर्न चेतावनी। कंग्रेसद्वारा 15 महाधिवेशनको नयाँ निर्वाचन निर्देशिका जारी। सभापतिको उम्मेद्वार 45,000 शुल्क। महाधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई देउवाको अपील। काठमाडौँबाट हेडौडातर्फ जाँदै गरेको इभी गाड़ी मकवानपुरमा दुर्घटना। 4 घटनास्थलमै मृत्यु। 4 घाइते। मृतक तथा घाइतेको पहिचान खोल्न बाँकी। भारतको कर्नाटकमा फ्रिज विस्फोट। एकै परिवारका 4 मृत्यु। अन्य 2 घाइते। र अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरले एनपीएल खेल्ने काठमाडौँ गोर्खाजमा अनुबन्ध। हौस् त, अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90.4 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। राति 8 अन्नपूर्ण खबरका साथ पुनः उपस्थित हुनेछौं। हामीलाई बिदा दिनुहोस्। नमस्ते।
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: रंग बहार
9: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
8: बर्जर पेन्स।
3: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर, स्मार्ट कनेक्टेड, टेक ड्रिभन र भविष्यतर्फ केन्द्रित,
4: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट। अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली, आधुनिक र भविष्यमुखी।
3: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड, टप स्पिड 90 किलोमिटर प्रति घण्टा। सजिलो, छिटो र मजाको यात्रा, पिक पर्फर्मेन्स यही हो।
4: 8 वर्षको ब्याट्री ग्यारेन्टी, ढुक्क रहनुहोस् वर्षौंसम्म।
3: साथै नेपालमा आएको छ एथर रिस्ता, स्किड कन्ट्रोल, फल सेफ जस्तो स्मार्ट फिचर भएको
4: स्मार्ट परिवारको नयाँ सदस्य। रिस्तामा 34 लिटरको बुट स्पेस भएको,
3: अझ स्टाइलिस, अझ आरामदायी, अझ भरोसा योग्य
4: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली।
3: राइड स्मार्ट, राइड एथर।
4: फोन नम्बर 98513-54106 छ।
10: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
11: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
10: बी नेपाली, बाई नेपाली।
12: सम्पर्क फोन नम्बर 5658555।
4: 5658555।
13: उफ, कस्तो धुवा! बसमा पनि यसरी चुरोट पिउँछन्?
5: के तपाईलाई थाहा छ, तपाईले गर्नुभएको धुम्रपानले तपाईलाई मात्र होइन तपाईको वरिपरि बस्नेलाई पनि नराम्रो असर गर्छ।
13: धुम्रपान गर्दै नगरौ, स्वस्थ रहौ, स्वस्थ रहन दिऊ।
5: निर्जीवन बीमा, जसको सम्बन्ध छ तपाईको जीवनसँग, मुलुकको अग्रणी बीमा कम्पनी शिखर इन्सुरेन्स।
1: शिखर इन्सुरेन्स, ह्यापी सेयरेन्स।
14: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
16: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
16: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
14: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
17: 01 42 35 888 98 012 35 888।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz रेडियो पावर घटना विषय को सशक्त संवाद
1: पावर्ड बाय
2: ठुक्क साथ व्यापार व्यवसाय करना आर्थिक जोखिम कम करना विश्वास हामीलाई गर्नुस् यूनाइटेड अजोर इंश्योरेंस यूनाइटेड बाय ट्रस्ट।
3: नमस्कार श्रोता, कार्यक्रम रेडियो पावरमा स्वागत छ। म भूपाल डुइटेल। तपाईँ यो कार्यक्रम हरेक दिन यसै समयमा रेडियो अन्नपूर्ण नेपाल सहित सातै प्रदेशका दर्जनौ एफएम रेडियो मार्फत हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ। भदौ 10/2083 यो प्रलयकारी भोटेकोसी बाढी र त्यस पछाडि सिर्जित समस्यालाई केन्द्रित गरेर आज हामी अलिक बढी ऊर्जासँग सम्बन्धित विषयमा केन्द्रित भएर संवाद गर्दैछौ। र खास गरी ऊर्जा पनि यो जलवायु संकटसँग लगेर जोडिएको छ। र प्रधानमन्त्री असोज 6 संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका जाँदै गर्दा उहाँले उठाउनु पर्ने मुद्दाहरूका बारेमा यो बेला प्रखर रूपमा छलफलहरू शुरू भएका छन्। एउटा ऊर्जा विज्ञको नजरमा यो प्रलयकारी बाढी पछाडि ऊर्जा सेक्टरले भोगेको खेपेको समस्या, यसलाई फेरि अब हामीले रिकभर गर्नका लागि कुन हदको कोसिस के गर्न जरुरी छ, किनकि ऊर्जा क्षेत्रमा लगानी गर्ने मानिसहरू निरुत्साहित भएको जस्तो, निराश भएका जस्ता खालका खबरहरू पनि सँगसँगै छन्। त्यो पाटो र जलवायु न्यायका सन्दर्भमा ऊर्जा विज्ञहरूले सरकारलाई प्रधानमन्त्रीलाई दिने सुझाव सल्लाह के रहन सक्छन्, यो पाटोबाट आजको कार्यक्रममा संवाद हुनेछ। हामीसँग ऊर्जा विज्ञ उहाँ इपानको एकजना संस्थापक मध्येको व्यक्ति हुनुहुन्छ, हामीसँग कृष्ण भण्डारी जोडिनु भएको छ। म सर्वप्रथम उहाँलाई स्वागत गर्छु। कृष्ण भण्डारीज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
4: धन्यवाद, नमस्कार।
3: अब 10 भदौको प्रलयकारी यो भोटेकोसी बाढी र त्यसबाट चोट खेपेका ऊर्जा क्षेत्रका पात्रहरू मध्येको एउटा तपाईँ पनि पर्नुहुन्छ, यो सेक्टरले के गुमायो, के बाँकी छ, म त्यहाँबाट सुरु गर्छु।
4: धन्यवाद। अब तपाईँले त सुरुमै अब एउटा चाहिँ अहिले संयुक्त राष्ट्रको महासभा पनि यही समयमा हुँदैछ र यो जलवायु सम्मेलन पनि यो कोपको यो 2031 चाहिँ सम्मेलन पनि यो टर्कीमा हुँदैछ। अब यहाँले एउटा चाहिँ राम्रो प्रश्न पनि गर्नुभयो। सुरुवात चाहिँ अहिले अब प्रधानमन्त्रीज्यू, सम्मान्य प्रधानमन्त्रीज्यू चाहिँ यसपालि संयुक्त राष्ट्रको महासभामा जाने कुराहरू तय भइ नै रहेको
3: हुन्छ, त्यसमा उठाउने एजेन्डामा अहिले म छलफल गर्छु। सुरुमा चाहिँ यो भोटेकोसी बाढीबाट ऊर्जा क्षेत्रले के गुमायो, के बाँकी छ?
4: अब यसले गुमाउन त अब धेरै नै गुमायो होइन, अब किनभने अब करिब करिब हाम्रो चाहिँ 13 प्रोजेक्ट चाहिँ नि अहिलेको यो अहिलेको भदौ 10 गतिको बाढीले गर्दाखेरि त्यो क्षति हुन पुगेको छ, जसमध्ये 11 पूर्ण रूपमा क्षति नै छ। अब दुईटा आयोजनाहरू चाहिँ अब त्यो चाहिँ त्यो बाढीले अलिकति गर्दा कम क्षतिहरू भएका छन्, 13 प्रोजेक्टहरू छन्। अब यसमा टोटल चाहिँ अहिले हामीले त्यसका डेटाहरू, त्यसका चाहिँ तथ्याङ्कहरू आउने क्रम जारी दिन्छ र अहिले त्योभन्दा पनि सबभन्दा प्रमुख चाहिँ नि राहतको लागि कसरी चाहिँ त्यसलाई चाहिँ उ गर्ने भन्नेमै सबैको ध्यान केन्द्रित राहतमै
3: गइरहेको छ। मेगावाट त प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, राष्ट्रिय प्रसारणमा विच्छेद भएको छ,
4: ठिक हो। अब यसको यसको रिकभर भनेको चाहिँ तपाईँको लगभग अब हाम्रो अहिलेको हाइड्रो पावर मात्रै क्षेत्रमा मात्रै लगभग करिब करिब 2.5-3 खर्ब रुपियाँको क्षति भएको छ। अब यो क्षतिलाई कहाँबाट पुर्ताल गर्ने, कहाँबाट चाहिँ पुनर्निर्माण गर्ने, पुनरुत्थान गर्ने भन्ने कुरो अहिलेको चुनौती चाहिँ हो होइन। त्यो भएको हुनाले अब यसको लागि चाहिँ नि अब 2-3 कुरा छ। अब सरकारले दिने राहतका कुराहरू पनि एउटा छ। अब यो लस एन्ड अब अहिले यो हाइड्रो पावर यो क्लाइमेट चेन्जको कारणले गर्दा जुन हिमाल चाहिँबाट जुन ग्लेसियर चाहिँ विस्फोट भएर जुन किसिमले यो घटना घट्यो नि, यो अब अहिलेको हिसाबमा यो क्लाइमेट चेन्जकै कारणले, जलवायु परिवर्तनको यो कारणले नै यो क्षतिहरू भएको भन्ने अनुमान छ अहिले। अब यो त अध्ययनको विषय पनि छ, इसिमोडले त्यो अध्ययन पनि गर्दैछ। त्यसले गर्दा आजका दिनमा यसलाई पुनरुत्थान गर्नको लागि अब यसका पूर्वाधार पुनरुत्थानको पनि छ, हाइड्रो पावर डेभलपको पुनरुत्थान पनि छ। त्यसले गर्दाखेरि अब यसको लागि चाहिँ कहाँबाट यसको चाहिँ रिकभर हुन्छ भन्ने कुरो जुन प्रश्न गर्नुभयो, त्यसको लागि चाहिँ नि हामीले यो लस एन्ड ड्यामेजबाटै हामीले चाहिँ त्यो प्राप्त गरेर त्यसलाई चाहिँ अब हामीले चाहिँ त्यो युद्ध स्तरमा काम गरियो भने पनि 2.5 वर्षमा यथास्थितिमा पुर्याउन सकिन्छ कि भन्ने लक्ष्य छ हाम्रो।
3: लस एन्ड ड्यामेजको रिकभर
4: अब त्यो लस एन्ड ड्यामेज चाहिँ अब अहिले चाहिँ यो क्लाइमेट चेन्जको जुन हाम्रो फन्ड छ, त्यो फन्ड चाहिँ अहिले यहाँले मैले त्यो अहिले पनि जोडेँ मैले, किनभने यो यसको लागि चाहिँ अब हाम्रो प्रधानमन्त्री, सम्मान्य प्रधानमन्त्रीज्यू जाँदै हुनुहुन्छ र नेपालको अहिले यो जलवायुको कारणले गर्दा जुन हाम्रो घटना घट्यो त्योलाई त्यसलाई चाहिँ उहाँले सम्बोधन गर्ने हामीले अपेक्षा राखेका छौँ। अब त्यो के छ त्यो भोलि त्यो थाहा होला होइन। अब संयुक्त राष्ट्रसङ्घमा अब यो महासभामा यो कुराहरू राखियो भने अब त्यहाँबाट चाहिँ अब नेपाल त अब हाम्रो चाहिँ यो त अब यङ माउन्टेन जोनमा छ, अब हामीले ठुलो क्षति बेहोर्नु पर्यो र नेपालले यो आफ्नो यो अहिलेको लस एन्ड ड्यामेजको लागि उहाँले त्यो एउटा कुरा राख्न चाहिँ उहाँले सक्नुभयो भने त्यसबाट पनि हामीले लस एन्ड ड्यामेजको चाहिँ त्यसको फन्ड भनौँ न त्यो प्राप्त गर्न सकिने एउटा आधार हुनसक्छ। दोस्रो चाहिँ अब यसको लागि पनि तिनवटा मेरो बुझाइमा यसको लागि पनि तिनवटा कोणबाट जानु पर्ला जस्तो लाग्छ। एउटा त प्रधानमन्त्रीज्यूले अब यसलाई चाहिँ परस्पर अब चाहिँ त्यो उत्सर्जक राष्ट्र भनौँ न अब आजका दिनमा हामीले चाहिँ कार्बन डाइअक्साइड चाहिँ उत्सर्जन राष्ट्र को छ भन्दाखेरि आजका दिनमा देखे सबभन्दा बढी त
3: छिमेकी चीन नै छ।
4: छिमेकी चाइना पनि चाइना छ, इन्डिया छ, इन्डिया छ, अमेरिका त भइहाल्यो। त्यसैले उत्सर्जक राष्ट्रहरूकोमा उहाँले चाहिँ परस्पर उहाँले कुरा गर्न सक्नु पर्यो होइन। त्यो भयो भने एउटा त्यो कारण हुन्छ
3: तिनीहरूसँग कडा कुरा गर्दा यी तीन देशबाट फेरि घेरिने र हामी अझ खतम हुने अवस्थातर्फ जाँदैनौँ।
4: अहिले त्यो हुँदैन। अब नेपाल भने यस्तो कन्ट्री हो कि अब नेपाल त एउटा स्पिरिचुअल कन्ट्री, हाम्रो बायोडाइभर्सिटी भन्ने देश हो होइन। अब हामी त्यहाँ दुईटा ठुला राष्ट्रको बीचमा हामी छौँ। अब यो त सबैको यो के भने यो म त यो प्रकृति चाहिँ कसैको चाहिँ निजी त हुँदैन नि। यसले कसै सिमाना पनि भन्दैन, यसले बोर्डर केही भन्दैन यसले। त्यस कारणले अब आजको आजका दिनमा त्यो चाइनाबाट ग्लेसियर फुटेर आयो भन्ने आजको सन् छ। म त त्यो मात्रै पनि भन्दिनँ, हामी पनि कारक छौँ। जस्तै हिमाल आरोहणको कारणले पनि केही न केही प्रभाव त तापक्रम वृद्धिमा त्यसले पनि सघाउ पुर्याइरहेको छ। त्यसले पनि हिमाल मेल्टिङ भइरहेको छ। त्यही मेल्टिङको कारणले गर्दा पनि हाम्रो यो बाढी पहिरोलाई अब यो त वर्षी नै यस्तो क्षति त पुगिरहेछ नि, किनभने यो जलवायु चक्र हो यो
3: होइन।
4: त्यसमा अहिले यहाँले भन्नुभयो म त्यति आत्तिन किन पर्दैन भने यसले एउटा एलर्ट गराएको हो, प्रकृतिले नेचरले पनि एलर्ट गराउँछ नि त।
3: ओके, एउटा तिनवटा देशमा परस्पर रूपमा
4: एउटा छलफल गर्नु पर्यो। अर्को अर्को अर्को अर्को कुरो चाहिँ नि अब यो उत्सर्जक राष्ट्रहरूसँगले जुन कार्बन डाइअक्साइड जति चाहिँ इमिज मतलब त्यो गर्छ त्यो हिसाबबाट एउटा चाहिँ त्यो हामीले क्लेम गर्न सक्नु पर्यो। तेस्रो चाहिँ अब त्यो नि भएन भने अब आइसिजे भन्ने हाम्रो इन्टरनेसनल कोर्ट अफ जस्टिस छ, अब अन्तर्राष्ट्रिय न्यायालयमा पनि यो कुराहरू राख्न सकिने आधार अब यसलाई चाहिँ के भने अब न्यायिक हिसाबबाट जाँदा त्यहाँबाट जानु पर्यो। न्यायिक अब अहिले त यो न्यायिकको कुराहरू पनि धेरै उठिरहेछ होइन। अब यो क्लाइमेट वित्त भन्नु न जलवायु वित्त कोषबाट पनि हामीले चाहिँ यो राहत चाहिँ लिन सकिने आधार बनाउन सकियो भने यो दुईटा कारणले चाहिँ अहिलेको हाम्रो यो अहिलेको क्षति यो क्षति पनि अब भनौँ न अब ठुलै क्षति छ।
3: पुनर्वास पुनर्निर्माणका लागि 8 खर्ब वरिपरि
4: चाहिने नै भयो अब, किनभने अब यसले यसका पूर्वाधार पनि धेरै नोक्सान भइरहेको छन्। त्यो भएको हुनाले यो एउटा चाहिँ नेपालको लागि आज आज पो यो चाहिँ ग्लेसियर फुटेर त्यो भटेको सीमा चाहिँ जुन किसिमको त्यो आयो यसको त अब हाम्रो त धेरै जसो हिमालहरू त ग्लेसियर केही उसबाट पर्छन्। जस्तै मेरै जिल्ला सिन्धुपाल्चोक पनि भटेको सी पनि त्यहाँ पनि पर्छ होइन, त्यहाँबाट पनि ग्लेसियरहरू आउने। तर के भने यो यो ग्लेसियर डेभलप भएको पनि हिमाल मेल्टिङको कारणले भएको हो। यो क्लाइमेट चेन्ज यो यो अहिले जुन किसिमले हामीले
3: तर 500 वर्ष अगाडि पनि हिमाल त पग्लिन्थ्यो होला नि,
4: अब यो पग्लिने यो साइकल मैले अघि पनि भने नि यो जलवायु साइकल भन्ने भइरहेको हुन्छ। यसपालि चाहिँ बढी भयो, त्यो किन बढी हो भन्दा
3: यो त क्लाइमेट चेन्ज भन्दा क्लाइमेट क्राइसिसको कुरा,
4: क्लाइमेट क्राइसिस पनि क्लाइमेट क्राइसिसै भनौँ न अब यसको कारणले यो बढी भइरहेछ। अब यसलाई न्यूनीकरण गर्ने भने त के भने अब यो हाम्रो चाहिँ 2045 नेट जिरोमा पुग्ने लक्ष्य छ नि सरकारको, त्यसमा पुग्नलाई त हामीले त
3: नेपालको हम्स 0.01 छ। अब त्यो पुगेर नपुगेर के अर्थ,
4: के अर्थ भएन,
3: आज
4: होइन अब हामीले त के भने के अब हामी पैसा प्रकृतिलाई पनि बचाउने कि पैसा पनि कमाउने भने जस्तो हामी
3: वायु वहन गर्ने कुनै सीमा छैन,
4: ठाउँ छैन। अब यो सस्टेन सस्टेनेबिलिटी डेभलपमेन्ट भन्छौँ, अब यो थ्रेसहोल्ड भन्छौँ, एसडिजी गोल भन्छौँ, सस्टेनेबल डेभलपमेन्ट गोलको लक्ष्य पुर्याउने मिट गर्ने भन्ने कुराहरू बन्छ। यो कुरा गर्नको लागि त अब इनर्जी सेक्टरमा त जानै पर्यो, किनभने त्यहाँ यो मात्रै भएन, हाम्रो हाइड्रो पावर पनि लगभग इनर्जी जस्तै इनर्जी रिन्युएबल नै होइन, अरू त्यसो अब त यो थ्रेसहोल्ड भित्रै राखेको छ होइन, इनर्जीलाई ऊर्जालाई भने। अब त्यसको लागि चाहिँ कमसेकम अब हामी यो सम्बद्ध राष्ट्रले पनि नेपाललाई राम्रैसँग हेर्नु पर्यो, उत्सर्जक राष्ट्रले पनि नेपाललाई,
3: त्यसमा त सबभन्दा बढी चाइना, त्यसपछि अमेरिका, भारत भन्दै आउँछ
4: हेर्नुहोस्। अब सम्बद्ध सम्बद्ध अरू
3: राष्ट्र यिनै देशहरू नेपालको विकासका लागि लगानी गर्ने दाता देश पनि हुँदैन।
4: त्यसकारणले अब यो पेरिस डिक्लेरेसन जुन छ, त्यो पेरिस डिक्लेरेसनमा चाहिँ कमसेकम त्यो कुरालाई हामीले अक्षरेस चाहिँ पालना होस् र नेपालले त्यसबाट चाहिँ हामी भिक्टिम हुनु नपाओस् भन्ने कुरा हो। यसको लागि चाहिँ प्रधानमन्त्रीज्यूले यसपालिको उसमा चाहिँ उहाँले सम्बोधन गर्ने हामीले अपेक्षा राखेको छ।
3: तपाईँ यो भन्दै हुनुहुन्छ, तर म तपाईँसँग कुरा गर्दा गर्दै अमेरिकाबाट एउटा न्युज आइरहेको थियो। अमेरिकाले चाहिँ त्यहाँको अहिलेको डोनाल्ड ट्रम्प प्रशासन के गर्दैछ भन्दाखेरि बाटो अर्को छ उसको, कोइला र ग्यास ऊर्जा केन्द्रबाट हुने उत्सर्जन सम्बन्धी सीमालाई उसले बाइडेनको पालामा लिमिट गराएको थियो, त्यसलाई अब लिमिट नरहने गरेको निर्णय गरिसक्यो। हाम्रो त त्यसबाट 310 अर्ब डलर बचत हुने रहेछ किन लिमिट गर्नेतिर लाग्ने व्यापार गर्ने हो पैसा जोगाड गर्ने हो उनीहरू त यतातिर लागेका छन् उनीहरू त अर्को बाटोमा छन् पेरिस डिक्लेरेसनबाट बाहिरिएको छ हेर्नुहोस्
4: अब अमेरिका जबसम्म म यही भन्छु कि यो तिनवटा देशको सोलिडारिटी नभएसम्म अहिले क्लाइमेट चेन्जको हामी जति नारा लाए पनि जे जे गरे पनि अब अहिले सबभन्दा ठुलो उत्सव र राष्ट्र यिनै हुन् र अहिलेको आर्थिक वृद्धि हासिल गर्ने राष्ट्र पनि यिनीहरू नै हुन् अब यसलाई चाहिँ के भने हामी जस्तो अल्प विकसित राष्ट्रको यसमा सूचीमा परेको नेपाललाई त के भने हामीलाई अब उहाँहरूको कुरा जे भए पनि अब हामीले चाहिँ अब जीवाश्म उद्योग अब जीवाश्म इन्धनले चाहिँ उहाँहरू त त्यो गर्नुपर्छ अब हामी त रिन्युएबल इनर्जीमा चाहिँ हामी जानु पर्यो त्यसको लागि त अब त्यो अन्तर्राष्ट्रिय
3: तर उनीहरू तयार छैन अमेरिका तयार छैन ब्याक भइरहेको छ
4: तर अमेरिका जबसम्म यो अहिलेको यो पेरिस डिक्लेरेसन भनौँ अब यो अहिलेको जलवायुको उसमा उहाँहरूको अमेरिकाको लिडरसिप ऊ भएन भने यो केही अर्थ
3: औचित्य छैन अब गर्ने के त उनीहरू विकास गर्छन् उनीहरूले विकास गरे बापत सिर्जित समस्याको हामी न्याय मागिरहेछौँ यो पनि अर्को हास्यास्पद कुरो जस्तो पनि लाग्छ फेरि
4: त्यही भएर म चाहिँ नेपालले के भन्छु भने अब रिन्युएबल इनर्जी भनेको सस्टेनेबिलिटी भएको हुनाले अब सस्टेनेबिलिटीको गोल गर्नुको लागि अब हामी
3: अब त्यो त हेर्नुहोस् फेरि हाइड्रो एनर्जी पनि ध्वस्त हुँदो रहेछ यस्तो खालको अवस्था आउँदाखेरि त्यहाँ लगानीकर्ताको मनोबल गिरेको कुरा आएको छ
4: म त हात तिन्न किनभने अहिले जलविद्युत क्षेत्र भनेको यस्तो चिज हो अब यो यो के भने यो यस्ता क्लाइमेटका साइकल चलिरहेको हुन्छ होइन त्यसले गर्दा त्यति हात तिर्नु पर्दैन यसले चाहिँ के देखायो भने अब तिमीहरू अझ बेसी एलर्ट हुनु पर्यो है तिमीहरू सतर्क हुनु पर्यो अब त्यही खालको डेभलपमेन्ट मोडल चेन्ज गर्नु पर्यो अहिले हामीले जुन किसिमको अहिले हाइड्रो पावरमा हाम्रा संरचनाहरू अति संरचना म त साँच्ची भने अब चाहिँ अन्डरग्राउन्ड स्ट्रक्चरमा जानुपर्छ हरेक आयोजनाहरू यो हाइड्रो पावरमै भन्छु म
3: अहिले
4: अन्डरग्राउन्ड स्ट्रक्चरको एउटा मोडल पोचेको चिलिमी भन्छौँ हामी अब आज चिलिमेमा पनि अब कन्सेको त्यहाँ त्यो पनि अरू कम्पेयर दाँजोमा अझ त्यो जोगिए भन्छौँ हामी किन भन्छौँ भने त्यहाँ त्यतिखेर एउटा कमजोरी चाहिँ के देखियो भने त्यहाँ हामीले जुन इनलेट टनल छ त्यो टनलमा चाहिँ हामीले चाहिँ त्यो अटोमेटिक चाहिँ ढोका गेट बनाएको भए त्यो फ्लड त्यहाँ पर्दैन थियो कि
3: किनभने
4: होइन त्यहाँभित्रको संरचना भनौँ त्यो त अन्डरग्राउन्ड पावर हाउसै भित्र छ त माथि इन्टेकबाट पानी आउँछ तब इनलेटबाट खर्छ तब ट्रेलर्समा पानी छिर्छ भने चाहिँ हाम्रो संरचना जम्मै भित्र हो सबै छ तर त्यहाँ भइदियो के भने त्यहाँ त्यो नोक्सान चाहिँ के भने त्यो जुन फ्लडको लेदोहरू छ नि त्यो लेदो चाहिँ त्यो टनल लेदो छिर्या हुनाले क्षति भएको हो अब अहिले त उद्धार कार्य धमाधम भइरहेछ अहिले नेपाल आर्मीले पनि त्यहाँ धमाधम उद्धार कार्य जारी राखेको छ
3: हजुर
4: त्यस कारणले त्यो कम हुन्थ्यो त्यो ढोका चाहिँ त्यो अटोमेटिक गेट भइदिए भए अनि अर्को मैले यहाँलाई जोड्नुपर्ने कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टम जुन हाम्रो छ नि अब हाम्रो त 7 बेसिन छन् ठुल्ठुला जलाधारका ठुल्ठुला होइन जहाँ कि हिमालबाट आउने नदीहरू 600 पिकबाट 6000 खोला नाला बहिरहेछ त त्यहीबाट हामीले जलविद्युत विकास गर्ने त्यो मात्रै होइन हाम्रो पानीको स्रोत पनि त्यही हो होइन त्यस कारण यो म त यो क्लिन वाटर ट्याङ्क भन्छौँ हामी हिमाललाई त्यो हिमाल संरक्षण चाहिँ जबसम्म हुँदैन तबसम्म यो क्लाइमेटले दुःख दिइरहेछ त्यस कारणले अब हिमाल पनि जोगाउनु पर्यो हामीले त्यस कारण यो सस्टेनेबिलिटीको डेभलपमेन्ट गर्ने भने अब हिमाल चाहिँ जोगिनुपर्छ भन्ने मलाई लाग्छ
3: अब ऊर्जा चाहिँ हिमाल जोगाउने ऊर्जा पनि उत्पादन गर्ने ऊर्जाका संरचनाहरू अब क्लाइमेट फ्रेन्डली पनि बनाउँदै लानुपर्ने अवस्था आयो कुनै पनि बेला विस्फोट हुने रहेछ हेर्नुहोस् त्यो थ्याङ्ने गरेका संरचना कसरी बन्न सम्भव छ मान्छेको मनोबल त घट्यो नि
4: होइन ठिक भन्नुभयो तर त्यो त्यस्तो जुन किसिमको हुन्छ अब ऊर्जा
3: मनोरममा बाढी आउँदा मान्छे भागा भाग थाहा पाउनु पर्यो
4: होइन त्यो भएको छ तर के भने जलविद्युत क्षेत्रमा यसले मैले अघि पनि भने यो एलर्ट रहे तिमीलाई चाहिँ होसियार चाहिँ बनाएको छ अब त्यही खालको हाम्रो संरचना डिजाइन अब कस्तो किसिमको प्लानिङ गर्ने भन्ने कुरो चाहिँ सिकायो क्या अहिले त्यो अब अहिले त पुरै इन्टायर
3: के गर्न जरुरी छ हाम्रो डिजाइनिङ नै चेन्ज हुने
4: डिजाइनै चेन्ज गर्नुपर्छ अब किनभने अब त्यो भनेको के भने हामी चाहिँ अर्ली वार्निङ सिस्टम हरेक आयोजनाहरू राख्नु पर्यो होइन कतिखेर फ्रडहरू आउँछ के आउँछ भनेको त्यसले निर्धारण गर्छ त्यो मात्रै होइन
3: छैन
4: यो त अब हाम्रो हाइड्रोलोजी मेट्रोलोजी डिपार्टमेन्ट छ यहाँ मौसम अनुमान महाशाखा भन्ने छ अब उहाँहरूले गर्नुपर्ने कुरा हो त्यो कुरा त अब हामीलाई पनि हामी सबै निजी क्षेत्रसँग पनि सहकार्य गरेर त्यो चाहिँ केही कस्ट निकालेर हामीले त्यो वार्निङ सिस्टमका मेकानिजमहरू बनाउन सकिन्छ नि डिजाइनमा
3: 15-20 लाखको लगानी हो त्यसको लागि भन्नुहुन्थ्यो रिजन भक्त कायस्थहरू हेर्नुहोस् होइन
4: त्यो त्यहाँ फरक छन् अब त्यो कुन खालको टेक्नोलोजी लिउँ कस्तो खालको लिउँ हाम्रो अन्तर्राष्ट्रिय अभ्यास कस्तो भएको छ किन यहाँ नेपालमा मात्रै त यो क्लाइमेट क्राइसिस त होइन होला नि त हरेक ठाउँमा छ कहीँ भूकम्पबाट हुन्छ कहीँ फ्लडबाट हुन्छ कहीँबाट चाहिँ समुद्रको चाहिँ उसबाट हुन्छ अब हरेक यसका उहरू छन् होइन त्यसले गर्दा नेपाल चाहिँ अब एउटा माउन्टेनिङ कन्ट्रीमा आएको हुनाले अरू हिमालबाट मेल्टिङ भएर आएको हुनाले यो क्राइसिस भयो तर के भने अब हाम्रो पनि फेरि कस्तो हुन्छ नि हाइड्रो पावरमा डिजाइन कस्तो हुन्छ भने 200 टाइम चाहिँ फ्लड आयो भने पनि त्यो डिसास्टर नहुने खालकोले डिजाइन गरे हुन्छ क्या. अब यसपालि चाहिँ त्यसलाई क्रस गरेर आइदियो कि हो त्यो खालको. त्यही भएर अबको चाहिँ हामीले चाहिँ डिजाइनमा चाहिँ अलिकति सुधार गर्नुपर्छ.
3: अब कस्ता कस्ता आयोजना बन्नेवाला छन्?
4: ठिक, राम्रो प्रश्न गर्नुभयो. अब मैले नेपालमा अब गर्ने, अब मैले यी अहिलेका आयोजनाहरू सबै रन अफ रिभर जल प्रभावी आयोजनाहरूभित्र पर्छन् होइन. अब अनि अब रिजर्भरमा जानुपर्छ. अब
3: रिजर्भ
4: प्रोजेक्टहरू चाहिँ किन राम्रो हुन्छ, यसले फ्लड पनि कन्ट्रोल गर्छ, जलविद्युतको विकास पनि त्यत्तिकै भइरहेको हुन्छ, इन्भाइरोमेन्ट पनि सस्टेनेबल मतलब जोगिने भयो, वनजङ्गल जोगिने भयो होइन. अब यो वातावरण फ्रेन्डली चाहिँ अबको यो रिजर्भर हुन्छ. त्यो भनेको तपाईँ
3: कुलेखानी जस्तो,
4: कुलेखानी पनि त कुनै खोला नाला त होइन, त्यो आकाशको पानी पनि त पानी पनि, अनि पानी संरक्षण पनि भयो. हामीले ऊर्जा संरक्षणको कुरा गर्छौँ, हामी पानी संरक्षण जो ऊर्जा संरक्षण यसले मल्टी डिसिप्लिनरी फ्याक्टरहरूले चाहिँ यसलाई फाइदा दिया हुन्छ. यो जलाशयुक्त आयोजना, जलाशयमा पनि चारवटा हाम्रो चाहिँ यो छन्, एउटा त जलाशय नै भयो, अर्को बहुद्देश्य जलाशय भयो, अर्को पम्प स्टोरेज पनि भयो, जलाशय नै हो त्यो पनि एउटा पम्प स्टोरेज भयो, अर्को चाहिँ सिजनल स्टोरेज भयो. जस्तै बर्खाभरि अब हाम्रो त खोला नाला त प्रशस्त पानी हुन्छ, बर्खामा गएर रिजर्भ गरिदिने, हिउँदा पिक लोडमा चलाइदिने होइन. अब त्यो पनि एउटा चाहिँ हाम्रो भूगोलले हाम्रो यहाँको प्रकृतिले त्यो पनि साथ दिएको छ. र अर्को फेरि यसलाई जोड साथसाथै जोड्दा अब रिन्युएबल इनर्जीमा अब सोलरको लागि पनि ब्याट्री ब्याकअप स्टोरेज हो. अब अहिलेको जुन अस्ति घटना घट्यो त्यो हाम्रो 700-800 मेगावाट चाहिँ त्यसलाई चाहिँ रिप्लेस गर्नुको लागि तुरन्त गर्नुको लागि त अब हामीले चाहिँ यो सोलर ब्याट्री स्टोरेज भएर गर्न सक्यो. यो त छ महिना एक वर्षमा इन्स्टल भइहाल्छ.
3: नेपालमा तपाईँले भने जस्तो रिजर्भ वा वाटर सिस्टमको यो ऊर्जा उत्पादनका लागि कस्ता कस्ता मान्छेहरू, विदेशी लगानीकर्ताहरू अथवा स्वदेशी नै कस्ता मान्छे इच्छित छन्, उनीहरू के भनिरहेको छन् यो बेला चाहिँ? तपाईँहरूको त अब कनेक्सन होला नि.
4: मैले छ अब यो बारेमा अब नेपालमा अब दुईटा कुरा विदेशी आउने हो, हामीले दुईटा हुन्छ. अब हामीले लगानीकै इन्भेस्टमेन्ट ल्याउने हो भने त हामीले एफडिआई सिस्टमबाटै ल्याउने हो, वैदेशिक लगानी होइन, प्रत्यक्ष वैदेशिक लगानीको आधारमा आउने एउटा भयो. म त के भन्छु, म त एफडिआई भन्दा पनि म चाहिँ के भने यो सहुलियत ऋण होइन, जस्तै वर्ल्ड ब्याङ्क, एडिबी, अब अन्तर्राष्ट्रिय क्षेत्रले अब यो सबै चाहिँ नि उसले दिइरहेको हुनाले अब यसलाई चाहिँ नि सहुलियत ऋणबाट चाहिँ अब प्राइभेट सेक्टरमा त्यो प्राप्त त्यो आयो मतलब त्यो लगानी आयो भने हामीलाई चाहिँ सघाउ पुग्छ, ताकि हाम्रो यहाँको ब्याङ्कमा डिपेन्डेन्ट हुन नि परेन. अब हाम्रो नेपालको ब्याङ्कको लिक्विडिटी अहिले पो प्रशस्त छ त, यो त सधैँ चाहिँ स्थिर त हुँदैन होइन, अब त अपडाउन भइरहेको हुन्छ. त्यो भएको हुनाले हामीले चाहिँ लङ लास्टिङ चाहिँ सहुलियत ऋण प्राप्त गर्यो भने अहिले यो पुनर्स्थापना के अरे पुनस्थान गर्न सकिन्छ, यस्ता प्रोजेक्टहरू बन्न चाहिन्छ. यो चाहिँ जलाशयुक्त होला, किनभने अलिक महँगो चाहिँ हुन्छ तर दिगो हुन्छ.
3: तर कृष्ण भण्डारीज्यू जस्तो के देखिरहेको छ भन्दाखेरि, अहिले चाहिँ नेपालमै लगानीको वातावरण भएन भनेर भएको पैसा पनि ब्याङ्कमा थुप्रिएको, राष्ट्र ब्याङ्कले त्यसलाई खिचिरहेको सुनिन्छ बेला बेला. अब यस्ता घटना पछाडि अलिअलि चलायमान भएको सेक्टर यही थियो, यो पनि अब ध्वस्त भइसके पछाडि त्यहाँ लगानी गर्ने वातावरण अब बन्नु त मान्छे तयार छ.
4: ठिक भन्नु हो. मैले के भने, मैले यो बारम्बार के भनिरहेको छ भने नेपालमा अब यो हाम्रो यो कछुवा गतिको तालले यो डेभलपमेन्ट हुन सक्दैन ऊर्जा क्षेत्र, किनभने आजको दिनमा 15-20 वर्ष भइसक्यो, 115 वर्षमा जम्मा 42,000 मेगावाट विद्युत उत्पादन गरेका छौँ भने हामी कुन दरमा दौडिरहेछौँ, कुन स्तरमा दौडिरहेछौँ हामी भनेपछि हाम्रो चाहिँ अहिले नेपालको यो कछुवा गतिले यो डेभलपै हुँदैन. त्यस कारणले यसलाई चाहिँ हामीले चाहिँ ऱ्याबिट पोलिसी जबसम्म आउँदैन र वान विन्डो पोलिसी आउँदैन र यो सहुलियत ऋण हामीले प्राप्त गर्दैनौँ यस्तै हो. त्यस कारणले अब यसलाई हामीले फड्को नै मार्ने, अब यही हो. अब अहिलेको सरकारले पनि त अब 10 वर्षमा 30,000 मेगावाट चाहिँ त्यो पनि घोषणा मात्रै गरे होइन, त्यो त कमिटमेन्ट गरेका छ होइन, त्यो पनि छ. अब पहिलाकै त्यो गठबन्धन सरकारले पनि चाहिँ कङ्ग्रेस सहितको गठबन्धन सरकारले पनि 28,500 मेगावाट चाहिँ 10 वर्षमा बनाउने भनेको छ. अब 115 वर्षमा 42,000 मेगावाट बिजुली निकालेका छौँ आजका दिनमा, भनेपछि हामी कुन स्तरमा हामी दौडिरहेको छौँ यो हाइड्रो पावर यसरी हुँदैन. यस कारणले अब हाम्रो त यो मल्टी डिसिप्लिनरी चाहिँ यो ऊर्जा क्षेत्र भएको हुनाले यसले पूर्वाधारका विकास पनि यही हो. यस कारणले चाहे हामी कृषि भनौँ, पर्यटन भनौँ, जे जे भने पनि अब यसको पूर्वाधार भने ऊर्जा नै हो.
3: उनीहरूको सोच के हो त, उनीहरूसँग तपाईँहरूको पटक पटक उठवास भएको सुनिन्छ, उनीहरूको सोचाइ के हो, अहिलेको ऊर्जा मन्त्रीको के हो, सरकारको के हो, अथवा विगतकाको के, त्यो नाडी त छाम्नु भएको छ तपाईँहरूले?
4: एकदम यो राम्रो प्रश्न गर्नुभयो. यो मैले बारम्बार यो हाम्रो तेस्रो लगानी सम्मेलन हुँदा ताका अब अहिले यो लगानी सम्मेलन हुनुपर्ने थियो, यसपालि भएन. अब यो मेन किन पोलिटिकली अनस्टेबिलिटी, अब कानुनका ब्यारियर, कानुनका तगारा, है, अनि अब यो सरकार बेला बेला परिवर्तन हुने
3: हजुर
4: यस्ता कारणले गर्दा वैदेशिक लगानी आकर्षित नभएको कारण पनि हो
3: हजुर।
4: त्यहाँ त यो अहिले नेचरल क्यालामिटिजबाट जुन क्षति भन्ने यो धेरै चिन्ताको विषय होइन
3: हजुर
4: होइन। यो अब यो कारणले गर्दा हामी डिस्करेज हुनुपर्ने यसबाट साँच्चीकै अब विकासै गर्न नसकिने भन्ने पनि होइन, तर यसलाई यसलाई एलर्ट गराए हुनाले हामी अझ योभन्दा अझ द्रुत गतिमा युद्धस्तर फड्को मार्न सकिन्छ।
3: अहिलेको गभर्नमेन्टको के छ सोच, अहिलेका मन्त्रीहरूसँग त तपाईँहरूको भेटघाट भएको हुन्छ, उहाँहरू के भन्नुहुन्छ?
4: अब म अहिलेकाहरूले गर्न खोज्ने प्रयास चाहिँ भएको छ
3: हजुर,
4: तर रिजल्ट आएको छैन, प्रयास नै गरिरहनु भएको छ है,
3: प्रयास छ,
4: प्रयास नै गरिरहनु भएको छ
3: कि कानुन कानुनी प्रक्रिया नीतिगत प्रक्रिया झन्झटिला प्रक्रिया हटाउँदै हुन्छ?
4: अब यसले मैले यो बारम्बार किन मैले दोहोऱ्याइरहेको छु,
3: तपाईँले उठाएका विषय कति सम्बोधन भएको छ
4: सर, त्यो त्यसमा चाहिँ कुरा चाहिँ कुराहरू चाहिँ धेरै उठाएको छ, मैले सुझाव पनि सरकारलाई दिइ पनि आएको छु, ऊर्जा मन्त्रालयलाई पनि मैले यो सुझावहरू कुन कुन तरिकाले हामी चाहिँ यो ऊर्जा सेक्टरलाई चाहिँ गर्न सकिन्छ भनेर मैले सुझाव पनि दिइसकेको छु। त्यसको लागि मेन कुरो बेरियर भने कानुन, त्यो कानुनको सनसेट ल लागू गर्ने भनेर अब एउटा ड्राफ्टहरू बढेर त्यो प्लानिङ कमिसनबाट अर्थबाट अब अहिले चाहिँ हाम्रो कानुन मन्त्रालयमा पेश भएको छ, अब त्यो चाहिँ भएको छैन
3: हजुर,
4: त्यो एउटा सनसेट लागू गर्यो भने अनि वैदेशिक लगानीको लागि पनि त्यसले एउटा ढोका खोल्छ होइन, तर त्यो सनसेट लागू हुनु
3: पहिले,
4: न त अहिलेको यो प्रिभिलेज कानुन जुन छ नि त्यसले केही हुनेवाला छैन,
3: हुनेवाला छैन
4: छैन, यो यो अब पुरै कि चाहिँ अध्यादेशबाट कानुन ल्याएर डेभलप गर्नु पर्यो, विकासको लागि त अब युद्ध स्तरमा काम गर्नु,
3: हुटुटी त छ यो सरकारसँग,
4: हुटुटी छ, अब प्रयास चाहिँ गरे पनि छन् देखिन्छ,
3: तर ढङ्ग पुगिरहेको छ,
4: तर ढङ्ग त्यो माने अलिकति काम गर्ने तौर तरिका नमिल्या हो कि त्यो कुहिरा काग जस्तो भएका छन् होइन, तर गर्न गर्न उत्साहित देखाइरहेछन् होइन, हामी त उयो वेट एन्ड सी त हो नि, हेर्ने त हो, सरकार त उनीहरू छन् त्यही भएको हुनाले अब हामीले दिन पनि सुझाव पनि दिएकै छ
3: हजुर
4: होइन। त्यस कारण मुख्य कुरो अहिलेलाई अहिलेको बेरियर भनेको कानुन हो, त्यो कानुनको त्यो कानुनलाई चाहिँ हामीले गर्नुलाई सनसेट तुरन्त इमिडिएटली
3: ल्याउने भने अहिलेको यो विपत्तिले पारेको क्षतिलाई पनि छिटो बाहिर निस्किनको लागि
4: अब यसले के गर्छ भने अब फेरि सरकारको एउटा के हो भने अब हाम्रो
3: के हो सनसेट ल भनेको त्यसले के गर्छ,
4: सनसेट ल भनेको चाहिँ के भने कुनै पनि अहिले भएका कानुनले काम गर्न नसकेपछि सनसेट ल्यायो भने त्यो एउटा निश्चित अवधि हुन्छ, पाँच वर्ष हुने कि दस वर्ष हुने हो कि पन्ध्र वर्ष हुने को, त्यो निश्चित अवधिभित्रमा गर्नुपर्ने कुरा गरिसक्नु पर्छ, कानुनका तगारहरूले
3: रोकेका चिजलाई
4: त्यसले खोलौ काम गर
3: बाधाहरूको
4: भोलि, अब यहाँ त नेपालमा त यही त हो नि, अब कहिले एउटाले गएर चाहिँ कानुन पुग्दैन अख्तियारमा पुगिहाल्छ,
3: बाधाहरूको फुकाउने काम गर्ने
4: निश्चित अवधिको लागि,
3: निश्चित अवधिको लागि बाधाहरूको फुकाउँदै जहाँ जहाँ अवरोध आउँछ त्यसलाई बढेङ्ग पार्दै अगाडि बढ्छ,
4: किनभने असल काम राम्रो काम गर्नलाई कानुनले रोकिनु पनि त भएन नि, अब अहिलेको कानुन त त्यस्तै छ, यो भने के भने ब्युरोक्रेट
3: सबै सम्बन्धित कानुनहरूको पनि सुपर कानुन हो,
4: सुपर कानुन यो भनेको ब्युरोक्रेट, यहाँ त के भने नेपालमा अहिलेको डेभलपमेन्टको बेरियर भनेको अब यहाँ कतिपय अप्रिय लाग्न सक्ला कर्मचारी तन्त्रलाई, अब सबै कर्मचारी एउटै ऊ पनि त होइन, कहिले असल पनि छन् त्यो भित्र होइन, त्यो भएको हुनाले अब योलाई चाहिँ यो अहिले ब्युरोक्रेसीको यो किन उनीहरू ब्युरोक्रेसीले समाजमा त्यही कानुन हो, त्यो कानुनले त्यस्तो गरे हुनाले अहिले यो सनसेट लको आवश्यक परे हो,
3: त्यो भएपछि धेरै चिज ठिक हुन्छ,
4: ठिक हुन्छ।
3: हस्, यहाँको यो महत्त्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद,
4: धन्यवाद, आज आएर मलाई यो केही शब्द बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन्छु।
3: हामीसँग हुनुहुन्थ्यो ऊर्जा विज्ञ कृष्ण प्रसाद भण्डारी, उहाँसँग हामीले खास गरी भदौ 10 प्रलयकारी बाढी त्यसले ऊर्जा क्षेत्रमा पारेको असर, त्यसबाट निस्किनका लागि गर्नुपर्ने उपायहरू, प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै गर्दा उहाँले उठाउनु पर्ने 2-3 कोणका कुरा उहाँले उठाउनु भएको छ, त्यो पाटो र सनसेट लसम्म हामी यहाँ पुग्यौं र कार्यक्रमलाई टुङ्ग्याएका छौं। अर्को अङ्कमा फेरि तपाईँहरू भेट हुने नै छ, हामीलाई आजलाई बिदा दिनुहोस्, नमस्ते।
0: रेडियो पाउ घटना विषयको सशक्त संवाद,
2: पावर्ड बाइ ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाइ ट्रस्ट।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: स्वस्थ जीवनको शुरुआत ओम हस्पिटलको साथ। हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076247 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

झुक्कका साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: अहिले साँझको 7 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: स्वस्थ जीवनको शुरुवात ओम हस्पिटलको साथ हाम्रो बेसिक हेल्थ चेकअपबाट तपाईँको स्वास्थ्य स्थिति थाहा पाउनुहोस् वा हार्ट चेकअप गरी आफ्नो मुटुलाई सुरक्षित राख्नुहोस्। तपाईँका लागि एडभान्स हेल्थ चेकअप, सिनियर सिटिजन चेकअप र वुमन हेल्थ चेकअप सेवाहरू पनि उपलब्ध छन्। पहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोस्।
3: हाम्रो कम्प्रिहेन्सिभ डायबेटिक हेल्थ चेकअप, एक्जिक्युटिभ हेल्थ चेकअप र स्टुडेन्ट तथा इम्प्लोइमेन्ट हेल्थ चेकअप प्याकेज मार्फत हामी तपाईँको पूर्ण स्वास्थ्य सुनिश्चित गर्छौँ। आजै ओम हस्पिटल वेलनेस सेन्टरमा आएर स्वास्थ्य परीक्षण गरी ढुक्क हुनुहोस्। थप जानकारी तथा बुकिङका लागि ओम वेलनेस क्लिनिकको फोन नम्बर 4576225 वा मोबाइल नम्बर 9802076447 सम्पर्क गर्न सक्नुहुनेछ। ओम हस्पिटल, वी केयर फर यू।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: तपाईको पीडामा मलम लगाउन बढाउनेछौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियोथेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: आयो आयो
1: होइन के आयो
2: उपहारै उपहारको बहार आयो
1: जसले पढ्छ अवश्य पढ्छ
2: अन्नपूर्ण मिडिया नेटवर्कले हात खाली नजाने गरी वार्षिक ग्राहक योजना ल्यायो जसमा अन्नपूर्ण पोस्ट वा द अन्नपूर्ण एक्सप्रेसको वार्षिक ग्राहक बन्न साथ आकर्षक उपहार द वन्डरल्यान्डको रूप 1500 भाउचर अनि आइएनआई सिनेमाजको मुभी भाउचर अथवा रूप 500 3700 स्क्राच कुपन अनि आइएनआई सिनेमाजको मुभी भाउचर र अन्नपूर्ण केबल कारको टिकट पाउनुहुनेछ साथसाथै साप्ताहिक पुरस्कारमा ओप्पो मोबाइल फोन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुका साथै पाक्षिक पुरस्कार डिश होमको तर्फबाट 100 Mbps एक वर्षको लागि फुल इन्टरनेट प्याकेज मासिक पुरस्कारमा वासिङ मेसिन र ट्रान्कुलिटी स्पाको 5000 बराबरको गिफ्ट भाउचर पाउनुहुनेछ
1: छिटो गर्नुहोस् आजै अन्नपूर्ण पोस्ट र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक बन्नुहोस् र आकर्षक उपहार जित्नुहोस्
3: थप जानकारीका लागि फोन नम्बर 01412471 टोल फ्री नम्बर 1660017700

0: ठुक्क साथ व्यापार व्यवसाय गर्न, आर्थिक जोखिम कम गर्न विश्वास हामीलाई गर्नुहोस्। युनाइटेड अजोर इन्स्योरेन्स, युनाइटेड बाई ट्रस्ट।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888।
5: अहिले रातको 8 बज्यो। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 मेगाहर्ज।

0: नमस्कार, राति 8 बजेको अन्नपूर्ण खबरमा स्वागत छ। उपस्थित भएको छु म तुला सराई। अन्नपूर्ण खबर अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 भूमिका हर्सेज साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको छ। अन्नपूर्ण खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने रासोपा सभापति लामिछानेको प्रस्ताव सरकारले नमानेको विपक्षीको आशंका एक्लै काफी छु भन्ने खण्ड नगर्न चेतावनी। कंग्रेसद्वारा 15 महाधिवेशनको नयाँ निर्वाचन निर्देशिका जारी। सभापतिको उम्मेद्वार बन्न 40,000 शुल्क। महाधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई देउवाको अपील। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको इभी गाडी मकवानपुरमा दुर्घटना। चारजनाको घटनास्थलमै मृत्यु, चारजना घाइते। सर्लाहीमा चट्याङ लागेर बालिकाको ज्यान गयो। भारतको कर्नाटकमा फ्रेज विस्फोट, एकै परिवारका चारजनाको मृत्यु, अन्य दुईजना घाइते। र अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरले एनपीएल खेल्ने, काठमाडौँ गोर्खाजमा अनुबन्ध। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्नका साथै खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र जनतालाई सहुलियत दिन सरकारसँग माग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बदन कुमार भण्डारीले ग्यास अभावसँगै तेल, चिनी, दाल, चामल लगायतका वस्तुको मूल्य आकाशिएकाले तत्काल नियन्त्रण गर्न आग्रह गर्नुभएको छ। यस्तै रासोपाकी सांसद समीक्षा बासकोटाले अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाउनु भएको छ। सांसद बासकोटाले आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनुभयो।
1: आज म यहाँ एउटा यस्तो विषय उठान गर्न चाहन्छु जसले हाम्रो संवेदनशीलतामाथि प्रश्न खडा गरेको छ। त्यो प्रश्न केवल मिडिया कर्मी या त स्वास्थ्य कर्मी या त संचार जगत मात्र होइन, आम मानिसको स्वास्थ्य स्थिति प्रति हाम्रो बुझाइ के छ भन्ने विषयको पनि संवेदनशीलतामाथि प्रश्न गर्छ। यो प्रश्न आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेको बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइन्छ। बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्र भेटघाट गर्न दिइन्छ। तपाईँको बिरामी किन नाबालकै किन नहोस्, विशेष निश्चित प्रोटोकल अप्नाएर मात्र भेटघाटको समय छुट्याइएको हुन्छ। तर दुई दिन अगाडि एउटा सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदाङ्गो पारिदिएको छ। यसले केही प्रश्नहरू खडा गरेको छ। ती प्रश्नहरू छन्, अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता लिनु या लिन स्वीकृति दिनु कति इथिकल प्र्याक्टिस? विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो? किनभने हामीले देखेका छौँ सुरुङबाट उद्धार गर्दै ल्याउँदाखेरि बिरामीको पहिलो अवस्था भनेको उसको भाइटल्स ठिक छ कि छैन भनेर स्वास्थ्य कर्मीले उपचार गर्नुपर्छ। तर हामी मीडिया तेर्साएर सवाल जवाफमा उत्रिन्छौँ। यसलाई पनि ठुलो एउटा संवेदनशीलता पत्रकारितामाथि पनि उठाएको छ।
0: यस्तै नेपाली कंग्रेसका सचेतक निष्कल राईले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेकाले यसको संरक्षण एवं प्रवर्धनमा सरकारको ध्यान दिनुपर्ने बताउनु भएको छ। सांसद राईले ठूलो सम्भावना हुँदाहुँदै पनि यस मन्दिरको आवश्यक पूर्वाधार विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन नसकेको बताउनु भएको छ। यस्तै नेकपा एमाले विपद व्यवस्थापन र राहत वितरणमा सरकारले देखाएको एकलौटे शैलीप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपनेता पद्मा अर्यालले विपदको यो घड़ीमा सरकारलाई म एक्लै काफी छु भन्ने खण्ड नपाल्न चेतावनी समेत दिनुभएको छ। सांसद अर्यालले विपदपछि राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुननिर्माणका कामलाई प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनका लागि तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय हुन नसकेको बताउनुभयो। प्रधानमन्त्रीको नाममा सञ्चालित सामाजिक सञ्जालका आईडीबाट नागरिकसँग विवाद र गाली गलोज भइरहेको भन्दै उहाँले त्यस्तो कार्य तत्काल बन्द गर्न वा आधिकारिक आईडी बाहेकका अन्य आईडी बन्द गराउन आग्रह समेत गर्नुभयो।
2: पैसा नभएको विपन्न गरीबले स्वास्थ्यमा उपचार पाउनु पर्यो, यही हो हाम्रो एजेन्डा भन्नुहुन्थ्यो। तर आज पैसाको अभावमा अस्पतालमा बेड नपाएर वर्ष पीडा सहित लखेटिएकी गर्भवती बबिता पासवानले सड़कमा शिशु जन्माएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा तपाईँलाई आत्मग्लानी भएन? यो सरकारले आफ्ना वाचा पूरा गरेन। नागरिकले गुनासो गर्दा सरकारका मन्त्रीले मलाई गोली बाहेक कसैले हटाउन सक्दैन भन्ने सार्वजनिक जवाफ आउँछ। हामी सिक्न होइन सिकाउन आएका हौ भन्ने जवाफ आउँछ। यस्ता जवाफ र व्यवहारले यो सरकार मुलुकमा स्थापित लोकतन्त्रलाई कता लग्दैछ? गृह मन्त्री आफै अभियुक्त तोक्ने, कथित कारवाहीको आवाज थमाउँदै हिँड्ने, कानुन नहेरी गृह मन्त्री प्रहरीले कानुन नहेरी गृह मन्त्रीको इच्छा हेर्ने, यो आधुनिक लोकतान्त्रिक राज्य

0: उसले 35 वर्ष केही गरेन भन्ने न्यारेटिभ सामाजिक सञ्जालमा चलाइरहेका छन्। म सोध्न चाहन्छु, भोटेकसीको बाढीले बगाएका संरचना कहिले बनेका थिए? हिमाली क्षेत्र पार गरेर अन्तर देशीय यातायात सञ्चालन कहिले भएको थियो? एउटै खोलाबाट हजारौं मेगावाट विद्युत उत्पादन भएको कहिले थियो? बाढीले बगाएका 37 वटा मोटरेबल पुल जसको कुल लम्बाई 2,793 मिटर थियो।
1: यसैबीच रासोपा सभापति रवि लामिछानेले विपदपछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने प्रस्ताव गर्नुभएको भए पनि प्रक्रिया अघि नबढेको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन्। विपक्षी दलका नेताहरूले सत्तारूढ दलको सभापतिको प्रस्ताव सरकारले नसुनेको आशंका गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु होलीले तराई मधेसमा बढ़ेको धार्मिक तनाव र कालोबजारीको विषयलाई लिएर सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
2: मर्ने पनि हिन्दू, गोली खाएर घाइते हुने पनि हिन्दू, समातिने पनि हिन्दू, के यो न्यायचित हो सभामुख महोदय? यसले थप द्वन्द र टकरावको लागि बिउ रोपेको छैन? म राज्यलाई प्रश्न राख्न चाहन्छु। हिजो हामीले रसुवामा प्राकृतिक प्रकोपको भयावह रूप देख्यौं, भोग्यौं। आज म धर्मनिरपेक्षताले निम्त्याएको मानव सृजित प्रकोप प्रसंग उठाउँदैछु। तराई मधेसमा बारम्बार हुने गरेको धार्मिक तनाव हामीले किन भोगिराखेको छौँ? के हामीले यसको जरोसम्म पुग्ने व्यवस्था गरेका छौँ, हेरेका छौँ, पहिचान गरेका छौँ? यस प्रसंगमा म पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईज्यूको राजनीतिक भूमिकामा पनि गहिरो प्रश्न उठाउन चाहन्छु। मिति 2083 भादौ 8 गते पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले उहाँ लक्षित धार्मिक घृणा तथा सामाजिक विभाजन फैलाउने सनातनीहरूले गरिरहेको गतिविधि प्रति सरकारको गम्भीर ध्यान आकर्षण गर्दै पत्र लेखेको रहेछ। उहाँको अभिव्यक्ति विशेषत हिन्दू धर्म र परम्परा प्रति गरिएका व्यङ्गलाई लिएर आज समाजमा गम्भीर प्रश्न उठेका छन्। उहाँको सचिवालयले विज्ञप्ति जारी गर्दै उहाँ हिन्दू विरोधी नभएको दावी गरेको छ। तर सम्मान्य सभामुख महोदय, इतिहासका एक मात्र होइन दर्जनौ प्रमाणहरू छन्। उहाँका बोली र व्यवहारहरू हिन्दू धर्म प्रति नै सधैँ नै बैरी थिए। दाङमा दुर्लभ ग्रन्थ जलाइएको, स्वर्गद्वारीसँग जोडिएका घटनाहरू र गुरुकुलका शिक्षकहरूमाथि भएको दुर्व्यवहारका आरोपले उहाँको हिन्दू विरोधी चरित्रमाथि गम्भीर प्रश्न उठाउन बाध्य छु।
1: त्यसै गरी भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरे उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गरिने बताउनु भएको हो। यस्तै एसियाली विधायकीय संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव सरकारको प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्व बीचको सर्वदलीय बैठक भोलि बस्न लागेको हो। बैठक सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बिहान 11 बजे बस्नेछ। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका सम्बन्धमा बैठक बोलाइएको प्रवक्ता खरेलले जानकारी दिनुभएको छ। यसअघिको सर्वदलीय बैठकमा निर्णय गरिए पनि हालसम्म उच्च स्तरीय राजनीतिक संयन्त्र बन्न सकेको छैन। नेपाली कंग्रेसले निर्वाचित निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिसम्मको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाएको छ। निर्देशिकाले उम्मेद्वारहरूका लागि आचार संहिता लागू गरेको छ। निर्वाचनको स्वच्छता कायम राख्न प्रचार प्रसारका क्रममा जुलुस, गौण सभा वा अन्य कार्यक्रम गर्दा मर्यादित र अनुशासित हुनुपर्ने प्रावधान राखिएको छ। उम्मेद्वारले आफ्नो नाम वा चुनाव चिन्ह अंकित टोपी, भेस्ट, ज्याकेट, मास्क वा अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाउने छैनन्। त्यस्तै सार्वजनिक स्थलमा हो हल्ला गर्न, सवारी साधनको दुरूपयोग गर्न र बालबालिकालाई निर्वाचन सम्बन्धी गतिविधिमा सहभागी गराउन निषेध गरिएको छ। यसपटकको महाधिवेशनमा निर्वाचन प्रक्रियालाई थप प्रविधि मैत्री बनाइएको छ। उम्मेद्वारी दर्ता गर्दा लाग्ने शुल्क भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिएको छ। यस्तै सभापतिको उम्मेद्वार बन्न 40,000 रूपियाँ शुल्क लाग्ने निर्वाचन निर्देशिकामा उल्लेख छ। निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्य समिति सभापतिका

0: उम्मेद्वार बन्नका लागि आवश्यक मापदण्ड तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि 30,000 शुल्क तोकिएको छ। यस्तै सहमहामन्त्री पदको निर्वाचनका लागि 20,000 र केन्द्रीय सदस्यका लागि 11,000 तोकिएको छ। यसैबीच यता कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको बताउनु भएको छ। आज एक विज्ञप्ति जारी गर्दै कंग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने बताउनु भएको हो। उहाँले संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता कार्यकर्तालाई अपील समेत गर्नुभएको छ। देवालले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिका निर्णय विपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गरिएको दावी गर्दै त्यसबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गर्नुभएको हो। अन्नपूर्ण खबरमा अब ब्रेकको पालो।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम इनमाया भण्डारी हो, म 12 बस्छु, भरतपुर 12। मेरो ढाड दुखेर हलन चल भएको थियो, अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खाँदा फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो, अहिले दुखेको अनुभवै हुँदैन।
4: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, किर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
0: ब्रेकपछि अन्नपूर्ण खबरमा अब बाँकी प्रसंग। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिकै एभी गाडी दुर्घटना हुँदा 4 मृत्यु भएको छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको मधेस प्रदेश 03001-0720 नम्बरको एभी आज दुर्घटना हुँदा 4 घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार एभीमा 8 सवार थिए, उनीहरूमध्ये 6 2 महिला रहेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 मध्ये 3 उपचारका लागि काठमाडौँ ल्याइएको छ र 1 हेटौँडा लगिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब परीक्षक माधव काफ्रेका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोले परिचालन गरिएको छ। यसैबीच सर्लाहीको बागमती नगरपालिका 4 गोले टोलमा आज साँझ चट्याङ लागेर 1 मृत्यु भएको छ। आज साँझ 5:23 समयमा भएको उक्त घटनामा अन्य 2 घाइते भएका छन्। साँझ पख घर नजिकै खेलिरहेका बेला पानीसँगै परेको चट्याङ लागेर ठाकुर सिंह मुक्तानकी छोरी 12 दिना मुक्तानको मृत्यु भएको हो। चट्याङ लागेर अचेत भएकी दिनालाई उपचारका लागि बागमती स्थित स्वास्थ्य संस्थामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चट्याङ लागेर हस्तबहादुर बोमजनकी छोरी 11 प्रीतिमा बोमजन र 42 पोसाक बहादुर वाइबा घाइते हुनुभएको छ। घाइते मध्ये गम्भीर अवस्थाकी प्रीतिमालाई थप उपचारका लागि वीरगंज लगिएको छ भने सामान्य अवस्थाका पोसाक बहादुरको बागमतीमै उपचार भइरहेको छ। हवाई पूर्वाधार विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको गुणस्तर र क्षतिपूर्तिको कानूनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको छलफलमा सांसदहरूले यात्रुको समय, सुरक्षा र अधिकारलाई कानूनमै स्पष्ट गर्नुपर्नेमा जोड़ दिएका हुन्। उनीहरूले उडान रद्द वा ढिलाइ हुँदा वैकल्पिक व्यवस्था र क्षतिपूर्ति, दुर्घटनामा घाइते वा मृत्यु भएमा उचित क्षतिपूर्ति तथा लगेज, माल सामान र तेस्रो पक्षको सुरक्षालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन्। कानून निर्माणसँगै वायुसेवा कम्पनीको कड़ा नियमन र हवाई पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सम्भाव्यतालाई प्राथमिकता दिन सांसदहरूले सरकारलाई आग्रह गरेका छन्। यस्तै नेकपा एमालेका सांसद प्रेम प्रसाद डुंगालले हवाई क्षेत्रमा भएको विस्तारसँगै सम्भावित जोखिम व्यवस्थापन र वायु सेवा प्रदायकको जिम्मेवारी बढाउनु पर्ने बताउनु भएको छ। त्यसै गरी नेपाली कंग्रेसका सांसद आनन्द प्रसाद डुंगनाले आन्तरिक हवाई सेवामा यात्रुको समयको मूल्यलाई व्यवस्था गर्ने प्रवृत्ति रहेको गुनासो गर्नुभयो। निर्धारित समयमा उडान नहुँदा वा रद्द हुँदा वायु सेवा कम्पनीले यात्रुलाई वैकल्पिक व्यवस्था नदिने गरेको उहाँले बताउनुभयो। त्यसै गरी नेपाल कम्युनिष्ट पार्टीका सांसद जक्कु प्रसाद सुवेदीले नेपालमा आन्तरिक हवाई सेवा अझै सुरक्षित र भरपर्दो बन्न नसकेको भन्दै प्रभावकारी नियमन गर्न सरकारसँग माग गर्नुभयो। हिजो सिंहदरबारबाट पक्राउ परेका नुवाकोट जिल्लाको केशपाङ गाउँपालिकाका अध्यक्ष बेरबल तामाङलाई आज काठमाडौँ जिल्ला अदालतले 40,000 दरोटीमा छोड्न आदेश दिएको छ। तर उनी पुनः अन्य मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमै लगिँदैछन्। प्रहरी वृत्त दरबार मार्गमा दर्ता भएको जाहेरीका आधारमा उनी हिजो पक्राउ परेका थिए। त्यहाँ उनी विरूद्ध 5,25,000 रूपियाँको बाउन्स चेक सम्बन्धी मुद्दामा अरूण अरियालले जाहेरी दिनुभएको थियो। प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गर्दा न्यायाधीश टिकेन्द्र दाहालको बेन्चले 40,000 धरोटीमा रिहा गर्न आदेश दिएको थियो। तर उनका विरूद्ध अझै 9 मुद्दा बाँकी रहेको भन्दै पुनः प्रहरीले हिरासतमै लैजाने तयारी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसबी दानबहादुर थापाका अनुसार उक्त परिसरमै उनी विरूद्ध बैंकिङ कसुर सम्बन्धी 5 मुद्दा दर्ता भएका छन्। परिसर अन्तर्गतकै प्रहरी वृत्तहरू महाराजगंज, जनसेवा र लैनचोरमा पनि सोही कसुरका मुद्दा दर्ता छन्। सबैतिर गरी उनी विरूद्ध 10 करोड़ भन्दा बढीका मुद्दा बाँकी छन्। अन्नपूर्ण खबरमा पुनः ब्रेकको पालो।
5: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-88-98-12-35-88-8।
0: ब्रेकपछि अन्नपूर्ण खबरमा अब आर्थिक खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानको विवरण अनुसार विभिन्न 9 बैंकमा 10,40,79,43,516 जम्मा भएको छ। यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। अन्नपूर्ण खबरमा अब विदेशका खबर। भारतको दक्षिण पश्चिम राज्य कर्नाटकमा आज बिहान फ्रेज विस्फोट हुँदा एकै परिवारका कम्तीमा 4 मृत्यु भएको छ। घटनामा अन्य 2 घाइते भएका छन्। प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्ड नजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको स्थानमा बिहानै फ्रेज विस्फोट भएको थियो। घटनामा घाइते भएका 2 शरीरमा करिब 60% जलेको बताइएको छ। घटनाबारे प्रहरीले मुद्दा दर्ता गरी विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढ़ाएको जनाइएको छ। र अन्नपूर्ण खबरमा अब खेल खबर। अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्ने भएका छन्। काठमाडौँले आज सामाजिक सञ्जालबाट वार्नरलाई टीममा समावेश गरेको जानकारी दिएको हो। एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा उनी अहिलेसम्मका सबैभन्दा चर्चित खेलाड़ी हुन्। अस्ट्रेलियाले 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 T20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाड़ी थिए। 2021 T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलंका अलराउण्डर सहन अराचजिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई अनुबन्धन गरिसकेको छ। यसका साथै हामी अन्नपूर्ण खबरको अन्त्यमा छौं। अन्त्यमा मुख्य खबर फेरि एकपटक। उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने रासोपा सभापति लामी छानेको प्रस्ताव सरकारले नमानेको विपक्षीको आशंका। एक्लै काफी छु भन्ने घमण्ड नगर्न चेतावनी। कंग्रेसका 15 महाधिवेशनको नयाँ निर्वाचन निर्देशिका जारी। सभापतिको उम्मेद्वार बन्न 40,000 शुल्क। महाधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई देवाको अपील। काठमाडौँबाट हेडोडातर्फ जाँदै गरेको विगाडी मकवानपुरमा दुर्घटना। चारजनाको घटनास्थलमै मृत्यु, चारजना घाइते। मृतक भारतको कर्नाटकमा फ्रिज विस्फोट। एकै परिवारका चारजनाको मृत्यु अनि दुईजना घाइते। र अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरले एनपीएल खेल्ने काठमाडौँ गोर्खासमा अनुबन्ध। हौस्त, अन्नपूर्ण मीडिया नेटवर्क अन्तर्गत बागमती प्रदेशमा 90 MHz साथै प्रदेशका विभिन्न रेडियोबाट एकसाथ प्रसारण भइरहेको अन्नपूर्ण खबर अहिलेलाई यति नै। भोलि बिहान 6 बजेको अन्नपूर्ण खबरका साथ पुनः उपस्थित हुनेछौ। हामीलाई बिदा दिनुहोस्। नमस्ते।

0: मनशान्ति आराधना र उपहारका लागि
1: स्वदेशमा बनेको कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास जहाँ मन बस्छ।
2: एक्कासी छाती दुख्नु, असहज हुनु, वाकवाकी लाग्नु, पाखुरा काँध दुख्नु र श्वास प्रश्वासमा समस्या आउनु हृदयाघातको संकेत हुन सक्छ। यस्ता समस्या देखिए तुरन्त नेपाल मेडिसिटी अस्पतालको हटलाइन 1134 डायल गर्नुहोस्। मुटुको शल्यक्रिया सहित सम्पूर्ण उपचार अब नेपाल मेडिसिटी भैँसे पार्टीमा।

0: सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: तपाईँको पीडामा मलम लगाउन बढाउने छौ हाम्रा सहयोगी हातहरू। हामीलाई थाहा छ समाज प्रति हाम्रो जिम्मेवारी। हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल,
3: उपलब्ध विशेषज्ञ सेवाहरू,
4: मुटु फोक्सो पेट तथा कलेजो, मृगौला तथा मूत्र रोग सम्बन्धी सम्पूर्ण सर्जिकल सेवाहरू, हार जोर्नी, जनरल सर्जरी, नसा तथा स्पाइन सर्जरी, बाथ रोग, न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक कान तथा घाँटी रोग, आँखा तथा दन्त रोग, जनरल तथा इन्टरभेन्सनल रेडियोलोजी, बाल रोग, प्रसूति तथा स्त्री रोग, नसा तथा मनोरोग, फिजियो थेरापी, छाला तथा यौन रोगको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा तथा 24 घण्टा आकस्मिक सेवा, फुल्ली अटोमेटेड प्रयोगशाला, रेडियोलोजी, सिटी स्क्यान, आर्थ्रोस्कोपी सर्जरी तथा इमर्जेन्सी डायलिसिस सेवा र नेपाल सरकारले निशुल्क प्रदान गर्ने MCH, डट्स र डट्स प्लस, गरिब तथा विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ। सम्पर्क हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, चावा हिल, काठमाडौँ। सम्पर्क नम्बर 4573518 र 4573519।

0: अब नेपालमै पहिलो स्मार्ट इभी स्कुटर एथर स्मार्ट कनेक्टेड टेक ड्रिभन र भविष्य तर्फ केन्द्रित
1: टच स्क्रिन ड्यासबोर्ड सहित तपाईँको सवारी अब स्मार्टफोन जस्तो स्मार्ट अहिले नै अनुभव गर्नुहोस् नयाँ जीवन शैली आधुनिक र भविष्यमुखी
0: 3.3 सेकेन्डमै 40 किलोमिटर प्रति घण्टाको स्पिड टप स्पिड 90 किलोमिटर प्रति घण्टा सजिलो छिटो र मजाको यात्रा पिक पर्फर्मेन्स यही हो
1: 8 वर्षको ब्याट्री ग्यारेन्टी ढुक्क रहनुहोस् वर्षौंसम्म
0: साथै नेपालमा आएको छ इथर रिस्ता स्किड कन्ट्रोल फल सेफ जस्तो स्मार्ट फिचर भएको
1: स्मार्ट परिवारको नयाँ सदस्य रिस्तामा 34 लिटरको बुट स्पेस भएको
0: अझ स्टाइलिस अझ आरामदायी अझ भरोसा योग्य
1: एथर इभीको भविष्य स्मार्ट अनि शक्तिशाली
0: राइड स्मार्ट राइड एथर
1: फोन नम्बर 98513154106
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम इन्दुमाया भण्डारी हो म 12मा बस्छु भरतपुर 12मा मेरो ढाड दुखेर हलन चल्ल भएको थियो अङ्ग्रेजी दबाई खान भन्दा बरु यो वैदिकको दबाई खान फाइदा होला भनेर म वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन
5: मेरो तोला जान्दछु पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ मोबाइल 98512409 34
6: रंग बहार
7: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: बर्जर पेन्स
8: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने बरु नेपाली नै रोज्ने
9: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
8: बी नेपाली बाई नेपाली
10: सम्पर्क फोन नम्बर 5658555
11: 5658555
12: रेडियो अन्नपूर्ण नेपाल 94 MHz
13: अहिले रातको 9 बज्यो तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz

0: रेडियो अन्नपूर्ण नेपाल 94 MHz।
1: अहिले रातको 10 बज्यो, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अन्नपूर्ण नेपाल 94 MHz।

श्रोता, यो सँगै रेडियो अन्नपूर्ण नेपालका आजका सम्पूर्ण कार्यक्रम तथा समाचारहरू सकिएका छन्। भोलि बिहान 5 बजे फेरि नियमित प्रसारणका साथ उपस्थित हुने नै छौँ। हामीलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।